0: एल्स, बवासीर, खुन आउने, नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमलपित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
3: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198 198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586564555।
3: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
7: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 0385201 र सूचना अधिकारी, मोबाइल नम्बर 98581306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
3: कार्यक्रम तथा क्रियाकलापहरू कृषि प्रविधि प्रबन्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम, बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्याउ उत्पादन प्रदर्शन कार्यक्रम, गोब्रेस सीताके, बेलचन्दा, क्यामोमाइल, रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर एक, गाँडा पानी र तेल पानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
7: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्ट्रबेरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
3: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ती मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
7: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्याउ उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा संचालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलोअप कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
3: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलब, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यावसायिक केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल, किवी, एभोकाडो, हलुवा बेद, ड्रागन फ्रूट प्रवर्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
7: कृषि पूर्वाधार विकास कार्यक्रम, प्राङ्गाडी घाट बजार निर्माण भेरीगंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरीगंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, माघमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तरोन्नति तथा सुधार कार्यक्रम,
3: कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, बगर खेती प्रवर्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रवर्धन कार्यक्रम, स्थानीय आलु प्रवर्धन कार्यक्रम, मसला बाली प्रवर्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरीगंगा 4 हरियो क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रवर्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रवर्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रवर्धन कार्यक्रम, बराहताल गाउँपालिका 2, सामूहिक खेतीको लागि प्रस्तावका आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रवर्धन तथा महाप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रवर्धन कार्यक्रम,
7: प्राङ्गणिक कृषि प्रवर्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मिक कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रवर्धन, ढुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्गानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बारीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
3: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम,
7: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
2: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो।
0: वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: रेडियो भेरी एफएम।
10: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
11: आज 2083 साल असोज 14 गते बुधबार, सन् 2026 सेप्टेम्बर 30 तारीक असोज कृष्ण पक्षको चतुर्थी तिथि।
12: काया कैरन का साथमा
11: किसान पाइप प्रोडक्ट्स प्राली
12: राष्ट्र कुसान किसान
11: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
10: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
10: बीपी राजमार्ग एकतर्फी सञ्चालनमा अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
11: हिउँ चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका चारवटा विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाई प्रभावकारी हुने।
13: बाहिर लगेर त्यसलाई देखाएर अनुभूति गराउँदाखेरि चाहिँ अझ उत्सुक भएर सोध्ने, हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साथै बाहिर चाहिँ देख्नुमा त धेरै ठूलो अन्तर हुन्छ नि।
10: यूएनएचसीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
11: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
5: काया कैरनमा अब खबरको सिलसिला सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखिएको विधेयक संसद पठाउने निर्णय गरेको छ संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय हिजोको मन्त्री परिषद बैठकले गरेको हो 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ यो व्यवस्था शुरूको मस्यौदामा थिएन प्रचलित कानूनले कर्मचारीको सेवा शर्त संरक्षण गरेको भन्दै लोकसेवा आयोगले दिएको परामर्शको आधारमा विधेयकका केही विषय परिमार्जन गरिएको हो सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार विधेयक संसद लाने निर्णय भएको हो मन्त्रालयका सचिव मदन भुजेलले लोकसेवा आयोगबाट प्राप्त भएका अधिकांश परामर्शलाई ध्यानमा राखेर विधेयकमा परिमार्जन गरिएको बताउनुभयो उहाँका अनुसार 30 वर्ष सेवा अवधि पूरा भएको तर उमेर 51 वर्ष मात्रै पुगेको भए पेन्सन प्रयोजनका लागि सम्बन्धित कर्मचारीको सेवा अवधिमा 7 वर्ष जोडिनेछ यसैबीच सरकारका प्रवक्ता पोखरेलले सरकारले पछिल्लो 6 महिनाको अवधिमा सुशासनको जग बसाल्ने प्रयास गरेको समेत दावी गर्नुभएको छ निजामती सेवा विधेयक संसद लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव शीर्षकको खबर आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन् हामीले कान्तिपुर दैनिकबाट लिएका हौं
6: पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसो 1 बजेदेखि संचालनमा आउने भएको छ जिल्ला प्रशासन कार्यालय धादिङले जनाए अनुसार धादिङको कृष्णवीर परेवाभीर बांगे मोड क्षेत्रका पहिरो लगायतका अवरोधहरू हटाएर सड़क संचालनमा ल्याउन लागेको हो यो सँगै काठमाडौँ भित्र नै कान्ति लोकपथ बाहेका सबै सड़क संचालनमा आउने भएका छन् मुगली नारायणगढ़ सड़क खण्डको सिमलटालमा सड़कको करिब 70 मिटर लम्बाई भाँसिएर आवागमन एकतर्फी भएको छ यो सड़क भए आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अप्नाई लेन अनुशासन पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि एकतर्फी रूपमा खुलेको छ बाढ़ी पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बीपी राजमार्ग संचालनमा आएको हो सड़क डिभिजन भक्तपुरले गएको शुक्रबारदेखि बन्द रहेको बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि हिजोदेखि यातायात संचालनमा आएको छ डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बीपी राजमार्ग अन्तर्गत चौकी डाँडा कर्टुन्जे मामती र पिप्लेमा डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि राजमार्ग संचालनमा ल्याइएको बताउनुभयो बाढ़ीका कारण डाइभर्सन बगाएको चौकी डाँडामा विद्युतको ट्रान्सफर्मर हटाउन सम्भव नभएको तथा खानेपानीको पम्प हाउस नभत्काई ट्र्याक बनाइएकोले तत्कालका लागि यो ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो।
5: यसैबीच कालीगण्डकी करिडोर अवरूद्ध छ। करिडोर अवरूद्ध हुँदा सर्वसाधारण यात्रु प्रभावित भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मीचौरदेखि पूर्तिघाट सड़क खण्डका विभिन्न ठाउँमा खसेको पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक रूपमा आवत जावत गर्नमा समस्या हुनुका साथै दैनिकीमा पनि प्रभाव परेको छ। कालीगण्डकी करिडोर खुलाउन अझै केही दिन लाग्ने भएको छ। यसैबीच गएको असार 31 ठप्प रहेको तातो पानी नाका खुलाउन चिनिया अधिकारी सहित नेपालको तर्फबाट पनि पहल थालिएको छ। हिजो नेपाल स्थित चिनिया दूतावासका उपनियोगको प्रमुख चाउ फान सहित नेपालको तर्फबाट परराष्ट्र अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सड़क विभागका अधिकारीले सीमा क्षेत्रसम्मै पुगेर स्थलगत निरीक्षण समेत गरेका छन्। चीनसँगको सबैभन्दा छोटो दूरीको तातो पानी नाका सञ्चालनमा ल्याउन सके आउँदो मुख्य पर्व दशैं तिहारका लागि आवश्यक सामग्री संघीय राजधानी काठमाडौँ ल्याउन पुर्याउन सहज हुने सरकारी टोलीको भनाई छ। परराष्ट्र मन्त्रालयका सहसचिव रवकाजी खड्का नेतृत्वको टोलीले चिनिया दूतावासका उपनियोग प्रमुख फानलाई तातोपानीसम्म जाने बाटोको अवस्था सीमा क्षेत्र लिपिङ र भन्सार यार्डको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो। तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: जब जब बजारमा ग्यासको अभाव हुन्छ तब घराइसी र व्यावसायिक ग्यासको रंग अनि तौल छुट्टा छुट्टै सञ्चालनमा ल्याउने चर्चा हुन्छ। पछिल्लो पटक भोटेकोशीको बाढ़ीको प्रभावले राजधानीमा लामो समय ग्यासको अभाव भयो। उपभोक्ता घण्टौं लाइनमा बस्नु पर्यो। व्यवसायीले ग्यास धेरै मौजदात गरेको आलोचना पनि खेपे। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै अहिले फेरि सरकारले घराइसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलमा ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारी शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: फेरि पनि ग्यासकै खबर। नेपाल आयल निगमले आउँदा दिनमा कतै पनि सड़क अवरोध नभए एक हप्ताभित्र काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने दावी गरेको छ। 3-4 दिनको विगतको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग सहित राजमार्ग अवरूद्ध हुँदा ग्यासको ढुवानी प्रभावित बनेको थियो। अहिले बुलेट आउने क्रम शुरू भएको र काठमाडौँ उपत्यकामा असहज भएको ग्यास आपूर्ति अब सहज बन्दै जाने निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनु भएको छ। अहिले बाटोमा 1,50,000 सिलिण्डर ग्यास आइरहेका छन्। 4 दिनसम्म सड़क रोकिँदा उपभोक्ता ग्यास अभाव हुने त्रासमा थिए। निरन्तर आपूर्ति हुँदा एक हप्ताभित्र ग्यासको समस्या नहुने शाहको दावी छ। अरू गाड़ीभन्दा ग्यास बुलेटलाई प्राथमिकतामा दिएको हुँदा बजारमा समस्या लामो समयसम्म नरहने उहाँले बताउनु भएको छ। एक हप्ताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा हिउँ चितुवाबारे बुझाउन मुस्ताङका विद्यालयमा शिविर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
8: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसोदेखि संचालनमा आउने, बीपी राजमार्ग एकतर्फी संचालनमा, अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले, खाना पकाउने ग्यासको अभाव हट्न अझै एक हप्ता लाग्ने निगमको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। भदौ महिनाको पहिलो र दोस्रो हप्ता गरी मुस्ताङका चारवटा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हिउँ चितुवाको वासस्थान देखाउन स्नो लेपर्ड्स स्काउट्स मनिटरिङ क्याम्पमा लगेका छन्। विद्यार्थीहरू माझ वन्यजन्तु संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका शिविरहरूमा विभिन्न विद्यालयका विद्यार्थी तथा संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूको सहभागिता थियो। हिउँ चितुवाको वासस्थान रहेको आसपासमा रहेका बस्तीका विद्यार्थीलाई हिउँ चितुवाको महत्वबारे जानकारी गराउँदै त्यसको वासस्थानबारे जानकारी गराई संरक्षणमा प्रोत्साहित गर्नु कार्यक्रमको उद्देश्य थियो। थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट।
3: हामी युचितुवा सहित उक्त स्थानीय क्षेत्रको पनि विभिन्न चारैतिर प्रचार प्रसार गर्न सक्छौ, जसका कारण विभिन्न पर्यटकहरूको आगमन हुन्छ। विभिन्न पर्यटकहरूको आगमन सहित आर्थिक रकमहरू त आइहाल्छ, त्यसैले हामीले स्थानीय व्यक्तिहरू तथा पर्यटकहरूलाई पनि यस्ता लोभ हुन लागेका वन्यजन्तुहरूको बारेमा चेतना र जानकारी पनि फैलाउन सक्छौ।
4: उहाँ हुनुहुन्थ्यो मुस्ताङको घरबजोङ गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको कक्षा 8 अध्ययनरत छात्रा अरोरा देवकोटा। उहाँले स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पका क्रममा यस्तो बताउनु भएको हो। बारागोङ मुक्ति क्षेत्र गाउँपालिकामा रहेको जनशान्ति माध्यमिक विद्यालयबाट 31 जना, घरबजोङ गाउँपालिकामा रहेको जनबल माध्यमिक विद्यालयबाट 27 जना, धौलागिरी बोर्डिङ स्कूलका 27 जना र जनकल्याण आधारभूत विद्यालयका 25 जना विद्यार्थी शिविरमा गएका थिए भने अभिभावक संरक्षण कर्मी लगायतको पनि सहभागिता थियो। शिविरमा विद्यार्थीले के सिके त शिविरका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख
5: चितुवाको वासस्थानमै गराउनले अवस्थाहरू बुझ्छन्। त्यसमा हुने वनस्पतिहरूको अवस्थाहरू, जस्तो 3000 मिटर भन्दा माथि भुट्यानहरू हुन्छन्, त्यहाँ चौरीहरू चरिचरणहरू पनि हुन्छन्, त्यही नजिकै हिउँ चितुवाको आहाराहरू पनि चलिरहेको हुन्छ, जस्तो नाउरहरू, त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा बच्चाहरूले नाउरको बच्चा सुधै प्राकृतिक वासस्थानमा हेरे, क्यामेरा ट्याप कस्तो औजार हो, जीपीएसले कसरी उचाइहरू लोकेसनहरू रेकर्ड गर्छ भन्ने कुरा पनि, त्यसको महत्व पनि उनीहरूले बुझे, गोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे होइन।
4: विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा कोठाबाट बाहिर निकालेर प्रकृतिमा पुर्याउँदा उनीहरूले धेरै कुरा महसुस गर्छन्। यसबाट वन्यजन्तु संरक्षण सहित जैविक विविधताबारे दिगो सिकाइ हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेल बताउनुहुन्छ।
6: फिल्ड भिजिट अथवा विद्यार्थीलाई काफै वरिपरि के छ त, त्यसको महत्व के छ, त्यसलाई कसरी हेर्ने, त्यसलाई हेर्ने मात्र होइन कि त्यसलाई बुझ्ने हिसाबले त्यही कुरा कक्षामा पढाउनु र बाहिर लगेर त्यसलाई देखाएर अनुभूति गराउँदाखेरि यसको एकदम ठुलै भिन्नता हामीले देखेकै छौँ। उहाँहरूमा जुन विद्यार्थीहरू हुन्छ उहाँहरूले ती कुराहरूमा अझ उत्सुक भएर सोध्ने होइन, हिउँ चितुवा किताबमा देख्नु र साथै बाहिर देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
4: मुस्ताङका विद्यालयहरूले गरेको प्रयास अरू विद्यालयका लागि पनि सिकाइ हो। कक्षा कोठाको सिद्धान्त सँगसँगै प्रकृतिमै पुगेर दिइने यस्ता व्यावहारिक सिकाइले नै विद्यार्थीहरूलाई भोलिका दिनमा जैविक विविधता र वन्यजन्तु संरक्षणका मुख्य सम्वाहक बनाउन मदत पुर्याउँछ।
1: हिउँ चितुवाको महत्व बुझाउन मुस्ताङका विद्यालयमा शिविर तथा हिउँ चितुवा बारेका थप विवरण तपाईंले अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोशी बाढ़ीको एक महिना बितिसकेको छ। बाढ़ीबाट ज्यान जोगिएका धेरै परिवार अहिले रसुवा नुवाकोटका विभिन्न अस्थायी शिविरमा छन्। कतिपय काठमाण्डुको येल्लो गुम्बा लगायत ठाउँमा आश्रय लिएर बसिरहेका छन्। बाढ़ीको एक महिना बितिसक्दा उनीहरूको चिन्ता अब तत्कालको सुरक्षित आश्रयबाट भविष्य गरेको जीविकोपार्जन तर्फ सरेको छ। उनीहरू आफैले गरी खाने वातावरण बन्नुपर्ने बताउँछन्। त्यसका लागि उनीहरूको पहिलो माग हो सड़क र पुल। सरकारले रसुवा, नुवाकोट र धादिङका आफ्नो बन्दोबस्ती आफै गर्न सक्ने बाढ़ी पीड़ित परिवारलाई छ महिनासम्म मासिक रकम दिने निर्णय समेत गरेको छ। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिने निर्णय कार्यान्वयनका लागि पालिकामा पठाएको सरकारले जनाएको छ। मासिक रकम पाउने परिवारलाई खाद्यान्न लगायत अन्य राहत वितरणमा प्राथमिकतामा नराखिएको राष्ट्रपति विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापित भन्छन् महिना बित्यो राहतको भरमा कहिलेसम्म शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: भोटेकोशी त्रिशुली हिमबाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका मन्दिर, गुम्बा, मस्जिद, चैत्य, धर्मशाला, पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढ़ीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती संरचनामा करिब 1,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान विभागले गरेको छ। पुरातत्व विभागका प्रवक्ता सन्दीप खन्नालले बाढ़ीपछि स्थानीय तह तथा विभागका कर्मचारीबाट संकलन गरिएको विवरणका आधारमा क्षतिको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। नेपाल र तिब्बत बीच विक्रम सम्बत 1849 नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पर्ने बेत्रावतीमा भएको बेत्रावती सन्धिको सम्झना स्वरूप राखिएको ऐतिहासिक ढुंगा समेत बाढ़ीले बगाएको प्रवक्ता खनालले जानकारी दिनुभयो। बेत्रावती क्षेत्रमा शिव मन्दिर सहित 3 मन्दिर तथा 5 चैत्य लगायतका संरचनामा क्षति पुगेको विभागले जनाएको खबर गोर्खापत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: यही असोज 17 गते शनिबारका दिन सुफत पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
9: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
10: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
9: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
11: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
12: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
11: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
12: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
11: 198-198।
13: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: विभिन्न विषयमा डिप्लोमा इन्जिनियरिङको पढ़ाई हुँदै आएको छ। यो पढ़ाई पूरा गरेका जनशक्ति सिधै पेशा व्यवसायमा संलग्न हुँदै आएकोमा सरकारले परीक्षा लिएर उत्तीर्णलाई मात्रै लाइसेन्स प्रदान गर्ने तयारी गरेको छ। मन्त्रालयले ओभरसियर पेशालाई व्यवस्थित वैज्ञानिक गुणस्तरीय र मर्यादित बनाउन छुट्टै डिप्लोमा इन्जिनियरिङ परिषद स्थापना गर्न लागि दावी गरेको छ। नेपाल इन्जिनियरिङ परिषदले स्नातक र स्नातक भन्दा माथिल्लो शैक्षिक योग्यता प्राप्त जनशक्तिलाई परीक्षा लिएर लाइसेन्स प्रदान गर्दै आएको छ। सिटीभिटीबाट मात्रै 2082 अन्तिमसम्म डिप्लोमा इन्जिनियरिङ पूरा गर्नेको संख्या 44,749 पुगेको छ। विधेयक पारित भए डिप्लोमा इन्जिनियरिङ पढ़ेकाले पनि लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ। ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावको कारण विश्वभरका झण्डै 83,00,000 शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8,50,00,000,000 अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म 2,70,00,000,000 डलर अर्थात 32% मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ। बजेट अभावको कारण चाड, इथियोपिया र सुडान लगायत देशमा बाल संरक्षण, शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ। संस्थाका अनुसार इराकमा 3,50,000 जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणको अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन्। त्यस्तै सिरियामा 1,62,500 जना कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा देश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ। संस्थाका अनुसार सन् 2025 बजेट संकटको कारण झण्डै 5,000 कर्मचारीको पद कटौती गरिएको थियो। यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दात्री देशबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप जोखिम परेको जनाएको छ।
2: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरूषतर्फको 5,000 मीटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन्। पालले 5,000 मीटर दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। भण्डारीले सन् 2004 एथेक्स ओलम्पिक्समा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गरेका हुन्। यसैबीच 20 एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदकविहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। हिजो कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो।
1: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुल्दै गएको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जानकारी दिएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। आज कोशी बागमतीको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
2: सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिको व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या छ। ब्रिज नन्दन ठाकुर बढ़ही विरूद्ध महोत्तरी को गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो। फरक विषय भएको फैसलामा उल्लेख गरेको छ। सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोग चलन गर्दै आए पनि त्यसैको आधारमा कानूनी भोगाधिकार स्वतः सृजना नहुने अदालतको व्याख्या छ।
1: र आउँदो आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी हुँदैछ। निर्वाचन समितिले हिजो सार्वजनिक गरेको नयाँ तालिका अनुसार आउँदो शुक्रबार र शनिबार प्रतिनिधिहरूको दर्ता र आइतबार 2 बजे खुला मंचमा महाधिवेशन उद्घाटन गरिनेछ। काया कैरनमा अब पालो उखानको।
2: बालुवा निचोरीले तेल आउन।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
1: बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
2: हिउँ चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका 4 विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाई प्रभावकारी हुने।
1: यूएनएचसीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
2: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
1: र अन्त्यमा आजको कार्टुन। रविन सामी
2: आको वासस्थान बारे बुझाउन मुस्ताङका 4 विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाई प्रभावकारी हुने।
1: यूएनएचसीआरमा बजेट संकट।

0: गृहिणी बजार पुगेर फर्किरहेका छन्। उनीहरू तरकारीको अचाक्ली भाव सुनेको विषय र भएको विषय बारे कुराकानी गर्दैछन्। त्यसै क्रममा अर्की एक महिलाले भन्दैछन्, सरकार तरकारी बजारमा भन्दा बढ़ी शेयर बजारमा पो देखियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएन सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
4: र 520-702।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: कर्णाली प्रदेशमा पछिल्लो समय मोटु रोगका बिरामीको संख्या बढ्दै खानपान नियमित व्यायाम र चेक जाँचमा ध्यान दिन चिकित्सकको सुझाव।
1: जबरजस्तीकरणी गरेको अभियोगमा सुर्खेतको लेगबेचीबाट एकजना पक्राउ, थप अनुसन्धान हुँदै।
0: जडीबुटी संकलनका लागि हुम्लाको हिमाली बेग पुगेका 10 जना एक सत्तापछि परिवारको सम्पर्कमा सबै सकुशल।
1: र श्रीलंकासँगको खेल रद्द भएपछि नेपाली क्रिकेट टोली एसियन खेलकुदको क्वार्टर फाइनलबाट बाहिरियो। वरीयताको आधारमा श्रीलंका सेमी फाइनलमा पुग्यो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम, गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा पछिल्लो समय मोटु रोगका बिरामीको संख्या बढ़दै गएको पाइएको छ। अव्यवस्थित खानपान र रहनसहन तथा जीवनशैलीका कारण मोटु रोगीको संख्या बढ़ेको चिकित्सकहरूले बताएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतले कर्णालीमा 30% अर्थात हरेक 3 जना व्यक्तिमा 1 जनालाई प्रेसर लगायतका मुटु सम्बन्धी कुनै न कुनै समस्या रहेको जनाएको छ। प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डाक्टर केएन पौड्यालले प्रदेशमा एक तिहाई नागरिकमा उच्च रक्तचाप देखिएको बताउनु भएको छ। विलासी जीवनशैली, अव्यवस्थित खानपानले मानिसमा मुटु रोग सहित नसर्ने रोगको जोखिम बढ़दै गएको उहाँको भनाइ छ। बच्चा उमेरदेखि 50 वर्षसम्मका सबै व्यक्तिमा मुटु रोगको जोखिम उच्च रहेको उहाँको भनाइ छ। तनाव कम गर्ने बहानामा मद्यपान, धूम्रपान, निन्द्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ़ेको भन्दै उहाँले यसले मुटुलाई थप असर गरिरहेको बताउनु भएको छ। मुटु रोग लाग्नबाट बस्नका लागि तनाव कम गर्न र नियमित व्यायाम गर्न पनि उहाँले सुझाव दिनु भएको छ।
1: यसैबीच हाम्रा साथी केशव ढकालले मुटु दिवसको अवसर पारेर डाक्टर केएन पौडेललाई वर्षेनी मुटु दिवस मनाउने गरिएको छ। यो मुटु

0: दिवस मनाउनुको महत्व के छ भनेर सोध्नु भएको छ।
1: एज अ डक्टर चाहिँ मृत्यु दिवसको धेरै महत्वहरू छ होइन, किनकि अहिलेको नयाँ युग भन्छु क्या, नयाँ युगमा सर्ने रोगहरूबारे चाहिँ मृत्युको धारा पखाला ज्वरोहरूबाट मृत्यु दर घट्ने क्रममा रहँदाखेरि चाहिँ मृत्यु रोगबाट र मृत्यु रोगसँग सम्बन्धित अन्य समस्याबाट बढ्ने रोग मृत्यु दर बढ्दो र मृत्यु र रोग लाग्ने दर बढ्दो क्रममा छ। यसमा चाहिँ दुई तिनवटा कुरा छ। एउटा मुख्य पहिलो कुरा त हाम्रो खानपान र रहन सहनसँग पनि मृत्यु रोग जोडिएको छ, र दोस्रो कुरा चाहिँ यो प्रेसर सुगर कोलेस्ट्रोल यो तिनवटा चिजको चाहिँ बढ्दो महामारी प्रेसर सुगरको बढ्दो महामारीसँगै मृत्यु रोग पनि बढ्दो क्रममा जाने हाम्रो रहन सहन र यी रोगहरूको सिधा सम्बन्ध रहेको कारणले चाहिँ मृत्यु रोग चाहिँ अहिले एकदमै भयावह रूपमा रहेको छ।
2: अब यो समग्रमा राष्ट्रिय व्यापी तुलना गर्दा कर्णालीमा कस्तो छ त्यो मृत्यु रोगको जोखिम?
1: अब यस्तो छ, हेर्नुहोस् अब अहिले कर्णालीको स्पेसली हाम्रो राजधानी चाहिँ प्रदेश सुर्खेत भनौँ विजयनगरमा पनि अब यो बढ्दो शहरीकरण सँगसँगै चाहिँ एकदमै रोगहरूको क्रम चाहिँ बढ्दो रूपमा छ, चाप बढ्दो रूपमा छ, सुगर प्रेसर लगायत मृत्यु रोगको पनि एकदमै बढ्दो रूपमा चाप देखिएको छ।
2: कुन उमेर समूहका बढी बिरामी देखिएको भन्ने त्यस्तो उमेर समूह निर्धारण गर्छ यसमा?
1: हजुर, अब यस्तो हुन्छ कुन उमेर समूहलाई कुन रोग लाग्छ भन्ने पनि हुन्छ। अब अन्तर्वार्ताको क्रममा मैले भन्न चाहेँ होइन, त्यो भर्खर जन्मेको बच्चाहरूमा पनि मृत्यु रोग देखिन्छ कि मृत्यु रोग पुवालहरू देखिने जुन चाहिँ ठुल्ठुलो पुवालहरू अपरेसन गरेर सुन्छ पनि हुन्छन्, त्यस्तो हुन्छन् पनि। हाम्रो 15-16 वर्षसम्म आइपुग्दाखेरि चाहिँ मुटु बाघ पनि हुन्छ, त्यो चाहिँ टन्सिलाइटिस भन्छ नि, घाँटी दुख्ने रोग, टन्सिलाइटिस भएको केही बच्चाहरूलाई चाहिँ पछि मुटु बाघ हुने रोगले असर गर्छ र त्यसरी मुटुको भलको रोगहरू मुटु बाटो भन्छन्, रिगाटिक हार्ट डिजिज भन्छन्। त्यो रोग चाहिँ विशेष त 15-20 वर्षदेखि 25-30 वर्षभन्दा बढी देखिन्छ र यो चाहिँ अलिकति गरिबी अनि भिडभाडमा हुर्किएको बच्चाहरूमा बढी देखिएको छ कि यो जुन चाहिँ कर्णाली प्रदेशमा चाहिँ बढी हुने नै हामीले आकलन गर्न सक्छौँ। यसपछि चाहिँ अब 40 कटिसकेपछि चाहिँ यो हार्ट एट्याक हुन्छ, जसलाई सबसे डर चाहिँ सबै मानिसले यो अन्तर्गत सुन्ने हजुर म लगायत सबैले चाहिँ हार्ट एट्याकलाई नै मृत्यु रोग भनेर भन्छौँ र यो चाहिँ 40-45 कटेपछि सुगर प्रेसर मोटोपना कोलेस्ट्रोल यो चारवटा भएको हामी रिस्क फ्याक्टर जोखिम भन्छौँ। तपाईँलाई सुगर प्रेसर या कोलेस्ट्रोल छ भने चाहिँ तपाईँ मृत्यु रोगको जोखिममा हार्ट एट्याकको जोखिममा पर्नुहुन्छ र यी नभएका बिरामीमा पनि कसै कसैमा चाहिँ मृत्यु रोग देखिन सक्छ। यो चाहिँ एकदमै टाइममा उपचार पायो भने सन्चो हुने एन्जियोप्लास्टी भन्छौँ, टाइममा हार्ट एट्याक छ बिरामी टाइममा आयो भने धेरै ठुलो हार्ट एट्याक भयो त अस्पतालसम्म पुर्याउन गाह्रो हुन्छ, तर मध्यम खालको हार्ट एट्याकसम्म चाहिँ टाइममा हस्पिटल पुगेर एन्जियोप्लास्टी गरेर मुटुमा सानो हातमा खुट्टाबाटै गर्ने अपरेसन हुन्छ रियोस नगराइकन, त्यो गरेर पनि यसलाई ठिक ठाउँमा ल्याउन सकिन्छ।
2: तुलनात्मक रूपमा उसो भए कर्णालीमा खास गरी कति प्रतिशत जति मानिसमा यो मुटु रोग सम्बन्धी समस्या देखिएको पाइन्छ?
1: ठ्याक्कै आकलन त मसँग अहिले छैन, मेरो अहिले सक्दिनँ, तर प्रेसर चाहिँ एकदम बढी छ नि। सुखेतमा गरेको अध्ययनमा पहिला चाहिँ 30-35% प्रेसर देखिएको छ, त्यो भने हरेक 3 मध्ये 1 चाहिँ उच्च रक्तचाप छ भनेर देखाइएको छ। गर्दाखेरि यहाँ हाम्रो प्रदेश अस्पतालमा हेर्नुहुन्छ भने हप्तामा 2-3-4 हार्ट एट्याक भएको बिरामी आउनुहुन्छ। मुटु बाघका त धेरै बिरामी, हाम्रो नियमित सुई लगाउने बिरामी हुनुहुन्छ, नियमित औषधि खाने बिरामी त एकदमै धेरै हुन्छ, नियमित मुटु बाघको बिरामी हार्ट एट्याकमै लगभग हप्तामा 3-4 जस्तो आइरहनुहुन्छ।
2: अब अहिले हामीले यहाँ चाहिँ प्रदेश अस्पतालमा भनौँ यो क्षेत्रमा मुटु सम्बन्धी समस्याको कुन स्तरसम्मको उपचार चाहिँ यही गर्न सक्छौ अथवा कुन स्तरभन्दा माथि भयो भने बाहिर रिफर गर्नु पर्ने के छ?
1: अब यो चाहिँ हेर्नुहोस् अब जस्तै मुटुको रोग पत्ता लगाउने काम त हामी सबै यहाँ गरिरहेछौँ होइन, इसिजीबाट सामान्य इसिजीबाट हार्ट एट्याक छैन पत्ता लाग्छ, मुटुको एक्सरे भन्छ कि मुटुको भिडियो एक्सरे पनि प्रदेश अस्पतालमा नियमित बिन्दु 20-25 भइरहेको हुन्छ, त्यसबाट चाहिँ इको भन्छ त्यसलाई इको अथवा मुटुको भिडियो एक्सरेबाट चाहिँ मुटु बाघ छ कि छैन, मुटुको भलमा रोग छ कि छैन, र कहिले काहीँ हार्ट एट्याक पनि त्यसबाट पत्ता लाग्छ। तर त्योभन्दा माथि चाहिँ अब हजुरले ठ्याक्क फिट सोध्नुहुन्छ भने चाहिँ जस्तै हार्ट एट्याक भइसकेपछि क्याटल्याब भन्छौ, क्याटल्याब भनेको चाहिँ हार्ट एट्याक भएको बिरामीलाई सानो एउटा अपरेसन गर्ने कोठा जस्तो हुन्छ, त्यसले लगेर चाहिँ मुटुमा हार्ट एट्याक भनेको मुटुको नसा ब्लक हुने हो कि, मुटुलाई रगत सञ्चालन गर्न रक्तनली मुटुको आफै रक्तनली ब्लक हुनेलाई हार्ट एट्याक भन्छौँ हामी। त्यो एउटा ब्लक भएको रक्तनली खोल्ने प्रविधिलाई चाहिँ हामी एन्जियोप्लास्टी भन्छौँ कि, त्यो चाहिँ क्याटल्याब भन्ने विशेष अपरेसन कक्षमा हुन्छ। त्यो क्याटल्याब चाहिँ हामीसँग प्रदेश अस्पतालमा छ, तर त्यो अब मृत्यु रोग विशेषज्ञ कार्डियोलोजिस्ट हुन्छ, क्याटल्याब गर्न सक्ने म्यान पावर नभएको कारणले चाहिँ हामीले यो नियमित रूपमा राम्ररी सुरु गर्न नसकेको अवस्था छ। भन्दाखेरि अब कसैलाई हार्ट एट्याक भयो, प्रदेश अस्पताल आउनुभयो र बिरामी चाहिँ म एन्जियोप्लास्टी गराउँछु, म मेरो ब्लक खोल्छु भनेर भन्नुभयो भने चाहिँ अहिले हामीले तत्कालीन अवस्थामा चाहिँ 2-2.5 बाटो पार गराएर नेपालगञ्ज पुर्याउनु पर्ने अवस्था छ।
2: मुटु सम्बन्धी जोखिम रोगको जोखिमबाट बस्न के कुरा गर्यो भने चाहिँ हामी एकदम राम्रोसँग त्यसबाट फाइदा लिन सक्छौ 1-2-3 भन्दाखेरि?
1: अब यसमा हेर्नुहोस् पहिलो कुरा म यहाँ चाहिँ अलिकति जनचेतनाको कमी पनि छ होइन, पहिलो कुरा चाहिँ म के भन्न चाहन्छु भने 30-35 वर्ष काट्नु भएको छ भने पहिलो कुरा हजुरले 6 महिनामा या वर्षमा एकचोटि नियमित आफ्नो चेक जाँच गराउनै पर्छ, सुगर प्रेसर छ कि छैन चेक गर्नु पर्यो, छ भने एउटा सामान्य दबाई खाएर मैले औषधि खाइरहेछ भनेर ढुक्क हुनु भएन कि चिकित्सकलाई नियमित भेटेर तीन चार महिना पाँच छ महिनामा भेटेर आफ्नो सुगर प्रेसरलाई ठिक ठाउँमा राखिएको छ कि छैन, कोलेस्ट्रोललाई ठिक ठाउँमा राखिएको छ कि छैन त्यो गर्नु पर्यो। यदि यी जोखिमका रोगहरू मुटु रोगलाई जोखिम बढाउने रोगहरू सुगर प्रेसर कोलेस्ट्रोल छ कि छैन हेर्नु पर्यो। एक यदि छ भने त्यसलाई कन्ट्रोलमा राख्नु पर्यो, आफ्नो चिकित्सकसँग नियमित सम्पर्क टाइम टाइममा चेक गराई गराई त्यसलाई कन्ट्रोलमा राख्नै पर्छ पहिलो कुरा। र दोस्रो कुरा चाहिँ हाम्रो खानपिन रहनसहनमा विशेष ध्यान दिनु आवश्यक छ। रहनसहन भन्नाले चाहिँ अहिले बढ्दो मैले अघि भने सहरीकरण सँगसँगै हामी कुर्सीमा बस्ने दिनभरि बिहानदेखि बेलुकासम्म हजुर पनि म पनि होइन लगायत धेरै साथीहरू दिनभरि बिहान 9 बजेदेखि 5 बजेसम्म कुर्सीमा बस्ने बसिरहने कहिले हामीले एक्सर्साइजमा कमी घर परिवारलाई टाइम पनि दिनुपर्ने काम पनि गर्नुपर्ने गर्दाखेरि आधी एक घन्टा चाहिँ मिनिमम हाम्रो चाहिँ वैज्ञानिक फिटनेसको स्ट्यान्डर्ड के छ भने हप्तामा 4 देखि 5 दिन चाहिँ आधी घन्टा भए पनि छिटो छिटो हिँड्ने अथवा साइक्लिङ गर्ने अथवा जगिङ गर्ने भन्छौँ। यी चिजहरू गर्न सक्यो भने चाहिँ रक्तनालीको सञ्चालनहरू राम्रो हुन्छ, प्रेसर सुगर भए पनि ठिक ठाउँ आउँछ। त्यही क्रममा एकदम ध्यान दिनुपर्छ र जङ्क फुडहरू बाहिरको फुड जस्तो वेट ओबेसिटी भन्छौँ मोटोपना पनि एउटा महामारी नै हो। आफू मोटोपना छ भने त्यसलाई घटाउनलाई खाना कम गरेर हुन्छ, एक्सर्साइज बढी गरेर हुन्छ, यो कुरामा ध्यान दिनु पर्यो। मेरो विचारमा चाहिँ खानपान रहनसहनमा ध्यान र दीर्घ रोग आफूमा छ भने त्यसलाई एकदम ठिक ठाउँमा कन्ट्रोल गर्न सक्यो भने चाहिँ मुटु रोगबाट जोगिन सकिन्छ।
0: उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डाक्टर केएन पौडेल, कर्णालीको मुटुको रोगको अवस्थाको बारेमा जानकारी गराउनुहुँदै।
3: सुर्खेत प्रहरीले 42 वर्षीय महिलालाई जबरजस्ती कराउने गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबरजस्ती कराउने गरेको भन्ने उजुरीका आधारमा लेगबेसी नगरपालिका 10 साटाखानेका 36 वर्षीय तेज बहादुर पल्लीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका पल्लीमाथि यस सम्बन्धमा तप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
4: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठ हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठ हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
5: समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
4: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही असोज 17 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
3: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
4: सम्पर्क राणा हस्पिटल प्राली दिदीनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत फोन नम्बर 083-590-693
5: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। त्यसैले हामीले कर्णाली प्रदेशमा पछिल्लो समय मुटु रोगका बिरामीको संख्या बढ़दै खानपान र नियमित व्यायाम चेक जाँच गर्न चिकित्सकको सुझाव जबरजस्तीकरणी गरेको अभियोगमा सुर्खेतको लेगबेसीबाट एकजना पक्राउ थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर जडीबुटी संकलनका लागि हुम्लाको उत्तरी हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका 10 जना सकुशल सम्पर्कमा आएका छन्। सिमकोट गाउँपालिका 2 ठेई गाउँका उनीहरू भदौ 28 गते जडीबुटी संकलनका लागि खार्पनाथ गाउँपालिका 5 र सङ्खेली गाउँपालिका 4 सीमामा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए। असोज 8 गतेदेखि परिवारको सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खनाल खड्काले 10 जना सकुशल सम्पर्कमा आएको बताउनु भएको छ। मुगुको कारमारोङ गाउँपालिकाबाट जडीबुटी संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको भने मृत्यु भएको छ। उहाँको मृत्युको एकिन कारण भने खुल्न सकेको छैन।
5: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर साईले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको हो। कार्यसम्पादन सम्झौता पश्चात मुख्यमन्त्री साईले विकास बजेट समय सीमाभित्रै कार्यान्वयन गर्न निर्देशन दिनुभयो। कर्णालीमा चुनौतीको रूपमा रहेको विकास बजेट कार्यान्वयनको अवस्थालाई सुधार गर्नुपर्ने उहाँको जोड़ छ। यस्तै कार्य सम्पादनमा पनि प्रभावकारी ढंगले सम्पादन गर्न सबै मन्त्री तथा सचिवहरूलाई साईले निर्देशन दिनुभयो। अब मन्त्रीहरूले सचिवसँग पनि कार्य सम्पादन सम्झौता गर्नेछन्। यस्तै उहाँले योजना अनुगमन प्रणालीलाई सकेसम्म प्रविधिसँग जोडेर लैजाने र अनुगमनलाई सहज छिटो नियमित र प्रभावकारी बनाउन एउटै छुट्टै सिस्टमको विकास गरेर प्रदेश सरकारले काम गर्ने बताउनु भएको छ। मुख्यमन्त्री साईले प्रमुख सचिव राधिका अर्यालसँग पनि कार्य सम्पादन सम्झौता गर्नु भएको छ।
3: प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर धम्की दिँदै नगद तथा जिन्सी सामान असुल गरेको आरोपमा बाँकी प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले रामेछापको गोकुल गंगा गाउँपालिका 2 30 वर्षीय सविता श्रेष्ठलाई पक्राउ गरिएको बताउनुभयो। श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका 2 बस्ने 32 वर्षीय एक पुरूषलाई ब्ल्याकमेलिङ गरी आपराधिक लाभ उठाउने योजना बनाएको प्रहरीको भनाई छ। श्रेष्ठले युवकलाई माया प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारी विभिन्न मुद्दामा फसाइदिने भन्दै डर त्रास र धम्की दिएको प्रहरीको भनाइ छ। धम्की दिएर पटक पटक नगद तथा जिन्सी सामान लिन थालेपछि पीड़ितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढ़ाएको हो।
5: बर्दिया संभावित बाढ़ी तथा डुबान को समस्या को बारे में पहिले नै जानकारी गराएका कारण विपद क्षति कम भएको छ। जिला प्रशासन कार्यालयले स्थानीय तहले बस्ती में माइकिंग गरी स्थानीयलाई सचेत गराउनको साथै सुरक्षा निकायलाई सतर्कता अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको जनाइएको छ। महाशाखाले असोज 9 देखि 11 गतेसम्म ठूलो वर्षा हुने पूर्वानुमान गरेपछि सूचना प्राप्त हुनसाथ प्रशासनले बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनुभयो। उहाँले समयमै सचेत भएकाले विगतमा जस्तो मानवीय तथा भौतिक क्षति बेहोर्नु नपरेको बताउनु भएको छ। सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको र स्थानीय जनप्रतिनिधिसँग सक्रियताका साथ समन्वय भएकाले ठूलो डुबान हुनबाट जोगिएको उहाँको भनाई छ। विगतमा ठूलो वर्षा भई बाढ़ी तथा डुबानको जोखिम हुने सूचना स्थानीय वासीले समयमै नपाउँदा जनधनको क्षति हुँदै आएको थियो। लगातार आएको वर्षाका कारण बर्दियाका विभिन्न 10 घरमा क्षति पुगेको छ भने 15 घर डुबानमा परेका छन्। 73 जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताउनुभयो।
3: हावाहुरीले सल्यानमा फलफूल तरकारी तथा रुख बिरुवामा ठूलो क्षति पुर्याएको छ। तीव्र गतिको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लटरम्ब फलेका सुन्तला, टिमुर, रिठा लगायतका फलफूलका दाना झार्नुका साथै तरकारी र मकै बालीमा समेत क्षति पुगेको छ। हावाहुरीका कारण छत्रेश्वरी, त्रिवेणी, बनघाट, कुपिण्डे, बागचौर र कपुरकोट लगायतका क्षेत्रमा व्यावसायिक खेती प्रभावित भएको किसानले बताएका छन्। लामो समयसम्म लगातार वर्षा पछि आएको तीव्र हावाहुरीले फल लागेका सुन्तलाका बोट जोडले हल्लाउँदा ठूलो मात्रामा दाना र पात झरेर खेतबारीमा छरिएका छन्। छत्रेश्वरी गाउँपालिका दुईमा मात्रै लाखौं रूपियाँ मूल्य बराबरका सुन्तला हावाहुरीले झारेको स्थानीय विजय कुमार घरतीले बताउनु भएको छ। सुन्तला सहित अन्य फलफूल र मकै बालीमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ। वडा अध्यक्ष प्रेम नेपालीले वडाका करिब 800 घरधुरी किसानले सुन्तला खेती गर्दै आएकोमा मुख्य आमदानीको स्रोत सुन्तला र टिमुरमा क्षति पुगेपछि निराश थाएको बताउनु भएको छ। बनगाड खुपिनी नगरपालिकाको मास्काडा, त्रिवेली गाउँपालिकाको फलाबाङ लगायत क्षेत्रमा पनि टिमुर क्षेत्रमा क्षति पुगेको छ। कपुरकोटमा पनि तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ भने हावाहुरीले कृषि क्षेत्रसँगै वन क्षेत्रमा पनि ठूलो क्षति गरेको छ। कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनका अनुसार केही घर, गोठ र विद्यालयका छाना उडाउनुका साथै विभिन्न सामुदायिक वनमा सयौं सल्लाका रूख समेत ढलेको छ। ढलेका रूखका कारण विद्युत संरचना तथा बस्ती आसपास थप जोखिम बढ़ेको छ। बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले किसानबाट क्षतिको विवरण प्राप्त हुन थालेको भन्दै सबै क्षेत्रको क्षति विवरण संकलन गरिने बताउनु भएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले पनि अर्को छोटो विश्राम। कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
6: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
7: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, बगर खेती प्रवर्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रवर्धन कार्यक्रम, स्थानीय आलु प्रवर्धन कार्यक्रम, मसला बाली प्रवर्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरे क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रवर्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रवर्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रवर्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारका आधारमा सहयोग कार्यक्रम, मौरी सञ्चालन प्रबन्धन तथा महाप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
6: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, ढुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
7: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम
6: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
8: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सूर्यफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। देशका धेरै ठाउँमा आजको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अस्ति सोमबार बिहानैदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलिएको हो। अस्ति रातिदेखि छिटपुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराईका सबैजसो भागमा गर्मी बढ़ेको छ। आज कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी जिल्लाका थोरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
1: लुम्बिनी प्रदेशमा असोज आठदेखि एघार गतिसम्म चार दिनको अवधिमा 78 विपदका घटना भएका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रले विपदका घटनामा परि 6 जनाको मृत्यु भएको जनाएको छ भने 1 जना घाइते भएको जनाएको छ। विपदका कारण प्रदेशभर 1280 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो अवधिमा 27 घर पूर्ण रूपमा क्षति भएको छ भने 56 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 16 घर डुबानमा परेका छन् भने 170 घर जोखिममा रहेका छन्। केन्द्रका अनुसार सबैभन्दा बढ़ी पहिरोको 31 घटना भएका छन्। पहिरोमा परि 5 जनाको मृत्यु हुँदा 1 जना घाइते भएका छन्। पहिरोका कारण 480 जना विस्थापित भएका छन् भने 10 घर पूर्ण 8 घर आंशिक रूपमा क्षति हुँदा 100 घर जोखिममा परेका छन्। डुबानका 26 घटनामा 778 जना सुरक्षित स्थानमा सारिएको छ। डुबानका कारण 9 घर पूर्ण र 13 घर आंशिक रूपमा क्षति भएका छन् भने हावाहुरीका 13 तथा बाढ़ीका 8 घटना भएका छन्। यसै गरी हुरी हावाहुरीका कारण 1 जनाको मृत्यु भएको छ भने 1 घर पूर्ण तथा 35 घरमा आंशिक क्षति पुगेको छ। बाढ़ीका कारण 22 जना विस्थापित भएका छन् भने 7 घरमा पूर्ण रूपमा क्षति भएको छ।
0: सरकारले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले संघीय निजामती सहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.7 करोड़ अमेरिकी डलर अर्थात 3.17 अर्ब रूपियाँ भन्दा धेरैको अनुदान सहायता समेत स्वीकार गरेको बताउनु भएको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिने निर्णय समेत गरेको छ। मन्त्री परिषदको बैठकले 2 जना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने गरी प्रस्थापन समेत गरेको छ। अवकाश प्राप्त श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश कर्मचारीलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवको पदस्थापनाको रूपमा जिम्मेवारी दिइएको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विश्व एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाल आर्चरी टुलिस्ट पदक विहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो। टोलीका प्रशिक्षक र खेलाड़ीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा भने बढ़दो प्रतिस्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन्। नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेम प्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्व स्तरको तीव्र प्रतिस्पर्धासँग जुझ्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। खेलाड़ी ज्ञानु अवाले पानीमा कसरी खेल्ने भन्ने अनुभव नहुँदा स्कोरिङमा समस्या भएको बताउनु भएको छ।
0: यस्तै श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भए पनि नेपाली क्रिकेट टोली बीसौं एसियाली खेलकुदको क्वार्टर फाइनलबाटै बाहिरिएको छ। नेपाल र श्रीलंका बीचमा भएको हिजो हुने खेल वर्षाका कारण रद्द भएपछि नेपाल बाहिरिएको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णाली प्रदेशमा पछिल्लो समय मुटु रोगका बिरामीको संख्या बढ़दै खानपान नियमित व्यायाम र चेक जाँचमा ध्यान दिन चिकित्सकको सुझाव।
0: जबरजस्तीकरणी गरेको अभियोगमा सुर्खेतको लेगबेसीबाट एकजना पक्राउ थप अनुसन्धान हुँदै।
1: जडीबुटी संकलनका लागि हुम्लाको हिमाली भेग पुगेका 10 जना 1 सप्ताह सम्पर्कमा सबै सकुशल
0: र 20 एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदक विहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विषय विदा हुन्छौ। नमस्ते। तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
0: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
0: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
0: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861-029-56, 9412-88391, 9850-40382।
1: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
3: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिन भित्र, यही असोज 30 गते कार्यालय समयावधि भित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 9852-71306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
1: कार्यक्रम तथा क्रियाकलापहरू कृषि प्रविधि प्रबन्धन, कृषि पर्सा तथा खाद्य सुरक्षा कार्यक्रम, बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्याउ उत्पादन प्रदर्शन कार्यक्रम, गोब्रे चिताके, बेलचन्दा, क्यामोमाइल, रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर 1 गाडा पानी र तेल पानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
3: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्टेबरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
1: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ते मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
3: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्याउ उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा संचालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलो कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
1: व्यवसाय फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यवसाय केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल किवी, एभोकाडो, हलुवा बेद, ड्रागन फ्रूट प्रबन्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
3: कृषि पूर्वाधार विकास कार्यक्रम, प्राङ्गाडी हाट बजार निर्माण भेरी गंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण विजयनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरी गंगा 9, निगाल पानी रस्टिक स्टोर विजयनगर नगरपालिका 15, माघमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तरोन्नति तथा सुधार कार्यक्रम।
4: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
5: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
4: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
4: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
6: सूचना,
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
8: शाओमी वा रेडमीको फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
9: शाओमी किन्दा उपहार एभ्री डे परमा थाइल्यान्ड हलिडे।
10: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
11: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: सूचना
12: यही असोज 17 गते शनिबारका दिन सफत पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
6: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
6: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
6: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
6: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: डाक्टर महेश चौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
6: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
13: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एलआईसीयू सेवा सञ्चालनमा रहेको छ।
13: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
13: दादुरा,
5: पोलियो,
13: कुपोषण,
5: एनिमिया,
13: मम्स,
5: दम,
13: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
13: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

जय नेपाल। सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका एक नरखोली स्थित मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 11 बजेको समयमा चौरजहारी बजारदेखि नाखिरातर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-003-5-56 नम्बरको मोटरसाइकलले पैदलयात्री रुकुम पश्चिम चौरजहारी नगरपालिका एक बस्ने वर्ष 12 का नारायण बुढालाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन्। गम्भीर घाइते भएका नारायण बुढाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ। मोटरसाइकल चालक रुकुम पश्चिम चौरजहारी नगरपालिका एक बस्ने वर्ष 22 का सुभाष सुनार इलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 60 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 60 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। चालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2229 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 40 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2229 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सधैं बस बिसाउनेबाट मात्र चढ़ने र ओर्लने गरौ। जेब्रा क्रसिङमा पैदलयात्रीलाई प्राथमिकता दिने गरौ। बिना नम्बरको वान्टेड सवारी साधन नचलाउ। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौ। आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ। जथाभावी सवारी साधन पार्किङ नगरौं। पैदलयात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98-85-32-999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083520045।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 9858405119 र 9858551715।
8: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
6: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
8: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि, म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
6: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्, नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
8: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
6: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने वा
8: कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
6: हाम्रा विशेष

अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आधा आकाशमा तपाईलाई स्वागत छ म दीपा कोइराला यो कार्यक्रम तपाई हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्जमा सुन्न सक्नुहुन्छ यो कार्यक्रममा हामी महिला र बाल बालिकाका सवालमा छलफल गर्छौं आजको कार्यक्रममा हामी सुर्खेतलाई आफ्नो कर्मघर बनाउनु भएका स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापासँग कर्णाली प्रदेशमा बसेर काम गर्दा उहाँले संगाल्नु भएका अनुभव उपलब्धि र आगामी दिनका योजनाका बारेमा छलफल गर्छौं उहाँसँग मैले पहिलो जिज्ञासा यो पेसाप्रति यहाँको झुकाव कसरी भयो भनेर राखेको छु
2: पेसा रोज्न चाहिँ एउटा सोसल सर्भिस गर्ने चाहिँ पहिलेदेखि नै मनमा भएको हुनाले गर्दाखेरि पनि हो एउटा सेवाको भावनामा चाहिँ सानैदेखि नै रहर भएको हुनाले गर्दा चाहिँ डाक्टर बन्छु भनेर चाहिँ पढाइ पनि ठिकै अब त्यो गर्न सक्छु भनेर रोजेको
1: सुरुमा कहाँबाट
2: चाहिँ फर्स्टमा काम गरेको त नोबेल मेडिकल कलेजबाट एमबीबीएस गरेँ त्यसपछि इन्टर्नसिप पनि त्यही नै गरेँ अनि त्यसपछि हाम्रो हाउस अफिसर चाहिँ पाटन हस्पिटलमा पाटन एकाडेमी अफ हेल्थ साइन्सेसमा त्यहाँ गरिसकेपछि टिचिङ हस्पिटलमा 3 वर्षको रेजिडेन्सी प्रोग्राम सकाएर प्रदेश अस्पताल हाम्रो सुर्खेतमा काम गरे
1: कर्णाली प्रदेश पहिला पनि आउनु भएको थियो कि पहिलो पटक
2: पहिले चाहिँ कहिले पनि आएको थिएन सुन्न चाहिँ सुन्या हो यहाँ आएपछि चाहिँ धेरै कुरा देखे मान्छेको अब दुःख पनि देखे ठाउँ पनि देखे अलिकति भूगोलले पनि साथ नदिएको ठाउँ रहेछ होइन तर मान्छेहरू चाहिँ सबैजना चाहिँ एकदमै वार्म सबैजनाले माया गरेर एक्सेप्ट गर्नुभयो यहाँ पनि यहाँ सेवा गर्न पनि प्रदेश अस्पतालमा पनि सेवा गरेँ मैले 4-4.5 वर्ष त्यतिखेर चाहिँ त्यो ठिकै राम्रै लाग्यो
1: सोचेको जस्तो अथवा अझ फरक अथवा अझ राम्रो
2: सेवा गर्ने ठाउँमा चाहिँ अस्पतालहरू सुविधा चाहिँ धेरै राम्रो तर बाहिरबाट बिरामीले पाएको दुःख देख्दाखेरि चाहिँ सोचेको भन्दा चाहिँ कठिन ठाउँबाट आउनुहुन्थ्यो उहाँहरू सोचेको बिरामी भन्दा पनि अझै कम्प्लिकेसन बढी भएर लिएर आउने मान्छेहरूले बढी दुःख पाएको चाहिँ जस्तो अनुभव गरे हो
1: सेवा सुविधा भौगोलिक विकटता त्यसको कारणले चाहिँ उहाँहरू एकदमै धेरै गाह्रो अवस्था भएपछि मात्रै अस्पतालसम्म आएको देखिने
2: त्यो चाहिँ त्यस्तै नै हो
1: कतिको गाह्रो हुन्छ नि उपचार गर्दाखेरि त्यस्तो अवस्थाको बिरामीहरूलाई
2: सबै सुविधा सम्पन्न भनेर अस्पताल हुँदाहुँदै पनि कतिवटा कुरा चाहिँ टेक्निकल भयो कति कुरा म्यान पावरको इस्यु भयो कतिवटा इक्विपमेन्ट भयो होइन सबै थोक चाहिँ नहुँदाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ अप्ठ्यारो हुन्छ नि सानो कुरा पनि कहिलेकाहीँ चाहिँ एकदमै ठुलो रूप लिइदिन्छ अझ स्पेसल्ली चाहिँ यो गर्भावस्थामा चाहिँ मान्छेहरूको कम्प्लिकेसन चाहिँ एकैछिनमा भइदिने त्यस्तो स्थितिहरूमा चाहिँ अलिकति गाह्रो नै छ
1: प्रायः जस्तो महिलाहरूले गाइन नै डाक्टरहरू त्यो के कारण हो खासमा
2: चाहिँ महिलाले चाहिँ महिलाको पीडा चाहिँ बुझ्न सक्छ भन्ने चाहिँ एउटा सोच पनि हो होइन आफूले पनि भोग्छन् यो अब हरेक स्त्री रोग सम्बन्धी समस्या आफूलाई पनि पर्या हुन्छ गर्भवती हुँदाखेरिको पीडादेखि लिएर आमा बन्दाखेरिको सबै पीडाहरू पनि भोगेको हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ अलिकति त्यो हिसाबले सोच्छन् कि जस्तो मात्रै हो
1: हामी चाहिँ कम छन् होइन डाक्टरहरू पनि महिलाहरू हामी महिलाहरूले यो पेसा रोज्दाखेरि महिलालाई सहज हुने गरी योमा लाग्नुपर्छ है भन्ने पनि महिलाहरूमा त्यो हुन्छ कि होइन
2: पुरुष डाक्टर पनि स्त्री रोग सम्बन्धी चाहिँ अब्बल हुनुहुन्छ खासमा होइन म महिलामा त राम्रो
1: हुन्छ नि
2: तर आफू नै महिला भइसकेपछि चाहिँ त्यो कुरामा सोच्दाखेरि चाहिँ आफूले अझै बढी गर्न सकिन्छ कि भन्ने मात्रै हो
1: त्यो पनि तर महिलाहरूको लागि सजिलो पनि हुने भयो नि महिलासँग गएर उपचार गर्दाखेरि अलिक अप्ठ्यारो लाग्ने कुराहरू
2: त्यो कुरा भन्नलाई चाहिँ अलिकति आफ्नो अब दिदी बहिनी जस्तो हुने हिसाबले

0: अब खुल्नलाई चाहिँ अलिकति सजिलो हुन्छ भन्ने मात्रै हो।
1: के पाउनुभयो यो प्रदेशमा हेर्दाखेरि?
0: मैले धेरै चाहिँ सम्मान पाएँ, धेरैजनाको माया पाएँ, अलिअलि दुःख पनि पाएँ, धेरै कुरा सिकेँ पनि।
1: खुल्लेको हिसाबमा चाहिँ कतिको खुल्नुहुन्थ्यो नि बिरामीहरू अस्पतालमा आउँदाखेरि?
0: बिरामीहरू अरू ठाउँ हेरिकन, अब म पूर्वमा पनि काम गरेको, सेन्ट्रलमा काठमाडौँमा पनि काम गरेँ होइन, यहाँनिर चाहिँ अलिकति चाहिँ अब एडुकेसनको कमी पनि भएर होला होइन, मान्छेलाई रोग लुकाउने ओर्ने चाहिँ छ, अझै पनि छ, अप्ठ्यारो मान्नुहुन्छ, कन्भिन्स गरेपछि मात्रै आफ्नो समस्याहरू भन्ने, आफ्नो उपचारको लागि अब एक्जामिनेसनहरू गर्न दिने त्यस्तो दिनुहुन्छ, अलिकति चाहिँ अप्ठ्यारो चाहिँ मान्नुहुन्छ यहाँ।
1: स्वास्थ्यको विषयमा शिक्षा होइन
0: हजुर
1: त्यही कमी त हो नि, मैले उपचार गर्ने ठाउँमा गएर खुलेर बोले भने मात्रै मलाई उपचार हुन्छ भन्ने कुराको ज्ञान भएन, त्यही हो भन्नु पर्यो होइन बुझाएको हिसाबले। प्रजनन स्वास्थ्यको विषयलाई लिएर काम गरिरहँदाखेरि होइन बेला बेलामा शिविरहरूमा पनि काम गर्न जानुभयो, अब त्यहाँ जाँदाखेरि त्यहाँ आउने बिरामीहरूको अनुभव हेर्दा उहाँहरूको कुरा सुन्दाखेरि होइन विशेष गरी समस्या चाहिँ कहाँनिर छ जस्तो लाग्यो नि?
0: विशेष गरी समस्या चाहिँ यो अवेरनेसमै छ, मान्छेलाई चाहिँ अलिकति चाहिँ आफ्नो हेल्थको बारेमा अवेरनेस हुनुपर्ने, सिम्टम्सहरूको बारेमा थाहा दिनुपर्ने होइन, मलाई के भइरहेछ त, यो हुँदाखेरि के हुन्छ, यसको जटिलता के हो, अब मैले के गर्नुपर्छ, कता जानुपर्छ भन्ने कुरा नै थाहा छैन, त्यसको बारेमा चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ अवेरनेस प्रोग्रामहरू चाहिँ हुनै पर्छ।
1: उठिरहने प्रश्न र देखिने समस्याहरू, स्वास्थ्य उपचारको कुरा, औषधि खाने कुरा होइन, अपरेसन गर्ने कुरा, ती कुराहरू अलिक फरक कुरा भयो होइन, त्यो सँगसँगै व्यवहारिक पाटोहरू जुन छन् होइन, सधैँ धेरै सामान्य मान्छेहरूसँग भेटघाट हुने, उनीहरूसँग कुराकानी गर्नुपर्ने र कुराले नै धेरै काम हुने पेसा चाहिँ स्वास्थ्य कर्मीहरूको हो
0: हजुर,
1: यहाँहरूले भन्ने कुराहरू, बोल्ने कुराहरू, उहाँहरूलाई सिकाउने कुराहरूमा अनि गुनासो पनि आउँछ, धेरै कुराहरू बोलिँदैन, भनिँदैन भन्ने खालको गुनासोहरू पनि आउँछ होइन, कसरी लिनुहुन्छ यो कुरालाई यहाँले?
0: बोल्ने, मान्छेलाई सिकाउने, बुझाउने, यो चाहिँ पेसेन्टलाई चाहिँ यो पेसेन्टलाई चाहिँ कसरी बुझाउने भन्ने चाहिँ एउटा आफ्नो ट्रिटिङ फिजिसियनको हातमा हुन्छ, कति सरलतामा बुझाउन सक्छु र मैले उहाँलाई कहाँसम्म लगेर चाहिँ सजिलो बनाएर बुझाउन सक्छु, उहाँले बुझ्नु भएको छ कि छैन भन्ने कुरा चाहिँ आफ्नो एउटा ट्रिटिङ फिजिसियनको हातको कुरा हो, सरल रूपमा बुझाउनु पर्छ जहाँसम्म लाग्छ। अब यो सबै प्रिस्क्रिप्सन, यो मेडिकल रिलेटेड टर्म यिनीहरू त बुझाउनलाई सबैलाई त गाह्रो नै छ, पढे लेखेकै मान्छेले पनि कति कुरा बुझ्दैनन् हामीले लेखेको चिजहरू, तर सहज रूपमा उहाँहरूले बुझ्ने सरल भाषामा बुझाउनु पर्छन चाहिँ पर्छ।
1: जस्तो एउटा बिरामीलाई तपाईँले यो गर्नुभयो भने, यसरी जानुभयो भने यसरी सजिलो हुन्छ भनेर केही समय दिन सकियो अथवा बोल्ने कुराहरू चाहिँ भन्न सकियो भने होइन, त्यसले चाहिँ सजिलो होला। अब कतिपय अवस्थामा त्यो कुरा चाहेर पनि हाम्रा स्वास्थ्य संस्थाहरूमा त्यो हुन सकेका छैन भन्ने कुरा पनि आउँछ। प्राविधिक कुराहरूको तर्फबाट हेर्दा चाहिँ हामीसँग त्यस्तो यथेष्ट मेन पावर छैन जसले गर्दा हामी समय बिरामीलाई धेरै दिन सक्दैनौँ, थोरै समयमा धेरै बिरामीहरू हेर्नुपर्छ, त्यो कारण हो एउटा भन्ने कुरा पनि आउँछ होइन, त्यो पनि हो।
0: यो हुन त म्यान पावरको कमी त ठुलो संस्थामा छँदैछ होइन, तर भनिन्छ नि डाक्टरको बोलले नै बिरामी सन्चो हुन्छ भनेर, हामीले पनि त्यही टर्ममै हिँड्ने हो, तर कतिवटा बिरामी एउटा डाक्टरले हेर्न सक्छ भन्ने कुरा हो, कति टाइम हामीले दिन सक्छौँ बिरामीलाई, अब एकजनाले नै 50 बिरामी हेर्नु पर्यो भने त त्यो त असम्भव नै छ,
1: बिरामीको औषधिको कुराहरू भन्न पनि एकातिर अन्त अन्त अन्त हुन थाल्ने
0: गाह्रो नै छ, भन्नलाई पनि टाइम पनि पुग्दैन होइन, सकभर चाहिँ एउटा डाक्टरले जहाँसम्म मलाई लाग्छ सबैजनाले नै काउन्सिलिङ गरेर यसरी खानुहोस् यसो गर्नुहोस् तपाईँलाई यतिसम्म अप्ठ्यारो पर्न सक्छ यो रोग यो हो भनेर चाहिँ सबैजनाले नै भन्नुहुन्छ होला, अब कसैले छिटो बुझ्नुहुन्छ कसैले ढिलो बुझ्नु हुन सक्छ, अब टाइमको कुरा हुन्छ कि कति टाइम दिने भनेर, अब म्यान पावर राम्रै भयो ठाउँ अब ठाउँमा ऊ भयो भने चाहिँ भ्याउँछ होला, अब त्यो त आफ्नो पर्सनल पनि एउटा भयो नि,
1: पढ्दै गर्दा त हो भोलि यसरी काम गर्न जाँदा म यस्तो ठाउँमा जान्छु यस्तो गर्नुपर्छ होला भन्ने खालको त्यस्तो कुराहरू त्यति धेरै याद हुँदैन होला है, जब फिल्डमा गइन्छ त्यहाँको अवस्था हेरिन्छ, फिल्ड कस्तो पर्छ, काम गर्ने ठाउँ कुन पर्छ, त्यसले पनि फरक पार्छ होला।
0: अब सुविधा सम्पन्न अस्पतालमा काम गर्दाखेरि अलिकति फरक हुन्छ, किनभने मैले अहिले नै अलिकति गाह्रो खालको होइन कम्प्लिकेटेड खालको टेस्टहरू अर्डर गरे भने तुरुन्तै हुन्छ त्यहाँनिर, अब कुनै ठाउँ यस्तो पनि हुन्छ जहाँनिर चाहिँ सिम्पल कुराहरू पनि ल्याब टेस्टहरू हुँदैन, सिम्पल औषधि पनि भेटिँदैन होइन, त्यस्तो ठाउँमा काम गर्नुपर्छ भनेर चाहिँ म कुन ठाउँमा जाँदैछु भनेर एउटा मेन्टालिटी बनाएपछि मात्रै एउटा डाक्टरले काम गर्ने हो।
1: त्यहाँको बिरामीहरूको अवस्था पनि कस्तो छ, त्यहाँको वस्तुस्थिति कस्तो छ, त्यहाँ कस्ता खालका बिरामीहरू आउनुहुन्छ, उहाँहरूको आर्थिक अवस्था कस्तो छ, शैक्षिक अवस्था कस्तो छ भन्ने कुरामा पनि भर पर्छ,
0: त्यो चाहिँ भर पर्छ।
1: हजुरहरूलाई पढाउने बेला त्यस्तो खालको कुराहरू पनि सिकाउनुहुन्छ? त्यो पर्छ कि पर्दैन? टेक्निकल पाटोहरू मात्रै पर्छ कि?
0: हामीलाई चाहिँ टेक्निकल पाटो बढी पढाउँछन् होइन भन्दाखेरि एमबिबिएसमा चाहिँ, तर यो चाहिँ हामीले चाहिँ व्यवहारले सिक्दै जाने हो. अब हामी इन्टर्नसिपदेखि नै अब बिरामीलाई हेर्ने, अब हाम्रो ट्रेनिङै त्यही हो, कसरी अप्रोच गर्छ, कसरी अब बिरामीलाई ट्रिट गर्छ होइन, त्यो सबै कुरा सिकाइँदै जान्छ. अनि समय परिस्थिति अनुसार बिस्तारै सबैजनाले सिक्दै,
1: त्यही भएर भनिन्छ होला है, यसो बिरामीहरू जाँच्न जाँदाखेरि फलानु चाहिँ यति वर्षको अनुभवको हो, त्यसकोमा जानुपर्छ भन्ने कारण त्यो होला सायद है.
0: अब यो अनुभवले चाहिँ हो मान्छेलाई पाको बनाउँछ, अलिकति ट्रिटमेन्ट गर्ने कन्सेप्टहरू बढाउँछ होइन, मान्छेमा मच्योरिटी पनि ल्याउँछ,
1: व्यवहारिक कुरा पनि
0: सिकाउँछ. अब यो एडुकेसनल वाइज पनि ज्ञान पनि बढ्दै जाने हो. तर भर्खरै पास आउटले चाहिँ गर्दैन भन्ने चाहिँ होइन, त्यो मान्छेमै डिपेन्ड गर्ने कुरा हो होइन,
1: स्वभावमा पनि हुने कुरा होला. कसैको स्वभाव अनुभव लामो हुँदा पनि स्वभाव चेन्ज भएन भने त्यसले फरक पर्दैन होइन,
0: त्यो चाहिँ मान्छेको पर्सनल स्वभाव पनि भयो, प्लस अब आफ्नो ज्ञानलाई कसरी व्यवहारिक रूपमा लिएर आउँछन् भन्ने कुरा पनि फरक पर्यो नि.
1: एउटा महिला स्वस्थ हुनको लागि के कुरामा चाहिँ विचार पुर्याउने होला?
0: महिला स्वस्थ हुनको लागि चाहिँ एक नम्बरमा चाहिँ आफ्नो खानपान, पर्सनल हाइजिन, अनि आफू रोगी छु कि निरोगी छु भन्ने चाहिँ छुट्याउनको लागि सिम्टम्सहरू चाहिँ थाहा पाउनु पर्छ होइन. मेरो स्वास्थ्यमा के कुराले असर गरिरहेछ, मलाई यो आफ्नो स्त्री रोग सम्बन्धी समस्याहरूमा के देखिन सक्छ भन्ने चाहिँ अलिकति अवेरनेस चाहिँ हुनै पर्छ.
1: खानपानमै विशेष गरी ध्यान दिनु पर्यो,
0: खानपान, सरसफाई
1: पहिला जस्तो छैन. गर्भ अवस्था हुने बित्तिकै महिलाहरू उपचारमा जाने होइन, चेक गर्ने. अब अहिले त अस्पतालहरूमा पनि फेरि एक्सरेको सुविधाहरू छन् होइन, विभिन्न खाले कुराहरू छन्. पहिलाको भन्दा त अलिकति फरक त भइसकेको छ, तर अझै पनि गाउँबाट आउनेहरूमा चाहिँ त्यो छैन कि कस्तो देख्नु भएको छ?
0: यो चाहिँ अब यो सुविधा सरकारले पनि दिएको छ होइन, यो अब हामीसँग भिडियो एक्सरेदेखि लिएर औषधिदेखि लिएर डेलिभरी गराउनलाई अब स्किल बर्थ एटेन्डेन्टदेखि लिएर होइन, गाउँ गाउँमा स्वास्थ्य चौकी, बर्थिङ सेन्टरहरूदेखि लिएर सबै थोक अभाइलेबल छ, नभएको होइन. तर मेन भनेको यो मान्छेमा चाहिँ अवेरनेस नै छैन कि, अब म कतिचोटि स्वास्थ्य चौकी जानुपर्छ, मैले के औषधि खानुपर्छ, मलाई समस्या परेमा म कता जाने, अब मेरो बच्चालाई जन्मिसकेपछि कसरी स्याहार गर्ने, यो सबै कुराको बारेमा चाहिँ प्राइमरी कुरा भनेकै अवेरनेस हो. जुन चाहिँ हाम्रो यो स्वास्थ्य कर्मीहरू जुन हुनुहुन्छ उहाँहरूले चाहिँ सानै एउटा क्लास राखेर होस् कि एउटा सानो प्याम्पलेट बाँडेर होस् होइन, त्यसबाट चाहिँ सुरु गर्नुपर्छ. सरकारले पनि त्यसमै बढी पहल गर्नुपर्छ. कम्प्लिकेसन म्यानेजमेन्ट एकातिर छ, तर मान्छेमा चेतना नै त्यो जनचेतना नहुनु जेलसम्म चाहिँ मान्छेहरूले आएर चाहिँ सुविधा लिन चाहिँ अलिकति हिचकिचाउनुहुन्छ कि सबैजना. अब सुई लगाउनु पर्छ भन्ने हो, सुई लगाउनु पर्छ भन्ने थाहा हुन्छ, तर त्यो थाहा पाउँदै पनि नलगाए के हुन्छ त भन्ने उहाँहरूलाई थाहा छैन. आइरनको चक्की नखाएर के हुन्छ भन्ने थाहा छैन. अब यो कुराको बारेमा चाहिँ अलिकति गभर्मेन्टले नै वर्किङ लेभलबाटै अलिकति सबैतिर अवेरनेस प्रोग्राम जस्तो गरिदिन चाहिँ पर्छ अझै पनि.
1: जस्तो स्वास्थ्य संस्थासम्म आइसक्ने बिरामीहरू पनि होइन, विशेष गरी प्रजनन स्वास्थ्यका विस्तृत रोगकै कुरा गरौँ होइन, स्वास्थ्य संस्थासम्म आइसक्नु भएको महिलाहरूलाई पनि त्यहाँको वातावरणले कतिसम्म छुन्छ भन्ने कुराले पनि असर गर्छ होइन. उहाँ आउनु भएको छ, भित्र पसिसकेपछि त उहाँलाई केही समय छुट्याएर उहाँलाई दिनुपर्ने कुराहरू, जस्तो अवेरनेसको कुरा त उहाँलाई त्यहीँ पनि त दिन सकिन्छ होइन. त्यो कुरा चाहिँ अझै पालको स्वास्थ्य संस्थाहरूमा त्यो अझै कमी छ. हामी उपचारमै बढी जोड दिन्छौँ, आयो बिरामी उपचार गर्यो गयो होइन, हुने जस्तो भएपछि रिफर गर्यो.
0: यो चाहिँ अब यो सुरुमै हामीले प्रिभेन्टिभ हेल्थतिर चाहिँ अलिकति चाहिँ कमी कमजोरी छ नै सबैको होइन, अलिकति यो कुराहरू चाहिँ हाम्रो उसमा केही सिकाइँदैन पनि होइन, र हामीले पाउने सेवा सुविधाको बारेमा पनि प्रष्ट रूपमा चाहिँ भनिएको छैन कि. अब सेफ मदरहुड प्रोग्राम भनेर सरकारले नै दिनुभएको छ होइन, सरकारले यो पहिलादेखि नै चलाइरहेको सेफ मदरहुड प्रोग्राम हो, जसमा चाहिँ अब महिलाले गएर चाहिँ आफ्नो एन्टिनेटल चेकअप त्यो भनेको गर्भावस्था अगाडि चेकअप, अनि प्रेग्नेन्सीको बेला पाउने सुविधा, पोस्टनेटल पनि पाउने सुविधाहरू छ जसको बारेमा थाहा हुँदैन. अस्ति भर्खरै हाम्रो एउटा इन्सिडेन्ट त्यो राजविराजको हो क्या अरे होइन, त्यो बाटोमै बच्चा जन्माउनु परेको, त्यो भनेको चाहिँ ल्याक अफ नलेज नै हो कि यो हामीलाई. किनभने एउटा मान्छेले पैसा नभएको मान्छेलाई त उसलाई अरे सुविधा छ भनेपछि त उसले जान्छ नि त अस्पतालमा लिनलाई. त्यो मेन कुरा नै यो वुमेन हेल्थमा चाहिँ ल्याक अफ अवेरनेस नै हो जस्तो लाग्छ मलाई.
1: अब अस्पतालसम्म सिरिसकेको बिरामीलाई पनि फेरि बाहिर पठाइयो भन्ने कुरा पनि छ त्यहाँ, त्यो पनि त्यहाँ पनि फेरि पहिला त उपचार हो नि त, त्यसपछि पछाडि पैसाको कुरा हुने होला. त्यही भएर सबैभन्दा पहिला चाहिँ मान्छेको व्यवहार बुझाइ, को व्यक्तिमा कस्तो खालको व्यवहारिक गुणहरू छन् भन्ने कुराले पनि निर्भर गर्छ होला.
0: एउटा स्वास्थ्य सेवामा लागिसकेपछि मान्छेले चाहिँ एउटा निस्वार्थ भावनाले चाहिँ सेवा गर्नै पर्छ. अब यो कति कुरामा त पैसै मात्रै सबै थोक ठुलो होइन भनेरै थाहा छ. प्लस गभर्मेन्ट सर्भिसमा त कति थोकमा त फ्री नै छ नि त, हाम्रो सरकारले त फ्री नै गर्नुभएको छ.
1: एक किसिमले पढ्ने बेलै नै हामी सेवा गर्छौँ, सेवाको भावमा हामी चाहिँ यो पेसा भनेको सेवा गरेर धर्म कमाउने पेसा हो भनेर नै रोज्ने हो नि.
0: एउटा चाहिँ सेवाको भावना नभएको मान्छेलाई चाहिँ अब यो पेसामा चाहिँ अलिकति अप्ठ्यारो नै पर्छ, किनभने अलिकति मान्छेलाई चाहिँ दुःखको पोइन्टले चाहिँ हामीले हेरिदिनै पर्छ. अप्ठ्यारो परेको बेलामा आफ्नो परिवार छ भनेर, बच्चा छ भनेर बस्न पाइएन, जानै पर्छ, बिरामीकै लागि भएर पनि कुद्नै पर्छ होइन. त्यस्तो सिचुएसन्सहरू धेरै छ.
1: म नपुगेकै कारणले त्यता केही भयो भने भन्ने सोच त हुन्छ,
0: त्यो त भइहाल्छ. केही गरिकन म पुगिनँ भने अझ यो अब्स्टेट्रिक्समा चाहिँ इभन आफ्टर डेलिभरी चाहिँ कम्प्लिकेसन भयो भने चाहिँ इभन 1 मिनट पनि काउन्ट हुन्छ भन्छ कि हाम्रो लागि चाहिँ. त्यस्तो बेलामा चाहिँ म पुग्नै पर्छ भने मेरो लागि चाहिँ बिरामी नै पहिलो हुन्छ कि, त्यतिखेर अरू कुरा केही पनि सोचिँदैन होइन. त्यस्तो बेला चाहिँ काउन्ट गर्छ बिरामीले.
1: अब स्त्री रोग विशेषज्ञको रूपमा यहाँ परिचित हुनुहुन्छ होइन, त्यो पनि अझ कर्णाली प्रदेशमा. अब भ्याली हेर्दा त कर्णाली प्रदेश के नै छ र, तर जब भ्याली बाहिरका बिरामीहरू यहाँसँग आइपुग्नुहुन्छ त्यति बेला मात्रै उहाँहरूका कुरा सुनेपछि ओहो कर्णाली प्रदेश के रहेछ, यहाँको भौगोलिक अवस्था के छ र गाउँमा बस्ने महिलाहरूले कस्तोसम्म पीड़ा भोग्नु भएको छ भन्ने कुरा उहाँहरूको कुरा सुनेपछि र उहाँहरूको अवस्था हेरेपछि मात्र यहाँहरूलाई थाहा हुन्छ होइन. कर्णाली प्रदेशमा बसेर महिलाहरूका लागि चाहिँ अब यो गर्नुपर्छ, यसरी चाहिँ जानुपर्छ होइन भन्ने खालको पनि केही सोच, कसरी सकिन्छ कसैसँग मिलेर भन्ने त्यस्तो केही
0: मैले देखेको चाहिँ हाम्रो चाहिँ विकट ठाउँबाट आउनु भएको महिलाहरूले चाहिँ धेरैवटा बच्चा पाउनुहुन्छ है. मैले उहाँहरूको कुरा सुन्दाखेरि पनि छोरी छ घरमा, 4-5
1: छोरा
0: त्यही चाहनाले गर्दाखेरि नै धेरै दुःख पाउनु भएको छ होइन.
1: सबभन्दा ठुलो समस्या,
0: ठुलो समस्या नै त्यही हो. यो एउटा चाहिँ यता भेगमा मैले बढी देखेको चाहिँ छोरी छ मलाई नै भन्नुहुन्छ होइन, त्यसरी छोरी छ छोरा चाहिँदैन, त्यो छ एउटा मान्छेको कन्सेप्ट पनि छ होइन. त्यसले गर्दाखेरि नै मान्छेले चाहिँ गर्वपतन गराउँदै हिँड्ने, बच्चा छोरा छ कि छोरी छ भनेर छुट्याएर गर्दै हिँड्ने होइन. त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अलिकति समस्या चाहिँ छ. यो कुराको लागि चाहिँ अलिकति ग्राउन्ड लेभलबाटै अवेरनेस होइन, मान्छेलाई चाहिँ सचेतना, यो चाहिँ छोराछोरी समान जुन सरकारले राख्नु भएको यो जुन एउटा नारा छ त्यसलाई पनि ऊ गर्दै चाहिँ लिएर जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ है. अब त्यो प्रोग्रामहरूमा चाहिँ अब त्यस्तो प्रोग्राममा चाहिँ पछि यसो मिल्यो भने चाहिँ त्यतातिर चाहिँ लाग्ने.
1: सबभन्दा ठुलो समस्या चाहिँ छोरीको छोराको आशामा धेरै सन्तान जन्माउने, धेरै सन्तान जन्माउँदा अब पोषणको कुरा छ होइन, कामको कुरा, शारीरिक श्रम हुन्छ, आराम हुँदैन उहाँहरूलाई, अनि त्यसले गर्दा अरू समस्याहरू निम्ति नै भयो, अनि त्यही कारणले उहाँहरूको स्वास्थ्य अवस्था चाहिँ गम्भीर छ.
0: त्यो चाहिँ अब यो चाहिँ रिप्रोडक्टिभ हेल्थसम्म रिलेटेड भएर हो होइन, छोराछोरीमै फरक भएर पनि छ कि. मान्छे सानैदेखि नै खानादेखि लिएर पढाइदेखि लिएर होइन पछिसम्मको बच्चा पाउने स्थिति, पछिको न्युट्रिसन, अब लिभिङ कन्डिसन, त्यस्तो कुराहरू धेरै कुराले चाहिँ म्याटर गर्छ. यसमा चाहिँ अलिकति पछाडि नै जस्तै छौँ हामीहरू यहाँ चाहिँ होइन.
1: परिवारमा छोरी जन्मिने बित्तिकै भाडा
0: विभेद सुरु छ त्यो चाहिँ.
1: त्यसले
0: गर्दाखेरि मान्छेले चाहिँ अब मलाई आएर भन्नुहुन्छ कि प्रायः जस्तो, छोरा छ कि छोरी छ डाक्टर हेरिदिनु पर्यो भने, मैले त्यस्तो गर्दैन म आफै छोरी मान्छे हो भन्दाखेरि चाहिँ त्यही भएर चाहिँ तपाईँले बुझ्नुहुन्छ भनेर आएको त, हामीले कति दुःख पाउँछौ भनेर भने त्यस्तो त्यस्तो कुराहरू गर्नुहुन्छ मसँग होइन. मैले भन्छु अब यस्तो त यो राम्रो त होइन, यो हामीले त गर्दा पनि गर्दैनौँ, यस्तो हिसाबले तपाईँले सोचिरहनु भयो त हामी झन् पछि पर्छौँ भन्दाखेरि.
1: यहाँले अहिले क्लिनिक पनि खोल्नु भएन?
0: यो हाम्रो चाहिँ विशेषज्ञ क्लिनिक भनेर खोल्या हौ.
1: सबै कुरा
0: स्त्री रोग सँगसँगै हाम्रो फिजिसियन डाक्टर, बच्चाको डाक्टरहरू, हड्डी सम्बन्धी युरोलोजी सर्भिस होइन, हाम्रो सबै कम्बिनेसनमा चाहिँ विशेषज्ञ सेवा चाहिँ खोलेको छ.
1: सबै कुरा हुन्छ, विशेष गरी स्त्री रोगको लागि पनि.
0: बिहान 7 बजेदेखि बेलुकाको 8 बजेसम्म चाहिँ हामीहरू अभाइलेबल छौँ.
1: यहाँहरूले अप्ठ्यारो परेपछि जतिखेर पनि यहाँ उपलब्ध हुनुहुन्छ?
0: त्यो त आफ्नो पेसेन्टको एउटा बिरामीलाई हेरिसकेपछि रिस्पोन्सिबिलिटी त डक्टरको त हुन्छ नै, आफ्नो बिरामी भनेर त माया लागिहाल्छ नि.
1: कस्तो कस्तो सेवा पाउनुहुन्छ त्यहाँ महिलाहरूले?
0: अब हामीले यहाँ चाहिँ अब स्त्री रोग सम्बन्धी भयो होइन, स्त्री रोगमा हजुरको महिनावारीदेखि रिलेटेड होइन, अडल्टहुडदेखि लिएर मेनोपोजल भन्छ यो महिनावारी रोकिने बेलासम्मको, साथसाथै गर्भावस्थाको चेकअपहरू भयो, हामीले इन्फर्टिलिटीहरूको पनि सबै चाहिँ जाँचहरू चाहिँ गर्छौँ महिला रोग सम्बन्धी. अब यो प्याप्स्मियरहरू स्क्रिनिङ टेस्टहरू भयो, यिनीहरू चाहिँ हामीले त्यहाँ गर्छौँ.
1: पनि उपचार हुन्छ त्यहाँ?
0: हजुर हजुर. अब यो डेलिभरीको लागि चाहिँ अहिले डेलिभरी र अपरेसनको सुविधाको लागि चाहिँ हामी अब बिस्तारै
1: सुरु भएको सेवा पनि
0: हजुर हामी त्यसको लागि पनि सोच गर्दैछौँ
1: बिस्तारै. पछि
0: काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर
1: वीरेन्द्रनगर,
0: छ मङ्गलबाडी सुख सुर्खेत
1: तल्लो बजारमा छ होइन. धन्यवाद यहाँलाई धेरै.
0: थ्याङ्क यू.
1: धन्यवाद. उहाँ हुनुहुन्थ्यो स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापा. कर्णाली प्रदेशमा बसेर आफूले काम गरिरहँदा यस क्षेत्रका महिलाहरूको स्वास्थ्य अवस्था र स्वास्थ्य क्षेत्रमा महिलाहरूका लागि गर्नुपर्ने कामका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय सकिएको छ. अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौं. तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु. नमस्ते.
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्. हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ.
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट.
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ.
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत. फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43.
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन.
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि.
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त. सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्. अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ. काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्.
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो. कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई. कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ. तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ.
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने. कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई. चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ.
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन. अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्.
7: हजुर, आजै सम्पर्क गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90.
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री. आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल. भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन.

0: Bahachar bahabahar
1: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar
2: Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 play harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday yo yojana mangsir 9 gate samma matra aajai najikai ko Xiaomi dealer ma samparka garnu hos
3: Xiaomi kinda upahar everyday bumper ma Thailand holiday
4: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
5: लोक सेवा आयोग का किताब
4: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का लागि आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लागि हामीलाई सम्झनुहोस् गुणस्तरीय शिक्षा का लागि हामी प्रतिबद्ध छौं
6: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत सम्पर्क फोन नम्बर 08851137
7: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
7: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382
9: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
10: नवरत्न कुल ओइलको 2 मिनेटको मालिसले राख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
11: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
12: अब हायर रेफ्रिजरेटर वाशिङ मशिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
11: सिंगल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
12: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
11: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज
13: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
8: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
8: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
14: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुण युक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ऑयल को दुई मिनट को मालिसले रख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ऑयल चिसो चिसो कुल कुल
3: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज रेडियो भेरी टाइम्स
5: अहिले बिहानको आठ बजेको छ।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा पछिल्लो समय मुटुरोगका बिरामीको संख्या बढ्दै खानपान नियमित व्यायाम र चेक जाँचमा ध्यान दिन चिकित्सकको सुझाव। जबरजस्ती गरेको करणी गरेको अभियोगमा सुरक्षितको लेख बेसीमा एकजना पक्राउ थप अनुसन्धान हुँदै र विश्व एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदक विहीन हुँदै प्रतिस्पर्धाबाटै बाहिरियो। कर्णाली प्रदेशमा पछिल्लो समय मोटुरोगका बिरामीको संख्या बढ़दै गएको पाइएको छ। अव्यवस्थित खानपान र रहनसहन तथा जीवनशैलीका कारण मोटुरोगीको संख्या बढ़ेको चिकित्सकले बताएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतले कर्णालीमा 30% अर्थात हरेक 3 जना व्यक्तिमा 1 जनालाई प्रेषण लगायतका मोटु सम्बन्धी कुनै न कुनै समस्या रहेको जनाएको छ। प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डाक्टर के एन पौडेलले प्रदेशमा 1/3 नागरिकहरूमा उच्च रक्तचाप देखिएको बताउनु भएको छ। विलासी जीवनशैली अव्यवस्थित खानपानले मानिसमा मोटु रोग सहित नसने रोगको जोखिम बढ़दै गएको उहाँको भनाइ छ। बच्चा उमेरदेखि 50 वर्षसम्मका सबै व्यक्तिमा मोटु रोगको जोखिम उच्च रहेको उहाँको भनाइ छ। तनाव कम गर्ने बहानामा मद्यपान धूम्रपान निन्द्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ़ेको भन्दै उहाँले यसले मुटुलाई थप असर गरिरहेको बताउनुभयो। मुटु रोग लाग्नबाट बच्नका लागि तनाव कम गर्न र नियमित व्यायाम गर्न पनि उहाँले सुझाव दिनुभएको छ। सुर्खेत प्रहरीले 42 वर्षीय महिलालाई जबरजस्तीकरण गरेको अभियोगमा एक बेला पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबरजस्तीकरण गरेको भन्ने उजुरीका आधारमा लेखबेसी नगरपालिका 10 साटाखानेका 36 वर्षीय तेज बहादुर पल्लीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ गरेका पल्लीमाथि यस सम्बन्धमा थप आवश्यक अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ। जडीबुटी संक्रमणका लागि हुम्लाको हिमाली बेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका 10 जना सकुशल सम्पर्कमा आएका छन्। सिमकोट गाउँपालिका 2 ठेहे गाउँमा उनीहरू भदौ 28 गते जडीबुटी संक्रमणका लागि खारकुनाथ गाउँपालिका 5 र चंखेली गाउँपालिका 4 सिमानामा पर्ने लर्पु खोला जंगलतर्फ लागेका थिए। गएको यही असोज 8 गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए। यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काले 10 जना सकुशल सम्पर्कमा आएको बताउनु भएको छ। अहिले सामाजिक सञ्जालमा फेरि यही असोज 17 लगातार 3 दिन ठूलो वर्षा हुने चर्चा र हल्ला फैलिएको छ। गएको बुधबारदेखि आइतबारसम्म देशका 2 ठाउँमा झरी परेको थियो। त्यस लगतै अर्को ठूलो वर्षाबारे हल्ला फैलिएको छ। तर यस्ता हल्लाको पछि नलाग्ने र मौसम सम्बन्धी अध्यावधिक सूचना तथा बुलेटिन हेर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अबको मौसम बारे चासो र खोजी बढ़ेपछि अत्याधिकारिकले अहिले आइरहेका हल्ला निराधार रहेको भन्दै खण्डन समेत गरेको छ। महाशाखाले तत्काल ठूलो त्यस्तो कुनै पनि ठूलो वर्षाको पूर्वानुमान नरहेको र तथ्यहीन खबरको पछि नलाग्न पनि आग्रह गरेको छ। र विश्व खेल एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदक विहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाटै बाहिरिएको हो। टोलीका प्रशिक्षक र खेलाड़ीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ़दो प्रतिस्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन्। नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेम प्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्व स्तरको तीव्र प्रतिस्पर्धासँग जुझ्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। यस्तै खेलाड़ी ज्ञानु अबाले पानीमा कसरी खेल्ने भन्ने अनुभव नहुँदा स्कोरिङमा समस्या भएको प्रतिक्रिया दिनुभएको छ। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।

0: को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सबैको मान सुने
3: रेडियो भेरी एफएम
4: हिंसितुवा र शिकार प्रजातिको मोडल प्रदर्शनका साथै वासस्थान संरक्षण सम्बन्धी समूह कार्य गराइएको थियो। यस कार्यमा 27 जना विद्यार्थी, 3 जना शिक्षक, 1 जना रेन्जर, 1 जना नागरिक वैज्ञानिक, 5 जना होमस्टे प्रतिनिधि लगायत कुल 40 जना सहभागी थिए। त्यस्तै घरपजोङ गाउँपालिकाको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूले सड़क नाटक, क्यामेरा ट्र्याप जडान, जीपीएस प्रयोग र पाल टाङ्ने जस्ता व्यावहारिक अभ्यासमा भाग लिएका थिए। यस शिविरमा 25 जना विद्यार्थी, डिभिजन वन कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याबका 2 जना फिल्ड रेन्जर, 1 जना नागरिक वैज्ञानिक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि गरी कुल 33 जनाको सहभागिता रहेको थियो। 4 वटा अनुगमन शिविरमा कुल 158 जनाको सहभागिता रहेको थियो, जसमध्ये 70% अर्थात 110 जना विद्यार्थी मात्र रहेका थिए। यस वर्ष अब यस्ता 2 वटा शिविर आयोजना हुनेछन्।
5: स्नो लेपर्स कन्जर्भेन्सीको आर्थिक सहयोगमा टेका समूह नेपालद्वारा सञ्चालन हुँदै आइरहेको समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमले हरेक वर्ष स्नो लेपर्स स्काउट्स मनिटरिङ क्याम्प आयोजना गर्दै आएको छ। यस्ता क्याम्पहरू विद्यार्थीहरूलाई हिउँचितुवा, हिउँचितुवाका आहार प्रजाति सहित वन्यजन्तु र जैविक विविधताबारे बुझाउन महत्वपूर्ण हुन्छन्। विद्यार्थीका लागि आयोजना हुने क्याम्प अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबको पनि समन्वय र सहभागितामा हुँदै आएको छ। संरक्षणको बारेमा विद्यार्थी लक्षित अभियान, पाठ्यक्रममा विषयवस्तु समावेश र यस्ता क्याम्पहरू किन महत्वपूर्ण हुन्छन् भन्ने बारेमा हामीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेलसँग कुराकानी गरेका छौं।
6: धन्यवाद। वास्तवमा यो जैविक विविधता संरक्षण गर्ने भन्ने कुरा चाहिँ सानो अथवा छोटो प्रयासमा हुने होइन, यसको लागि चाहिँ जैविक विविधता संरक्षणमा चेतना भएको कुराहरू चाहिँ सानै उमेरदेखि नै भयो भने चाहिँ यो दिगो हुन्छ भन्ने हिसाबले बालबालिका र युवा पुस्ताहरू भविष्यमा गएर यो प्रकृति र वन्यजन्तुहरूप्रति माया दर्शाउने र त्यसप्रति चाहिँ अलिकति जिम्मेवार हुन् भन्ने हिसाबले उहाँहरूलाई चाहिँ सानैदेखि नै जैविक विविधता सम्बन्धी अथवा हिउँचितुवा लगायतका जुन हाम्रा नेपालका हिमाली क्षेत्रमा पाइने जीव जन्तु छन् तिनीहरूको चाहिँ संरक्षण गर्न उहाँहरू चाहिँ अगाडि बढेर आउनुहोस् भन्नको लागि चाहिँ सानै उमेरदेखि बालबालिकाहरूलाई चाहिँ यस्ता खालका गतिविधिहरूमा इन्भल्भ गर्नलाई चाहिँ जरुरी नै हुन्छ।
5: विद्यार्थीहरूलाई कक्षा कोठा पढाउनु र प्रत्यक्ष वासस्थान वा संरक्षण क्षेत्रमै लगेर देखाउनुमा कतिको भिन्नता पाइन्छ? अन्नपूर्ण संरक्षण क्षेत्रमा विद्यालयमा चाहिँ गैर सरकारी संस्था लगायतबाट यस्ता भ्रमण कतिको सञ्चालन भइरहेको पाउनुहुन्छ?
6: हजुर, एकदम वास्तवमै हो। अब हाम्रो शिक्षा यो जुन हाम्रो भविष्यका कर्णधारहरू निर्माण गर्ने कुराहरू चाहिँ सानैदेखि नै यो शिक्षा हामीले कस्तो दिन्छौँ, अब हाम्रा कच्चा कोठाहरू कस्ता छन् भन्ने कुराहरूले चाहिँ निर्धारण गर्छ। विशेष गरी अब हाम्रोमा चाहिँ अलिकति पुरानो हिसाबले करिकुलमहरू चाहिँ भइआएकोमा यो फिल्ड भिजिट अथवा चाहिँ आफ्नै वरिपरि हामीले यो लर्निङ भनेको शिक्षा लिने भनेको चाहिँ तपाईँको आफ्नै वरिपरिका चिजहरू के छन्, आफ्नो वरिपरिका चराचुरुङ्गी कस्ता छन्, पुतलीहरू के छन्, कुन रङका छन् अथवा के गरिरहेका छन् भनेर हाम्रै वरिपरि हेरौँ भने पनि धेरै कुराहरू चाहिँ प्रकृतिबाट सिक्न सकिन्छ। र त्यही हिसाबले हाम्रो यो अन्नपूर्ण संरक्षण क्षेत्रमा विभिन्न एनजिओ लगायतका संरक्षण साझेदार संस्थाहरूसँग मिलेर हामीले चाहिँ यो स्नो लेपर्ड स्काउट्स लगायतका फिल्ड भिजिटहरू चाहिँ गरिरहेका हुन्छौँ, जहाँ चाहिँ विद्यार्थीलाई बाहिरको कुराहरू भन्दा पनि आफै वरिपरि के छ त त्यसको महत्व के छ, त्यसलाई कसरी हेर्ने, त्यसलाई चाहिँ हेर्ने मात्र होइन कि त्यसलाई बुझ्ने हिसाबले बाहिर लाँदाखेरि र कक्षामा त्यही कुरा चाहिँ कक्षामा पढाउनु र बाहिर लगेर त्यसलाई चाहिँ देखाएर अनुभूति गराउँदाखेरि चाहिँ यसको एकदम ठुलै भिन्नता चाहिँ हामीले देखेकै छौँ। उहाँहरूमा चाहिँ जुन विद्यार्थीहरू हुन्छ उहाँहरूले चाहिँ ती कुराहरूमा अझ उत्सुक भएर सोध्ने होइन, हिउँचितुवा चाहिँ किताबमा देख्नु र साँच्चै बाहिर चाहिँ देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
5: त्यहाँका विद्यार्थीहरूलाई हिउँचितुवाका बारेमा बुझाउनु कतिको आवश्यक देख्नुहुन्छ?
6: अब यो अन्नपूर्ण संरक्षण क्षेत्र जैविकताको हिसाबले निकै नै धनी क्षेत्र छ। यसमा चाहिँ वन्यजन्तु लगायत वनस्पति, विभिन्न खालका वनस्पति र साथसाथै यो सांस्कृतिक हिसाबले पनि एकदम विविधतायुक्त क्षेत्र भएको भएर हामीले चाहिँ यसलाई चाहिँ समग्र रूपमा चाहिँ अब यसलाई लैजाने प्रयास चाहिँ गरिरहेका छौँ र विशेष गरी अब सानो यसलाई चाहिँ सानो कक्षाहरूमा चाहिँ एक दुईवटा चाहिँ वन्यजन्तु जुन महत्वपूर्ण छन् उनीहरूको बारेमा बढी चर्चा गरेर त्यसपछि अलिकति जब कक्षा बढ्दै जान्छ उहाँहरूलाई चाहिँ समग्र इकोसिस्टमको बारेमा पारिस्थितिक प्रणालीको बारेमा चाहिँ बुझाउने प्रयासहरू चाहिँ गरिरहेका छौँ। र हिउँ चितुवा चाहिँ समग्र हिमाली क्षेत्रमा हिउँ चितुवा जस्तै तराईको जंगलमा चाहिँ बाघ बतायो भने अरू सम्पूर्ण वन्यजन्तुहरू बच्छन् त्यहाँको पारिस्थितिक प्रणालीहरू चाहिँ इन्ट्याक्ट रहन्छ भन्ने जसरी भनिन्छ त्यस्तै चाहिँ हिउँ चितुवा बतायो भने हिमाली क्षेत्र र हिमाली पर्यावरण चाहिँ बच्छ भन्ने हिसाबले हिउँ चितुवाको बारेमा बुझाउनु हिउँ चितुवाको बारेमा चाहिँ ज्ञान चाहिँ प्रदान गर्नु चाहिँ आवश्यक चाहिँ छ र त्यही चाहिँ अनुरूप हामीले विभिन्न समस्या साझेदारहरूसँग मिलेर यस्ता गतिविधिहरू चाहिँ गर्दै आइरहेका छौँ।
5: अहिले हाम्रो विद्यमान विद्यालय पाठ्यक्रमहरूमा चाहिँ वन्यजन्तु र तिनको वासस्थान संरक्षण सम्बन्धी विषयवस्तुहरू चाहिँ कतिको समेटेका पाउनुहुन्छ? पालिकाहरूले स्थानीय पाठ्यक्रममा समेट्न कतिको प्रयास गरेका छन् यो अन्नपूर्ण संरक्षण क्षेत्रभित्र हेर्दाखेरि चाहिँ?
6: हजुर, अहिले चाहिँ यो स्थानीय तहहरू विशेष गरी जैव विविधता संरक्षण र स्थानीयमा भएका स्रोतहरू के छन् कस्तो छन् भन्ने विषयमा अलिकति जागरूक नै हुनुहुन्छ। मैले हेरेका जुन स्थानीय तहका किताबहरू पुस्तकहरूमा चाहिँ यस बारेमा कुराहरू कन्टेन्टहरू चाहिँ आएका छन् तर तिनीहरूलाई अझ परिष्कृत बनाउने हिसाबले अथवा उनीहरूको यो जुन इकोलोजिकल्ली मिनिङफुल चाहिँ इन्फर्मेसनहरू चाहिँ अझै पनि त्यसमा चाहिँ इन्कर्पोरेट गर्न सक्ने अथवा विशेष गरी यो वन्यजन्तुहरूको महत्व के छ उनीहरूले चाहिँ हाम्रो समाज र पारिस्थितिक प्रणालीमा चाहिँ पार्ने राम्रा कामहरू के हुन् अथवा उनीहरूलाई किन संरक्षण गर्नु पर्छ भन्ने कुराहरू जुन लेभलमा अथवा जुन गहिराईमा आउनुपर्ने हो त्यसमा चाहिँ अझ थप सुधार गर्न सक्ने स्पेस त छ तर पनि यो अन्नपूर्ण संरक्षण क्षेत्रमा चाहिँ हामीले स्थानीय तहहरूसँगै तह र हामी आफैले पनि यो स्थापना कालदेखि नै यो प्रकृतिको सन्देश भनेर विशेष गरी कक्षा 6, 7 र 8 चाहिँ हामीले छुट्टै यो एकाडेमिक करिकुलम बाहेक छुट्टै चाहिँ यो प्रकृति सम्बन्धी उनीहरूलाई चाहिँ नजिक हुन् र बुझुन् भन्ने हिसाबले चाहिँ यो प्रकृतिको सन्देश भन्ने पुस्तकहरू चाहिँ पढाइरहेका छौँ र अब आगामी दिनमा चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्रले यो स्थानीय तह आइसकेपछि उहाँहरूसँगै मिलेर यसलाई थप परिमार्जन गर्ने र यसलाई चाहिँ मिलेर एउटै करिकुलमको रूपमा चाहिँ विकास गर्ने भन्ने हिसाबले पनि अघि बढ़िरहेका छौँ। त्यो हिसाबले हेर्दा अब आगामी दिनहरूमा चाहिँ यो क्षेत्रमा चाहिँ अझ यो जुन करिकुलम छ यो चाहिँ अझ इन्हान्स्ड चाहिँ हुन्छ भन्ने चाहिँ मैले बुझेको छु।
5: अब वन्यजन्तु संरक्षणको सचेतना फैलाउन शिक्षक, अभिभावक र स्वयं विद्यार्थीहरूले दैनिक जीवनमा गर्न सक्ने व्यवहारिक कदमहरू चाहिँ के छन्?
6: शिक्षाको मुख्य उद्देश्य भनेको व्यवहारमा परिवर्तन हो। हाम्रो अब शिक्षा लिएर त्यसलाई व्यवहारमा उतार्न सकेनौँ भने त्यो शिक्षाको औचित्य चाहिँ रहँदैन। त्यो हिसाबले अब यो शिक्षा चाहिँ हामीले विद्यालयमा मात्र नभइकन हाम्रो दैनिक जुन कार्य गर्छौँ घर परिवार साथीभाइ भेट हुँदाखेरि जुन व्यवहार देखाउँछौँ त्यसमा चाहिँ यो उतार्नु जरुरी छ र यसमा चाहिँ अभिभावकहरूको चाहिँ विशेष भूमिका चाहिँ रहन्छ। उहाँहरूले चाहिँ बालबालिकालाई चाहिँ खेलाउन अथवा खोलानाले आफ्नो वरिपरिका कथाहरू भन्ने होइन पुराना चाहिँ हामीले सिकेर आएका हजुरबुवाले भनेका कथाहरू कहानीहरू चाहिँ आफ्नो वातावरणमा विकास भएका हुन्छ त्यस्ता खालका कुराहरू चाहिँ आफ्नो बालबालिकालाई चाहिँ सेयर गर्ने गर्यौं भने विशेष गरी अब उहाँहरूले पनि यो प्रकृतिको अवलोकन गर्न लैजाने चित्रकला बनाउनलाई चाहिँ प्रोत्साहन गर्ने आफ्नै वरिपरिका चाहिँ वन्यजन्तुहरूको बारेमा चाहिँ थप सोध्ने गरेर चाहिँ उहाँहरूलाई अलिकति उत्सुक बनाउन र आफ्नो वातावरण बारेमा अझ सजग चाहिँ गराउन सकियो भने चाहिँ त्यसले अझ थप टेवा चाहिँ पुर्याउँछ। विशेष गरी अब बालबालिकालाई चाहिँ प्रकृतिसँग भनौँ न हाम्रो अब हिउँ चितुवासँग वन्यजन्तुसँग चाहिँ यो त हिंसक छ अथवा यससँग डराउनु पर्छ यससँग नजिक जाने होइन भन्नुको सट्टा उहाँलाई चाहिँ यसको चाहिँ यस्तो हो बानी व्यवहार यसलाई चाहिँ आफ्नो बच्चा बच्ची साथमा हुँदा चाहिँ अलिक बढी हिंसक हुन सक्छ तर यसलाई चाहिँ हामीले डराउने होइन यसलाई बुझेर यसको संरक्षणमा चाहिँ लाग्नुपर्छ यसलाई चाहिँ जिस्काउने होइन सम्मान गर्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ हामीले अभिभावकबाट पनि आयो भने यसले चाहिँ थप राम्रा नागरिकहरू बनाउनलाई बालबालिकालाई चाहिँ भविष्यमा यो जैव विविधताको पहरेदारको रूपमा विकास गर्नलाई चाहिँ थप सहयोग चाहिँ गर्छ जस्तो लाग्छ मलाई।
5: उहाँ हुनुहुन्थ्यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेल। हिउँ चितुवा सहित वन्यजन्तु र जैव विविधता जोगाउनका लागि जनचेतना अभिवृद्धि गर्न विद्यार्थीको सहभागिताको महत्व र भइरहेका प्रयासका बारेमा कुराकानी गर्दै उहाँका अनुसार मुस्ताङमा भइरहेको स्नो लेपर्ड्स स्काउट्स मनिटरिङ क्याम्प जस्ता गतिविधिले हिउँ चितुवा लगायत वन्यजन्तु संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। क्याम्पका लागि स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा टेका समूह नेपालद्वारा सञ्चालन हुँदै आइरहेको समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ भने सम्बन्धित विद्यालयहरूले आयोजना गर्छन्। यो कस्तो कार्यक्रम हो, क्याम्पमा के सिकिन्छ, विद्यार्थीले के सिक्छन्, यसले हिउँचितुवा संरक्षणमा कस्तो प्रभाव पार्छ लगायतका कुराहरू जान्न अब समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी सुनौ।
7: धन्यवाद। यो चाहिँ समुदायमा आधारित चितुवा संरक्षण कार्यक्रम अन्तर्गतको एउटा चाहिँ कार्यक्रम हो। यो चाहिँ हामीले 2079 सालदेखि मुस्ताङको चाहिँ हिउँचितुवाको वासस्थान क्षेत्रहरूमा चाहिँ विद्यार्थीहरूलाई लगेर खास गरी 6, 7, 8 को चाहिँ 6 स्कूलको विद्यार्थीहरूले चाहिँ हिउँचितुवाको वासस्थान, हिउँचितुवा यसको आहारा प्रजाति र हिउँचितुवाको अनुगमनमा चाहिँ के कस्तो उपकरणहरू प्रयोग गरिन्छ, त्यसको प्रयोग कसरी गरिन्छ, होइन त्यसको चाहिँ अभ्यासहरू गर्ने, हिउँचितुवाको वासस्थान चाहिँ कस्तो हुन्छ, किनभने संसारको सबभन्दा कठिन भूखण्ड उबड खाबड भूखण्ड अप्ठ्यारो भूखण्डहरूमा चाहिँ हिउँचितुवा यसको वासस्थान चाहिँ विचरण गर्छ, यो कुराहरू चाहिँ देखाउने, अनुभूत गराउने, त्यसको प्रयोग गर्ने इक्विपमेन्टहरू चाहिँ कसरी काम गर्छ भन्ने कुरा चाहिँ फिल्ड रेन्जर सिटिजन साइन्टिस्टहरूले चाहिँ प्र्याक्टिसै गराएर देखाउने, होइन त्यसपछि सेफ्टी सेक्युरिटी हाई एलिभेसनमा चाहिँ कसरी चाहिँ सतर्कताहरू अप्नाउनुपर्छ भन्ने कुराहरू चाहिँ गर्ने र एउटा चाहिँ साथीभाइहरूसँग चाहिँ बसेर आफूले जानेको कुराहरू सेयर गर्ने, होइन सरहरूबाट अनुभव एक्सपर्टहरूबाट चाहिँ नयाँ कुराहरू सिक्ने र त्यहाँ चाहिँ अलिक खाजाहरू खाने वनभोज टाइपको कस्तो नि एउटा लाइफ टाइम मेमोरेबल एउटा मोमेन्ट हुन्छ यो विद्यार्थीहरूको लागि। र यो चाहिँ तपाईँको खास गरी सुरुमा चाहिँ 2011-12 चाहिँ डाक्टर सोमाले उहाँले चाहिँ स्नोलेपर स्काउट्स मोनिटरिङ क्याम्प भनेर चाहिँ मुस्ताङको चाहिँ नमोखर्कमा चाहिँ 4300 मिटरमा विद्यार्थीहरू रेन्जरहरू लगेर चाहिँ उहाँ शुरू गर्नुभएको थियो अन्नपूर्ण संरक्षण क्षेत्रमा, होइन अनि त्यसलाई चाहिँ हामीले 3 क्याम्प रेसिडेन्सियल त्योलाई चाहिँ 3-3 दिनको रेसिडेन्सियल क्याम्पहरू हुन्थ्यो भने हामीले पछि चाहिँ 2 दिनको रेसिडेन्सियल क्याम्प चाहिँ यो प्रोजेक्ट अन्तर्गत चाहिँ 2-4 चलायौं र यसपालि चाहिँ हामीलाई के रियलाइजेसन भयो भने त्यो बेला गर्दाखेरि चाहिँ 6, 7, 8 को चाहिँ 1-1 मात्रै रिप्रेजेन्ट हुने भने चाहिँ 18 विद्यार्थीहरू मात्रै रिप्रेजेन्ट हुन्थ्यो, तर अब चाहिँ विद्यार्थीहरूको संख्या चाहिँ एकदमै कम भयो भन्ने कुराहरू चाहिँ जनगुनासो, होइन विद्यार्थी अभिभावक त्यसपछि आएर दात्री संस्था सबैबाट हामीले पनि एउटा अनुभव गरे हुनाले हामीले चाहिँ यसपालि 7 र 8 को चाहिँ होल क्लास लग्ने र हामीले एउटा फोकल ग्रुप बनाएको छौँ 6, 7, 8 मेल र फिमेलको 2-2 अनि 9 को चाहिँ 1 एडभाइजर भने चाहिँ 6 को चाहिँ फोकल ग्रुपको मेम्बर पनि राखेर यसपालि चाहिँ कसैलाई पनि असन्तुष्टि नहुने गरी त्यसरी चाहिँ आयोजना गरे हुनाले स्कूल आफै आयोजक हो, हामीले चाहिँ आर्थिक सहयोग मात्रै उपलब्ध गरायौं। यसपालि
5: त्यहाँ विद्यार्थी सँगसँगै अरू शिक्षक लगायत कस कसको सहभागिता रहन्छ?
7: विद्यार्थी बाहेक चाहिँ अभिभावक, त्यसपछि आएर सिटिजन साइन्टिस्ट, रेन्जर, आर्टिस्ट, जर्नलिस्ट, होइन संरक्षणको अभियन्ताहरू, एक्सपर्टहरू सबैजना चाहिँ त्यसमा सहभागी हुनुहुन्छ।
5: विद्यार्थीलाई चाहिँ विशेष त्यहाँ गएर के देखाइन्छ र के सिकाइन्छ?
7: विद्यार्थीहरू एक त स्कूल नै आफैमा झन्झनै त्यही 2600 मिटर भन्दा माथिको स्कूलहरू छ, 6 3000 मिटरमा पनि छ, हिउँचितुवाको वासस्थानमै छ, किनभने 2700 देखि 5600 मिटरसम्म चाहिँ सुन्दरपुरको ह्याबिटेट मानिएको छ, होइन हुन्छ। अनि त्यो क्याम्पमा जाँदाखेरि हिउँचितुवाको वासस्थान चाहिँ यस्तो हो भनेर एउटा चाहिँ हिउँचितुवाको वासस्थानमै गएर उनीहरूले चाहिँ आफूले अवस्थाहरू बुझ्छन्। त्यसमा हुने चाहिँ वनस्पतिहरूको अवस्थाहरू जस्तो 3000 मिटरभन्दा माथि चाहिँ भुट्यानहरू हुन्छन्, त्यसपछि आएर तपाईँको त्यहाँ चौरीहरू अनियन्त्रित किसिमले चाहिँ चरिचरणहरू पनि हुन्छन्, त्यही नजिकै हिउँचितुवाको आहाराहरू पनि चरिरहेको हुन्छ जस्तो नाउरहरू। अब अस्तिको तपाईँको एउटा क्याम्पको कुरा गर्दाखेरि हामीले एउटै पथानमा चाहिँ 19 नाउरहरू चाहिँ अवलोकन गऱ्यौँ, होइन त्यो कुरा चाहिँ स्पोर्टिङ स्कोप त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा चाहिँ बच्चाहरूले चाहिँ त्यो कुरा चाहिँ आफैले फिल गरेर हेरे, त्यसको प्रयोग गरेर चाहिँ उनीहरू नजिकैबाट चाहिँ नाउरको चाहिँ बच्चा सुधै प्राकृतिक वासस्थानमा हेरे, त्यसपछि आएर चाहिँ क्याम्पमा टेन्टहरू कसरी फिटिङ गर्ने भन्ने कुरा सिके, क्यामेरा ट्र्याप कस्तो औजार हो त्यो कुरा चाहिँ किताबमा चाहिँ पढिरहेको थियो, त्यो कुरा चाहिँ उनीहरूले आफूले छुन पाए, होइन त्यसले कसरी काम गर्छ भन्ने कुरा, त्यसको मेमोरी कार्डले चाहिँ भिडियो रेकर्ड गर्ने, फोटो रेकर्ड गर्ने, त्यसलाई चाहिँ सेटिङै उनीहरूले गरे, त्यहाँ ढुङ्गामा राखेर होइन अभ्यास गरे, अनि जीपीएसले चाहिँ कसरी उचाइहरू लोकेसनहरू चाहिँ ट्र्याक गर्छ रेकर्ड गर्छ भन्ने कुरा पनि त्यसको महत्व पनि उनीहरूले बुझे, त्यसपछि आएर चाहिँ उनीहरूले चाहिँ त्यहाँ गोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे, होइन भने चाहिँ अभिभावकहरूले पनि कम्युनिटीको मेम्बरहरूले पनि त्यो कुरा चाहिँ आफ्नो छोराछोरीहरूले चाहिँ कसरी चाहिँ पढ्दा रहेछन् र पढेको कुरा व्यवहारमा कसरी लागू गर्छन् भन्ने कुराहरू चाहिँ उनीहरूले
5: त्यसँगै क्याम्पमा आर्टिस्टलाई पनि लैजानु भएको थियो, त्यो भनेको बालबालिकासँग उनीहरूसँग अन्तर्क्रिया कसरी गराउनु भयो?
7: हिउँचितुवालाई बुझाउनको लागि होइन आर्ट पनि एउटा राम्रो माध्यम हुन सक्छ भन्ने कुरा चाहिँ खास एक त विद्यार्थीलाई, त्यसपछि प्रधान अध्यापक सरहरू होइन त्यसपछि त्यहाँ जाने सबै सहभागीहरूलाई बुझाउने र उनीहरूको माध्यमबाट त्यो मेसेज चाहिँ कम्युनिटीसँग पुर्याउनलाई चाहिँ यो महत्वपूर्ण हुँदो रहेछ भन्ने कुरा हामीले पहिलाको क्याम्पहरूमा पनि सिक्यौँ होइन. आर्टिस्ट भनेर एकदम प्रोफेसनल आर्टिस्ट होइन कि, एमेच्योर आर्टिस्ट तर फरेस्ट्रीकै ब्याकग्राउन्डको ग्रेजुएटलाई हामीले चाहिँ लगाएका थियौँ. अनि उहाँहरूको लागि पनि त्यो हिंसिताको वासस्थानमै गएर विद्यार्थीहरूलाई सिकाउने चाहिँ एकदम त्यो एउटा राम्रो अनुभव उहाँले सङ्घाल्नु भयो कि. फेसमा चाहिँ पेन्ट गर्ने स्नोडेपरको चाहिँ विद्यार्थीहरू पेन्ट गर्ने, त्यसपछि आएर तपाईँले कागजमा पेन्ट गर्ने, त्यसपछि स्टोनहरू नजिकैको त्यो हेबिटेटमा पाउने ढुङ्गाहरू होइन, ढुङ्गाहरूमा चाहिँ हिंसितुवा, त्यसपछि पुच्छर, त्यसको चाहिँ पन्जा छाप, त्यसपछि विभिन्न किसिमको कुराहरू चाहिँ पेन्ट गर्दाखेरि चाहिँ रमाइलो एउटा चाहिँ एक्टिभिटिज हुँदो रहेछ भन्ने कुरा सबले रियलाइज गरे. त्यस्तै मिन्सहरू भनौँ, त्यो माध्यमबाट चाहिँ विद्यार्थीहरूलाई चाहिँ रमाइलो किसिमको भनौँ न, अब एकैचोटि लेक्चर मात्र दिएर हिंसिता यस्तो हो होइन, हिंसिता यस्तो चाहिँ ठाउँमा बस्छ भन्नुभन्दा ल नानी हो तिमीहरू चाहिँ हिंसिताको वासस्थानमा छौ, अब यहाँ चाहिँ यसमा आधारित चाहिँ हामीले आर्ट पनि गर्छौ, कसैले कविता पनि वाचन गरे होइन, कसैले कथा भने, स्टोरीमै भएको कथाहरू भने भन्दाखेरि त उनीहरूलाई त एउटा राम्रो एउटा फिल इज द क्लासरूम भने जस्तो किसिमको अनुभूति चाहिँ यो क्याम्पले चाहिँ गरायो.
5: विद्यालयहरूले चाहिँ तपाईँलाई कस्तो प्रतिक्रिया दिन्छन् यो कार्यक्रम गर्दै गर्दा?
7: यसलाई चाहिँ उहाँले अवसरको रूपमा एउटा सेलिब्रेसनको रूपमा चाहिँ लिनुभएको छ. यो चाहिँ तपाईँको 2012 मुस्ताङ जिल्लामा चाहिँ अभिन्न एउटा अङ्ग जस्तै भइसकेको छ, हरेक वर्ष गर्छौं. तर अब अनफर्चुनेट अब हामीसँग रिसोर्स धेरै नभए हुनाले धेरैभन्दा धेरै स्कूलहरूलाई विद्यार्थीहरूलाई समेट्न सकेका छैन. तर अहिलेलाई चाहिँ अब हिंसितुवामा आधारित संरक्षण शिक्षा पढिरहेको 6-7-8 6 स्कूलको मात्रै विद्यार्थीहरू चाहिँ यसमा भाग लिइरहेछन्. तर अब पालिका स्थानीय सरकारको प्रतिनिधिहरू पनि भाग लिनुहुन्छ यसमा होइन, उहाँहरूले पनि एउटा चाहिँ वार्षिक कार्ययोजनामा चाहिँ बजेटमा चाहिँ उहाँहरूले यदि ठिक छ अलिकति तपाईँहरूले स्कूल अनुसार हामी पनि यति पैसा छुट्याइदिन्छु भन्नुभयो भने चाहिँ यसमा धेरैभन्दा धेरै विद्यार्थीहरू पनि आउँछन् र उनीहरूलाई चाहिँ अब जस्तो जाँदाखेरि चाहिँ हामीले अब अहिलेसम्म चाहिँ हामीले लास्ट इयरसम्म हामी चाहिँ ज्याकेट दिन्थ्यौँ विद्यार्थीहरूलाई, अब अहिले चाहिँ टी सर्टहरू सबै विद्यार्थीहरूले यसपालि सायद मेरो विचारमा 250 विद्यार्थीहरू चाहिँ सहभागी हुँदैछन्, दुईटा क्याम्प अझै बाँकी छ. त्यहाँदेखि अब अरू पार्टनरहरू जोडियो, अरू रिसोर्सहरू जोडियो भने चाहिँ धेरैले चाहिँ विद्यार्थीहरूले चाहिँ रिसोर्सफुल भएर क्याम्प चाहिँ
5: पालिकाहरूले चाहिँ यसमा हातेमालो गरे भने प्राविधिक सहयोग गरेर क्याम्प यसरी सञ्चालन गर्ने, यसरी सिकाउने भन्ने कुराहरू गर्न चाहिँ तपाईँहरूको कार्यक्रमको तर्फबाट त्यो तयारी चाहिँ हुनुहुन्छ है?
7: हामी एकदम एक्साइटेड पनि छौँ. हामीले त अहिले यसलाई ट्रेकिङ एक्सपिडिसनको टिमसँग पनि होइन, त्यो प्रोग्रामसँग पर्यटनसँग पनि जोड्न सकिन्छ कि भनेर मैले पनि त्यसको पर्यटन व्यवसायीहरूसँग पनि एक दुईजनासँग कुरा नि राखेँ. पर्यटकहरू चाहिँ खालि आफ्नो त्यो डेस्टिनेसनमा जाने आउने मात्र हुन्छ भने 1-2 त्यहाँ बसेर आफ्नो देशको चाहिँ इन्भाइरोमेन्टको कुराहरू सेयर गर्ने, विद्यार्थीहरूले के गरेर त्यो बुझ्ने भयो भने चाहिँ त्यो पदयात्रीहरूको लागि पनि एउटा चाहिँ एकदम रोमाञ्चक अनुभव हुने जस्तो देखिन्छ. त्यहाँदेखि धेरैभन्दा धेरै स्टेक होल्डर चाहिँ आउनुपर्छ भन्छु म चाहिँ.
5: लामो समयदेखि यस्ता क्याम्पहरू गर्दै आउनु भएको छ, अहिलेसम्म स्थानीय बासिन्दाबाट अथवा तपाईँहरूको आफैले हेर्दाखेरि कतिको सफल भएको अथवा कतिको विद्यार्थीहरूलाई बुझाउन सकिएको जस्तो लाग्छ तपाईँले यी क्याम्पहरूबाट?
7: यो चाहिँ मेरो विचारमा चाहिँ कमसे कम होइन एउटा चाहिँ उनीहरूसँग यदि इन्टरभ्यूहरू लिँदाखेरि पनि बच्चाहरूले चाहिँ उनीहरूको एउटा स्माइल सुरुमा भन्दाखेरि नै त्यो बच्चाहरूको चाहिँ अनुहारमा जो जो क्याम्पमा चाहिँ पार्टिसिपेट भएको थियो उनीहरूसँग हामीले इन्टरभ्यू गर्दाखेरि पनि त्यो एउटा एक्साइटमेन्टको लेभल चाहिँ देखिन्छ उनीहरूमा होइन, एक्सप्रेस पनि गर्छन् र त्यो सिकेको कुरा चाहिँ तपाईँको चाहिँ क्लासरुममा मात्र सीमित छैन, फिल्डमा मात्र सीमित छैन. उनीहरूले चाहिँ कमसेकम परिवारलाई पनि ए म क्याम्पमा जानुलाई है भने चाहिँ क्याम्पमा के भयो भने चाहिँ उसले चाहिँ त्यसलाई प्रसार गरेको अवस्था छ होइन. भनेपछि तपाईँको चाहिँ समग्र समुदायमै यो स्नोरेपर क्याम्प चाहिँ हुने गरेका छ है मुस्ताङमा भन्ने चाहिँ जस मान्छेहरूले चाहिँ क्याम्प गर्छन्, टी सर्ट लाउँछन् बच्चाहरू होइन, एउटा चाहिँ युनिटीको पनि एउटा सन्देश गएको छ, युनिटीको सन्देशहरू गएको छ. त्यसले गर्दाखेरि यो चाहिँ तपाईँको रमाइलो किसिमको चाहिँ अनुभव हामीले हासिल गरेका छौँ. जस विद्यार्थीहरूले बोल्न थालेका छन् अनि पढेको कुरा चाहिँ व्यवहारमा चाहिँ लागू भएको कुराहरू उनीहरूले प्र्याक्टिकल्ली गरेर देखाएछन्, त्यसले गर्दाखेरि उनीहरूमा भएको ज्ञान पनि अलि अभिवृद्धि भएको हो कि भन्ने मलाई चाहिँ.
5: उहाँ हुनुहुन्थ्यो समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी. स्नो लेपर्स स्काउट्स मोनिटरिङ क्याम्पका विद्यार्थीले गर्ने क्रियाकलाप सहित त्यसबाट प्राप्त हुने उपलब्धिका बारेमा जानकारी गराउँदै विद्यार्थीहरू साथीहरूसँग रमाइलो गर्दै खुल्ला प्रकृतिमा पुगेर सिकेका कुराले वास्तवमै दिगो सिकाइमा फाइदा पुर्याउँछ. हिउँचितुवाको संरक्षणका लागि भएका पहल बारे यति चर्चा गरेपछि तपाईंलाई हिउँचितुवा के हो भन्ने बारेमा विस्तृतमा बुझ्न मन लाग्यो होला. त्यसो भए आउनुहोस् हिउँचितुवा के हो भन्ने बारेमा जानकारी सुनौं. हिउँचितुवा वार्षिक पत्रिका 2082 उल्लेख हिउँचितुवा बारेका तथ्यहरू सुनाउँदै हुनुहुन्छ साथी महेश गेवाली.
8: हिउँचितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रसिया, अफगानिस्तान, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ. विश्वभरमा 3921 देखि 6090 सम्मको संख्यामा हिउँचितुवा भएको अनुमान गरिएको छ. तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 वटा हिउँ चितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँ चितुवाले धेरै ठूलो क्षेत्रलाई बासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 वटा हिउँ चितुवा भएको अनुमान गरिएको छ। हिउँ चितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँ चितुवाको गर्भधारण समय 93 देखि 110 दिन हुन्छ। डमरूहरू आमा हिउँ चितुवासँग 18 महिनादेखि 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँ चितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10 देखि 12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024सम्ममा नेपालको सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 वटा हिउँ चितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिउँ चितुवालाई आईयूसीएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1 मा समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029ले हिउँ चितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5औं संशोधनले हिउँ चितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अङ्गलाई किनबेच गरे, ₹5,00,000 देखि ₹10,00,000 जरिवाना वा 5 देखि 15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
5: तपाईले सुन्नुभयो हिउँ चितुवा बारेका केही तथ्यहरू। हिउँ चितुवा कस्तो जीव हो, त्यसको अवस्था के छ, हिमाली क्षेत्रमा मानिसहरूसँगको द्वन्द घटाउन भएका प्रयास कतिको प्रभावकारी छन् लगायतका विषयमा प्राणी शास्त्री करण शाहसँगको कुराकानी सहित हिउँ चितुवाका गोठाला उपनामले चिनिने संरक्षणविद एवं विश्व वन्यजन्तु कोष WWF नेपालका प्रमुख डाक्टर घनश्याम गुरूङ बारेको जानकारी र मुस्ताङको जनशान्ति माविमा अध्ययनरत विमला बुढा मगरले वक्तित्वकला प्रतियोगितामा भाग लिँदा हिउँ चितुवा संरक्षणमा समुदाय भूमिका विषयमा उल्लेख गर्नुभएका कुरा पनि बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल. पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा संरक्षण शिक्षा र मुस्ताङमा विद्यार्थीहरूका लागि आयोजित स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पका बारेमा विशेष चर्चा गर्दैछौ. समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमले अन्नपूर्ण संरक्षण क्षेत्र र कञ्चनजंघा संरक्षण क्षेत्रका हिउँ चितुवा पाइने भेगमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ जहाँ विद्यार्थीहरू सहभागी हुन्छन्. मुस्ताङको लुप्रामा रहेको लुप्रा आधारभूत विद्यालयमा हिउँ चितुवा दिवस अक्टोबर 23 अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनशान्ति माध्यमिक विद्यालयको कक्षा 8 अध्ययनरत विमला बुढा मगर प्रथम हुनुभयो. प्रतियोगितामा उहाँले व्यक्त गर्नुभएका विचार 2082 सालको भदौमा प्रकाशित हिउँ चितुवा वार्षिक पत्रिकामा प्रकाशन भएको छ. पत्रिकाबाट साभार गरिएको विमला बुढा मगरको विचार सुनौ साथी सम्झना महर्जनबाट.
2: हिउँ चितुवाहरूको विषयमा हामीले सानैदेखि गाउँघरमा सुन्दै आएको हो, तर यसको विषयमा धेरै कुराहरू भने म जनशान्ति माध्यमिक विद्यालयमा कक्षा 7 पढ्दा हिउँ चितुवामा आधारित संरक्षण शिक्षा पुस्तक पढेपछि थाहा पाएको हुँ. हाम्रो मुस्ताङ जस्तो हिमाली क्षेत्रहरूको प्राकृतिक खाद्य चक्रमा यो वन्य जन्तु माथिल्लो श्रेणीको शिकारी वन्य जन्तु हो. यसको मुख्य विशेषता भनेको पुच्छरको लम्बाई शरीरको जत्तिकै लामो हुन्छ. विश्वकै जैविक विविधता संरक्षणमा हिउँ चितुवाहरूको महत्वपूर्ण स्थान छ किनकि यो नेपाल लगायत शान्ति माध्यमिक विद्यालयमा कक्षा 7 पढ्दा हिउँ चितुवामा आधारित संरक्षण शिक्षा पुस्तक पढेपछि थाहा पाएको हुँ. हाम्रो मुस्ताङ जस्तो हिमाली क्षेत्रहरूको प्राकृतिक

0: सघाउँदछ। खुशीको कुरा, नेपाल र यसका नजिकैका छिमेकी मुलुकहरू चीन, भारत र भूटानमा पनि हिउँ चितुवा पाइन्छन्। हिमाली क्षेत्रको 3000 मिटर माथिको उबड़ खाबड़ जमीनमा बस्ने हिउँ चितुवाहरूको प्राकृतिक आहाराहरूमा नाउर, कस्तुरी, मृग, फ्याउ मुसोहरू पर्दछन्। त्यसबाहेक यसले कहिलेकाहीँ घरपालुवा, भेड़ा, च्याङ्रा, घोड़ा, चौरीहरूको पनि शिकार गर्छ। हिउँ चितुवाको अनुसन्धानका लागि नेपाली र विदेशी वन्यजन्तु विज्ञहरू लागि परेका छन्। मधु छेत्री, सोम आले, कमल थापा, करण बहादुर नेपाली हिउँ चितुवा विज्ञहरू हुन् भने जर्ज स्यालर, रडनी ज्याक्सन, ल्यान्ड्रो लोभारी, चारू दत्त मिश्र हिउँ चितुवाको विषयमा अध्ययन गर्ने विदेशी वैज्ञानिकहरू हुन् जसले नेपालमा हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्नुभयो। रमेश विक, घिर्मी गुरूङ, पेमा लोवा मुस्ताङ जिल्लामा रहेर हिउँ चितुवाको खोज गर्न सघाउने स्थानीय नागरिक वैज्ञानिकहरू हुनुहुन्छ जसले विभिन्न अप्ठ्यारा भीरहरूमा क्यामेरा ट्र्यापहरू राखेर क्यामेरामा हिउँ चितुवाका तस्विरहरू कैद गर्नुभएको थियो। हिउँ चितुवालाई आगामी पुस्ताका लागि जोगाउन अति आवश्यक छ। त्यसको लागि हिउँ चितुवा वासस्थान वरपरका समुदायहरूको विशेष भूमिका हुने गर्दछ। समुदायहरूले हिउँ चितुवा र यसको वासस्थान बारे बुझ्नु, चौपाया चराउँदा सतर्क रहनु, चौपायाका गोठ सुरक्षित बनाउनु, हिउँ चितुवा र त्यसका आहारा प्रजातिहरू देखे विवरण संकलन गर्नु र स्थानीय समुदायहरूलाई हिउँ चितुवामा आधारित उद्यमहरूमा संलग्न हुनु अति आवश्यक छ। उदाहरणका लागि हिउँ चितुवाको आकृति समावेश गरिएको हस्तकला निर्माण, हिउँ चितुवा विषयवस्तुमा आधारित पदयात्रा मार्गहरू विकास र हिउँ चितुवा वासस्थानमा केन्द्रित पर्यापर्यटन गतिविधिहरू सञ्चालन गर्न सकिन्छ। यस्ता पहलहरूले स्थानीय बासिन्दाहरूका लागि आमदानी सृजना गर्न सक्छन् र हिउँ चितुवा संरक्षण प्रवर्धन गर्न मद्दत गर्छन्। यी प्रयासहरूले एकै समयमा हिउँ चितुवा संरक्षण र स्थानीय अर्थतन्त्रको सुधारमा योगदान पुर्याउन सक्छन्। मुस्ताङ जिल्ला बौद्ध धर्मावलम्बीको क्षेत्र हो। यहाँका मानिसहरूसँग हिउँ चितुवाको सांस्कृतिक सम्बन्ध छ। यहाँका मानिसहरूले हिउँ चितुवा गाउँघरमा पसे अनिष्ट हुन्छ भनेर विश्वास गर्दछन् र हिउँ चितुवा स्थानीय देवताको पाल्तु जनावर भएकाले यसलाई नोक्सान गर्न हुन्न भनेर जनविश्वास राख्दछन्। हाम्रो स्थानीय पालिकाहरू, स्थानीय विद्यालयहरू, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना टेका समूह नेपालको प्रयास स्वरूप हामी विद्यार्थीहरूले संरक्षण शिक्षाबाट स्थानीय वन्यजन्तुका बारेमा सिक्न पाएका छौं। हिउँ चितुवाका बारेमा कक्षा कोठामा हरेक हप्ता पढ्न पाएका छौं। अब हामी जस्तो विद्यार्थीहरूले आफूले कक्षामा पढेका पुस्तकका हिउँ चितुवा सम्बन्धी राम्रा कुराहरूलाई परिवार र समुदायसम्म पुर्याएर हिउँ चितुवाका बारेमा बढ़ीभन्दा बढ़ी बुझाउनु पर्दछ। कुनै बेला मुस्ताङ जिल्लामा हिउँ चितुवा मारे बहादुर घोषित गरे, मरेको हिउँ चितुवा सहित शिकारीलाई गाउँघर डुलाएर नगद जिन्सी दिएर सम्मान समेत गरिन्थ्यो। तर संरक्षण शिक्षाका कारण हिजो आज मानिसहरूले हिउँ चितुवालाई बुझ्न थालेका छन्। हिउँ चितुवा पनि आफ्नो वासस्थानमा बाँच्न पाउनु पर्दछ। यसलाई क्षति पुर्याए 5 लाखदेखि 10 लाख रूपियाँ जरिवाना वा 5 देखि 15 वर्षसम्म जेल सजाय हुन्छ। यसलाई बचाए समुदायमा रोजगारीको अवस्था सृजना हुन्छ भनेर कुरा गर्न थालेका छन्। समुदायका मानिसहरू स्नो लेपर्ड मोनिटरिङ क्याम्प, हिउँ चितुवा दिवस, हिउँ चितुवा सम्बन्धी जनचेतना कार्यक्रममा भाग लिन थालेका छन्। यसले हिउँ चितुवा संरक्षणमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउँदछ। हिउँ चितुवा संरक्षण कुनै एक व्यक्ति वा संस्थाले गरेर मात्रै सम्भव नहुने भएकाले यसको संरक्षण गर्न स्थानीय समुदायको भूमिका आवश्यक पर्दछ। छिमेकी घरपझोङ गाउँपालिकामा जस्तै यस बारगुङ मुक्ति क्षेत्र गाउँपालिकामा पनि यदि स्थानीय पाठ्यक्रमहरूमा हिउँ चितुवाको विषय समावेश गर्न सकियो भने हिउँ चितुवा संरक्षणप्रति समुदायका व्यक्तिहरूमा सकारात्मक सोच र सकारात्मक धारणा आउने कुरा निश्चित छ। त्यसो गरे समुदायका हरेक व्यक्तिहरूले हिउँ चितुवा बारे बुझिरहनेछन्।
1: साथी सम्झना महर्जनले प्रस्तुत गर्दै हुनुहुन्थ्यो 2082 सालको भदौमा प्रकाशित हिउँ चितुवा वार्षिक पत्रिकामा समेटिएको मुस्ताङको जनशान्ति माध्यमिक विद्यालयको कक्षा 8 अध्ययनरत विमला बुढा मगरका विचार। कार्यक्रममा अब एकजना यस्ता व्यक्तिका बारेमा जानौं जो मुस्ताङको धी गाउँमा जन्मिएको सामान्य

0: गोठालो हुँदै वन्यजन्तु संरक्षणको क्षेत्रमा विश्वकै अग्रणी संस्था डब्ल्यूडब्ल्यूएफ नेपालको प्रमुख बन्नुभएको छ डाक्टर घनश्याम गुरूङ, जसको जीवन प्रेरणादायी छ। हिउँचितुवा संरक्षण शिक्षा अन्तर्गत कक्षा छका लागि तयार पारेको सन्दर्भ सामग्रीमा समेटिएको डाक्टर घनश्याम गुरूङ बारेको जानकारी सुनाउँदै हुनुहुन्छ साथी हृदय रिमाल।
1: उपल्लो मुस्ताङको धिगाउमा विक्रम सम्बत 2022 साल असार 1 गते जन्मेको एउटा सानो गोठालो ठिटो पढे लेखेर हिउँ चितुवा बचाउने अभियानमा लागे। हिउँ चितुवाको गोठालो नामले चिनिने त्यही ठिटो डाक्टर घनश्याम गुरूङ आज विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफ नेपालका प्रमुख हुनुहुन्छ। बाल्यकालमा मेरो शत्रु नै हिउँ चितुवा थियो, घनश्याम सम्झनुहुन्छ। उहाँको बाल्यकालको अधिकांश समय माथिल्लो मुस्ताङका खर्कहरूमा बित्थ्यो। उहाँ कहिले गोठाला हजुरबुवासँग, कहिले एक्लै आमाङ काग दामोदर कुण्ड र होमी खर्कको 3500 देखि 5200 मिटरसम्म भेडाएर च्याङ्गा चराउन पुग्नुहुन्थ्यो। उहाँ करिब 5 वर्ष गोठाला बन्नुभयो। हिउँदमा एकपटक होमी खर्कमा एउटा माउ र दुईवटा अर्धवयस्क चितुवाहरूले एक खेपमा 10 वटा बाख्राको बच्चाहरू मारिदियो। सायद बच्चालाई शिकार गर्न सिकाएकी थिए आमाले, घनश्याम सम्झनुहुन्छ। वस्तु मरेको चोट सहन नसकी घनश्याम सुक्क सुक्क रुँदै गोठमा फर्कनुभयो। हजुरबुबाले सम्झदै भन्नुभयो, देउता रिसाएर होला, नरौ। त्यति बेला माथिल्लो मुस्ताङमा हिउँ चितुवा र अरू शिकारी वन्यजन्तुले पशुपालकहरूका थुप्रै वस्तुहरू मार्थे र अहिले पनि मार्छन्। शिकारी वन्यजन्तुलाई घनश्याम, उहाँको परिवार र गाउँलेहरूले शत्रु नै ठान्थे। पाए मार्न हुन्थ्यो भन्थान्थे, घनश्याम सम्झनुहुन्छ। अझ कसैले मार्न सके त हिउँ चितुवालाई गाउँ डुलाएरै उपहारै पाउँथे। गोठाला जीवन कष्टप्रद भए पनि सम्झौता आनन्द लाग्ने, घनश्याम बताउनुहुन्छ। तपाई प्रकृतिमा स्वतन्त्र हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, र प्रकृतिको आकर्षक जीवहरूसँग जम्का भेट हुन्छ। गोठाला लाग्दा घनश्यामले हिउँ चितुवा थुप्रै पटक देख्नुभयो। लखेट्नु पनि भयो, पुच्छर समातेर तान्नु पनि भयो, घनश्याम भन्नुहुन्छ। हिउँ चितुवाको दुईवटा डम्बरूलाई काखी च्यापेर डुलाएको पनि छु। त्यसबाहेक उहाँले नाउर, हिमालो भालु र बाँसोलाई पनि धपाउनुभयो। गोठाला जीवन सजिलो भने हुन्न। घाम, झरी, हुरी, बतास, हिमपात कहिलेकाहीँ सोचे भन्दा धेरै कठोर बनिदिन्छ। चौरी खोज्न जाँदा पहिरोले मरबुबालाई बगाएर पुरिसकेको थियो, घनश्याम सम्झनुहुन्छ। धन्न जोगियो, हिउँदमा कमजोर च्याङ्ग्रा खान नपाएर मर्दा शास्ति थियो, घनश्याम सम्झनुहुन्छ। धन्न जोगियो, किनकि तीनै त थिए घनश्यामको परिवारको जीविकोपार्जनको आधार। घरपालुवा वस्तु हिउँ चितुवा र अन्य शिकारी वन्यजन्तुका लागि सजिला आहार बन्थे। घनश्याम 12 वर्षको हुँदा कहिले बुबा कहिले हजुरबुबासँग सयौं च्याङ्ग्राको बथान डोर्याउँदै म्याग्दीको तातो पानीसम्म पुग्नुहुन्थ्यो। महिना दिन लाग्थ्यो, घनश्याम सम्झनुहुन्छ। हिमाली जडीबुटी खाएर हुर्केका कति च्याङ्ग्रा त तल्लो भेगमा तितेपाती खाएर छेर्दै मर्थे। खासमा त्यो व्यापारिक यात्रा हुन्थ्यो। तिब्बतबाट उनीहरू नुन ल्याउँथे, च्याङ्ग्राको ढाडमा दुवैतिर ससाना नुनका थैलोहरू बाँध्थे। अहिले कहिलेकाहीँ जिम्बु पनि लगिन्थ्यो। नुन र जिम्बु तातो पानीमा चामलसँग साटिन्थ्यो। घनश्यामले धिगाउ नजिकको ताङताङ फु गुफामा लामा लिपि पढ्नुभयो। प्राथमिक कक्षा पढ्न उहाँ लोमानथाङ जानुभयो। सानो गाउँबाट राजाको गाउँमा पढ्न जाँदा केही नजान्ने पाखे भन्थे, उहाँ सम्झनुहुन्छ। जोमसममा पढेर उहाँले एसएलसी पोखराबाट दिनुभयो। न्यूजील्याण्डको लिंकन युनिभर्सिटीमा स्नातकोत्तर सकेर जब घनश्यामले राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्न थाल्नुभयो, उहाँले सानैदेखि शत्रु ठानेको हिउँ चितुवालाई भिन्न दृष्टिकोणले बुझ्न थाल्नुभयो। वन्यजन्तु नभए न त पर्यावरण जीवित रहन्छ, न त स्थानीय जीविकोपार्जन नै सुदृढ हुन्छ भन्ने घनश्यामले बुझ्नुभयो। हिमाली खाद्य चक्रमा हिउँ चितुवाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेछ भन्ने बुझेपछि उहाँ हिउँ चितुवालाई मित्रभावले हेर्न थाल्नुभयो। विक्रम सम्बत 2054 सालमा घनश्यामले डब्ल्यूडब्ल्यूएफ नेपालमा काम शुरू गर्नुभयो। त्यति बेला कञ्चनजंघा संरक्षण क्षेत्रमा हिउँ चितुवाको खासै अध्ययन भएको थिएन। झण्डै 14 वर्षपछि कञ्चनजंघा संरक्षण क्षेत्रमा 23 वटा हिउँ चितुवाहरू रहेको अध्ययनले देखायो। तीमध्ये 4 वटामा स्याटेलाइट ट्रान्समिटर कलर जडान गरिएको छ। गोठालाहरूलाई हिउँ चितुवाले क्षति गरेको वस्तु भएको क्षतिपूर्ति दिन बीमा कार्यक्रमको पनि पहल कञ्चनजंघामा उहाँले गर्नुभयो। डब्ल्यूडब्ल्यूएफले काम थालेदेखि त्यो क्षेत्रमा प्रतिशोधको भावनाले हिउँ चितुवा मारिएको अहिलेसम्म एउटा पनि घटना नभएकोमा घनश्याम सन्तुष्ट हुनुहुन्छ।
0: डब्ल्यूडब्ल्यूएफ नेपालका प्रमुख डाक्टर घनश्याम गुरूङ बारेको जानकारी सुनाउँदै हुनुहुन्थ्यो साथी हृदय रिमाल। यो जानकारी हामीले हिउँ चितुवा संरक्षण शिक्षा अन्तर्गत कक्षा 6 का लागि तयार पारेको सन्दर्भ सामग्री सामग्रीबाट लिएका हौं। हामीले स्नो लेपर्स स्काउट्स मनिटरिङ क्याम्प, यस क्याम्पको महत्व, हिउँचितुवा बारेका तथ्य लगायत बारे थाहा पाइसकेका छौं। अब हिउँचितुवाका बारेमा अलि विस्तृतमा जान्न प्राणीशास्त्री करण शाहसँगको कुराकानी सुनौ। उहाँले लामो समय हिउँचितुवा बारेमा अध्ययन गर्नुभएको छ।
2: उच्च हिमालय भेगमा पाउने मांसाहारी जन्तु हो। यो चाहिँ ठूलो बिरालो वर्गमा पर्ने हो। यो साधारणतया 3000 मिटर भन्दा माथिको उचाइमा पाइन्छ र अहिलेसम्म नेपालमा झन्डै भनौँ न 6000 मिटरसम्मको उसमा कहिलेकाहीँ जाने गरेको। यसले चाहिँ एउटा ठाउँबाट अर्को ठाउँ जाने बेलामा ठुल्ठुलो त्यो हिमश्रृङ्खलाको त्यो पाठहरू लेगहरू त्यो भन्ज्याङहरू क्रस गरेको त्यस्तो रेकर्डहरू पनि भेटिहाल्छ होइन। अब यो कस्तो छ भन्दाखेरि नाउर र झारल भन्ने चाहिँ जुन घाँस खाने वन्यजन्तु हुन् तिनीहरू भएको ठाउँमा चाहिँ अक्सर गरेर चाहिँ हिउँचितुवा पाइन्छ। यो भिरालो ठाउँ अनि खुला ठाउँ होइन घना जंगलमा बस्न मन पराउँदैन। अब साधारणतया त कस्तो हुन्छ भन्दाखेरि हिउँचितुवा पाइने धेरै जस्तो ठाउँमा त रुखहरू नै हुँदैन क्या। यो के भन्दाखेरि हाम्रो त्यो ट्री लाइन भन्छ नि रुखहरू पाइने उचाइ भन्दा पनि माथिल्लो भागमा जाने पाइने हो होइन। अनि भिरमा पनि जान सक्ने त्यहाँको वातावरण र हिउँचितुवाको शरीरको रंग उस्तै भएको हुनाले यो भेटिनु देखिनु धेरै मतलब गाह्रो हुन्छ कि। अब त कहिले अब मान्छे एकदम भाग्यशाली छ भने देख्ने हो, नत्र त एकदम त्यो बढी हिउँचितुवा पाइने ठाउँमा पनि मान्छेहरू गएको खण्डमा पनि यो चाहिँ आँखाले देखिनु एकदम गाह्रो पर्छ।
3: यसलाई चिन्नको लागि चाहिँ शारीरिक बनावट अथवा हाउभाव कस्तो हुन्छ नयाँ मान्छेले यसलाई चिन्नको लागि चाहिँ?
2: अब यो चितुवा भन्दा अलि सानो होइन। अब यो चाहिँ माथिल्लो भेगमा गइसकेपछि 3000 मिटर भन्दा माथिको उसमा गइसकेपछि कतिपय ठाउँमा धेरै कम ठाउँमा मात्र ऊ हो यो हिउँ चितुवा र हाम्रो चितुवा चाहिँ सँगै बस्ने होइन। नत्र चाहिँ अब जस्तो भनौँ न अब 4500 त्यस्तो उसमा गइसकेपछि हिउँ चितुवा मात्रै माथितिर पाइने हो होइन। धेरै जाडो हुने ठाउँमा बस्ने भएको हुनाले यसको शरीरमा एकदम लामो र घना जाने बुत्लाहरू हुन्छ अनि चितुवाको भन्दा पनि ठुलो त्यस्तो चाहिँ थपला होइन एकदम बुट्टा के त्यो ठुलै त्यो रोजेटी भन्छ यसलाई गुलाबको फूल जस्तो गोलो गोलो तर चाहिँ एकदम त्यो गाढा रङको अलिकति गाढा जुन चाहिँ शरीरको रङ हो त्यो भन्दा अलिकति छुट्टिने किसिमको त्यस्तो किसिमको बुट्टाहरू हुन्छ। जिउमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जुन वातावरण हो त्यहाँको त्यसँगै मिसिने भएको भन्नाले शरीरको रङमा पनि त्यति एकदम गाढा किसिमको हुँदैन। अनि यसको अर्को विशेषता भनेको पुच्छर चाहिँ एकदम लामो हुन्छ है। टाउकोदेखि लिएर यसको पुच्छरको फेदसम्म जति लामो हुन्छ अथवा भनौँ न यसको शरीर जति लामो हुन्छ पुच्छरको लम्बाइ पनि करिब करिब त्यति नै लामो हुन्छ होइन। तर के छ भन्दाखेरि पुच्छर पनि फेरि एकदम मोटो रौँ भएको गोलो अनि हिँड्दाखेरि चाहिँ जमिनमा एकदम घसारिएर जाने के भनेको मतलब कस्तो भन्दाखेरि यदि हिउँ परेको ठाउँ छ भने त्यो ठाउँमा चाहिँ हिउँचितुवा हिँड्यो भने त्यो पुच्छर जाने त्यो घसिएर हिँडेको त्यो चिन्नु पनि देखिन्छ क्या। अनि त्यस्तो मोटो हुन्छ होइन। अब यो पुच्छर जाने यस्तो मोटो हुन्छ कि धेरै चिसो भएको बेलामा पुच्छर जाने शरीरमा बेरेर ब्ल्याङ्केटको जस्तो न्यानो पार्ने काम पनि हुन्छ भन्ने किसिमको भनाइ छ क्या मानिसहरूको। हिउँचितुवा र मानिसको द्वन्द्वको कुरा गर्दाखेरि यो चाहिँ धेरै अगाडिदेखिको कुरा हो होइन। यो मतलब सधैँ चलिरहने कुरा हो। हालका दिनमा आएर चाहिँ केही कम भएको छ यो विभिन्न कारणहरूले गर्दाखेरि सरकारको त्यसमा सरकारले चाहिँ विभिन्न किसिमको सोल्युसनको कुराहरू होइन विभिन्न किसिमको स्थानीयलाई चाहिँ जानकारी अनि स्थानीय मानिसहरूले चाहिँ उनीहरूको जुन गाईवस्तु याग चौडीहरू घोडाहरू त्यो खाएर भेडा बाख्रीहरू खाएर जुन नोक्सान हुन्थ्यो त्यो नोक्सानको कम्पेन्सेसन पुरा कम्पेन्सेसन चाहिँ नभनौँ क्षतिपूर्ति भनौँ न टोटल नभए पनि कुनै कुनै ठाउँमा बिमा यो जम्मै गर्दाखेरि अहिले चाहिँ कम भएको छ। नत्र त अगाडि जाने धेरै मतलब ठुलो बढी द्वन्द्व हुन्थ्यो अनि अब यो द्वन्द्वको कारणले नै हिउँचितुवा मानिन्थे। तर त्यो बाहेक अरू पनि मानिसहरूले चाहिँ त्यो आय आर्जनको लागि हिउँचितुवाको छाला बिक्री हुने आजभन्दा तपाईँ 30 वर्ष अगाडिको कुरा गर्नुहुन्छ भने त्यसको छाला मात्र बिक्री हुने हो होइन। अब पछिका वर्षहरूमा छालाभन्दा पनि हड्डीहरू बढी बिक्री हुने अब हड्डी चाहिँ हिउँचितुवाको हड्डी भन्नुभन्दा पनि यो चाहिँ जुन परम्परागत औषधि बनाउने हो यो बाघको हड्डी गरेर हड्डी चाहिँ प्रयोग गरेर बाघको हड्डीमा मिसिएर बाघकै हड्डी हुने त्यो किसिमले चाहिँ बेचबिखन हुने हो। अनि अब यो तिनवटा कारणहरू छन् यो जुन चाहिँ द्वन्द्वको कुरा छ होइन। एउटा त के छ भन्दाखेरि मानिस स्थानीय मानिसहरूको गाई बस्तुहरू अब उच्च हिमाली भेगमा दुइटै हुन्छन् गाई हाम्रो जुन साधारण गाईहरू हुन्छन् त्यो किसिमको पनि हुन्छन् गाई भयो बाख्री भयो भेडा भयो अनि अलि माथि त्योभन्दा पनि माथिल्लो लेभलमा गइसकेपछि कुनै ठाउँमा बढी चाहिँ उच्च हिमाली भेगमा गइसकेपछि गाईहरू यिनीहरूको बसट्टा टोटल्ली पूर्णतया उसले हाम्रो चौरीहरूले चौरी भनेको एउटा कमन टर्म हो क्या यो अब मानिसहरूले विभिन्न किसिमले भन्छन् त्यो भन्ने बित्तिकै त्यो भित्र चाहिँ याग झोपा यो जम्मै आउँछ जति पनि जस्तो हामी गाई बस्तु भन्छौँ नि कमन टर्म त्यस्तै त्यो माथिल्लो भेगमा चौरी भनेको कमन टर्म छ त्यसमा चाहिँ अब भाले याग पोती याग अब त्यो भारी बोक्ने चाहिँ त्यो नाग झोपा विभिन्न किसिमका आउँछन् कि बढी घोडाहरू युज हुने खच्चर त कमै युज हुन्छ उच्च हिमाली भेगमा त्यसपछि भेडा बाघ्रेहरू यिनीहरूलाई चाहिँ हिउँ उहाँले मारिदिने सानो छन् भने डाइरेक्ट आक्रमण गरेर मान्ने ठुला छन् एकदम याक चौरीहरू एकदम ठुला जीव भएका छन् भने तिनीहरूलाई त्यहाँ तर्साएर भिडबाट लडाएर त्यसरी मार्ने अनि ऊ गर्ने हुन्छ भने त्यो क्षतिपूर्ति धेरै बढी मतलब क्षति धेरै हुने भएको हुनाले अब यसलाई मारिदियो भने त्यहाँको चाहिँ जुन एउटा सोल्युसन हो त्यो बेला पुरानो हो अब मारिदिएपछि त नख मार्ने भयो नि त समाधानको रूपमा चाहिँ मान्ने हुन अगाडि धेरै अगाडि त्यो बिस्तारै बिस्तारै त्यो कुरा कतिपय जिल्लाहरूमा अहिले राहत भन्छ हामी क्षतिपूर्ति भन्दा पनि अब क्षतिपूर्ति भनेपछि के भएको भन्दाखेरि कसैको चाहिँ 50,000 यागलाई मारेको छ भने 50,000 नै चाहिँ सरकारले उपलब्ध गराउँछ भने त्यो चाहिँ क्षतिपूर्तिको कुरा भयो होइन अब अहिले के छ भन्दाखेरि राहत भनिन्छ क्या राहत भनेको के भन्दाखेरि जस्तो भनौँ न अब 50,000 याग मारेको छ भने ल ठिक छ त्यहाँ अब कति पैसा जम्मा भएको छ के छ त्यहाँ कुन सिस्टम छ ल ठिक छ उसले चाहिँ पुरै याग त उसको भयो उसले चाहिँ लुज गर्यो उसको नोक्सानी भयो तैपनि यता हातको रूपमा उसलाई 20-25,000 रुपियाँ 30,000 रुपियाँ दिउँ भने त्यो किसिमको सिस्टम पनि छ अर्को एक दुई ठाउँमा चाहिँ बिमा पनि गरेको छ बिमाबाट पनि पैसा पाउने त्यस्तो किसिमको त्यो भएको हुनाले द्वन्द चाहिँ अलिकति कम हुँदैछ फेरि अर्को कुरा के छ भन्दाखेरि जुन चाहिँ हाम्रो यो गाई वस्तु पाल्ने जुन पुरानो सिस्टम थियो त्यो सिस्टममा कस्तो भन्दाखेरि लेकमा त्यत्तिकै छोडिदिने मान्छेसँगै नजाने दिउँसो कतिपय त कस्तो भन्दाखेरि 2-3 महिनासम्म याग चौरीहरू घोडाहरू त्यो चाहिँ ठुल्ठुला पाटनहरू बढी चाहिँ भएको एलिभेसन भएको उच्च हिमाली भेगमा ठुल्ठुला पाटनहरूमा त्यत्तिकै छोडिदिने 3-4-5 महिनासम्म छोडिदिने उनीहरू त्यहीँ खान्छन् त्यही हुन्छन् त्यसपछि चाहेको बेलामा जुन बेला चाहिँ हिउँदको बेलामा बढी हिउँ पर्छ भने त्यो बेला चाहिँ त्यहाँबाट ल्याएर गाउँमा राख्ने त्यस्तो किसिमको चलन त्यसर्थ मानिस नैसँग नबस्ने त्यो 3-5 महिनासम्म त्यहाँ त्यत्तिकै छोड्दाखेरि त्यो बेला चाहिँ बढी आक्रमण हुने बढी मार्ने अब यो एउटा कुरा चाहिँ जरुरी कुरा के छ भन्दाखेरि सबैले बुझ्नुपर्ने कुरा नि मुख मान्छेहरूको मुखैमा अहिले पनि तपाईँले कतिपयलाई सोध्नुभयो कतिपयको सोचाइ के होला भन्दाखेरि हिउँ चितुवाले किन मार्छ त घरपालुवा गाईबस्तुहरूलाई याग छोरीहरूलाई भन्ने बित्तिकै अब पुरानो अब यो जंगलमा भएको जीव जन्तुहरू उसले खाने आराहरू चाहिँ जम्मै मारिसक्यो मानिसहरूले शिकार गरेर कि अवैध शिकार गरेर कि अथवा अरू कुनै तरिकाले त्यही भएर जंगलमा चाहिँ खानेकुराको कमी भयो अनि त्यो भएको हुनाले घरको उसमा चाहिँ आश्रित भयो घरकोलाई मार्छ यो चौधरी हुने कुरा जुन कुरा चाहिँ 100% चाहिँ के हो गलत हो कि जंगलको चाहिँ नभएर जंगलको कम भएर जंगलको सिद्धिएर होइन यो के हो भन्दाखेरि घरपालुवा चाहिँ नै मार्नु सजिलो हुन्छ उनीहरूको रेन्जमा जस्तो भनौँ न एउटा सर्टेन एरियामा तिनीहरू त किन भन्दाखेरि अब त्यो गोठहरू हुन्छन् गोठको नजिकै त हिउँ चितुवा बस्दैन नि त कहिले काहीँ मात्र आउने हो तर अब कुनै ठाउँमा होला जहाँ चाहिँ हिउँ चितुवा सधैँ बस्ने सधैँ पाइने ठाउँ होला अब त्यस्तो ठाउँमा पनि घरपालुवा गाईबस्तुहरू जान्छन् अनि जंगलको मृगहरू भन्दा नाउर भन्नुहुन्छ कि तपाईँ झाल भन्नुहुन्छ कि यिनीहरू के हुन्छ लखेटेर उनीहरूभन्दा पनि बढी चाहिँ यिनीहरू चाहिँ दगुर्नु सक्छन् हिउँ चितुवाहरू त्यही भएर लखेटेरै मार्ने हुन् तर त्यसरी लखेट्दाखेरि उनीहरूले चाहिँ अलिकति दगुर्सकेपछि त्यसपछि एकदम भिरालो ठाउँमा गएर उनीहरूले चाहिँ आफूलाई सुरक्षित पार्ने हुन् कि अनि अब त्यस्तो एकदम धेरै चाहिँ ऊ भयो भिरालो ठाउँ त्यस्तो छ भने त्यस्तो ठाउँमा चाहिँ हिउँ चितुवा जान सक्दैन अब तर त्यो कुरा त घरपालुवाले गर्न सक्दैन नि त घरपालुवा त मार्नु पनि सजिलो भयो अनि सजिलो भएको हुनाले दोस्रो कुरा उनीहरूलाई स्वाद फेर्नु पनि परेको हुन्छ होइन एउटा एक किसिमको आकर्षण हुन्छ कि अब जंगलको सधैँ खाने ल घरतिरकोलाई पनि ऊ गरौँ भन्ने के किसिमको पनि त्यो हुन्छ होला यी विभिन्न कारणले गर्दाखेरि कतिपय ठाउँमा त धेरै नोक्सानी मतलब जुन जस्तो भनौँ न एउटै परिवारको उसले चाहिँ धान्नै नसक्ने त्यस्तो किसिमको चाहिँ अगाडि हुन्थ्यो, अहिले नै बिस्तारै बिस्तारै सजिलो बनाइरहेको
3: छ। यस्तो संरक्षणको चाहिँ अहिले निकै चर्चा सुनिन्छ सरकारबाट पनि अथवा संघ संस्था विभिन्न क्षेत्रबाट राष्ट्रिय निकायहरूबाट चर्चा भइरहन्छ हिमाली क्षेत्रमा। किन यति धेरै महत्वपूर्ण छ कि यो जीव अस्तित्व हराउन लाग्यो जोगाउनु पर्छ भनेर नै यस्तो भइरहेको छ?
2: अब एउटा त जति चाहिँ बाहिर हो हल्ला हुन्छ त्यो किसिमको एकदम संकटमै परेको त होइन, हेर्नुहोस् होइन, कतिपय कुराहरूमा त ठिकै हुन्छ नि, ल खत्तमै हुन लाग्यो, जम्मै सकापी भयो यताउति भन्ने कुराहरू होइन। मैले अघि पनि भने अगाडिको भन्दा यो 20-25 वर्ष अगाडि भन्दा बिस्तारै जुन चाहिँ हाम्रो अवस्था हो त्यो चाहिँ राम्रो हुँदै आएको छ क्या। अनि हिंसुत्वको संख्या पनि बढेको छ, तपाईँले भन्नुभयो अलि अध्ययन अनुसन्धान। अब हाम्रो पालामा हामीले चाहिँ 2042 सालतिर जुन किसिमले हामीले अध्ययन गर्यौँ त्यत्रो लामो अध्ययन गर्यौँ, त्योभन्दा अहिले चाहिँ अझ राम्रो त्योभन्दा पनि राम्रो किसिमको अध्ययन होइन, अनि यो जम्मै कुराहरू छन्। त्यसपछि चाहिँ अब जुन अघि मैले भने यो गाईबस्तुहरू याग चौरीहरू त्यत्तिकै छोडिदिने, बाख्रीहरू भेडाहरू तिनीहरू पनि खुला छोड्ने, पर्खाल यो जस्तो बनाएर चारैतिर पर्खालले घेरेर बीचमा चाहिँ तिनीहरूलाई राखिदिने, राति चाहिँ त्यो पर्खाल नागेर हिंसुत्वभित्र पस्ने मार्ने, अब यस्तो कुराहरू अहिले चाहिँ कस्तो छ भन्दाखेरि एकदम प्रोटेक्सन एकदम त्यो गोठहरू पनि त्यो त्यस्तो खुलै पर्खाल जस्तै चारैतिर घेरेको गोठ भए पनि माथितिर त्यो तारको जाली लगाएर यो गरेर पुरा एकदम त्यसलाई प्रोटेक्टिभ आवरण दिएर तिनीहरूलाई चाहिँ राति सुरक्षा गर्ने त्यस्तो किसिमको छ क्या। धेरै ठाउँमा चाहिँ विकसित गरिएको छ क्या सरकारको तर्फबाट, बाहिरको फन्डिङबाट। त्यही भएर पनि गाउँलेहरूलाई पनि अब एक किसिमको हुनु पर्यो नि त, किन जोगाउने भन्ने कुरा नि, कुनै चिज पनि मानिसले किन जोगाउँछ त, त्यो जोगाएपछि त्यसबाट आफूलाई के फाइदा हुन्छ भन्ने कुरा बुझेको जोगाउने हो नि त। त्यतिकै त कसैले गर्दैन नि त, हानि नोक्सानी मात्र हुन्छ त्यसको चाहिँ के उपयोगिता भन्ने कुरा त बुझाउन सक्नु पर्यो नि त। त्यो भएको हुनाले अब यो किन जोगाउनु पर्यो त हिंसुत्व भन्ने कुराहरू चाहिँ धेरै ठाउँमा धेरै मानिसहरूले चाहिँ बुझिसकेका छन् कि। अब कतिपय ठाउँहरू हेर्नुहोस् त, राति चाहिँ अब मै कतिपय प्रोजेक्टमा इन्भल्भ भएर हामीले चाहिँ फक्स लाइट भन्ने हुन्छ त्यो बाहिर विदेश अस्ट्रेलियामा अरू ठाउँमा अमेरिकामा युज गरेको त्यो लाइट राति चाहिँ त्यो गोठको माथि चाहिँ त्यो लाइट राखिदियो भने त्यो लाइट राति चाहिँ बिहानसम्म अँध्यारोमा आफै जाने हुने बल्ने घुम्ने त्यस्तो किसिमको, त्यसबाट पनि त्यो मान्छे छन् भनेर तसेर हिंसित गर्नु भने यस्ता नयाँ नयाँ उपायहरू चाहिँ अहिले विकसित भएको छन् कि। त्यो भएको हुनाले जुन द्वन्द्वको पनि घटेको छ, अनि सरकारले पनि त अब यसरी नै त गर्ने हो नि, सबै लागेका छन् उच्च हिमाली भेगमुखमा भएको चाहिँ जुन जति पनि संरक्षित क्षेत्रहरू छन् त्यो ठाउँमा सरकारले विभिन्न किसिमको लोकल स्थानीयहरूलाई चाहिँ एकदम त्यहाँको विकासको अनुभूति दिने किसिमका विभिन्न परियोजना सञ्चालन गरेर गरेर हुने भनेपछि बिस्तारै बिस्तारै हुने हो क्या। म चाहिँ यो कुरा चाहिँ केही पनि भएन खत्तमै हुन लाग्यो भने त्यस्तो त्यो पक्षमा चाहिँ
3: स्थानीय बासिन्दाहरू जो प्रभावित क्षेत्रमा छन् उनीहरूले चाहिँ कसरी बुझ्न थालेका छन् यसको खेती रोक्दै यसलाई चाहिँ मार्नुहुन्न भन्ने कुरा बुझ्न थालेका छन्?
2: पक्कै पनि बुझ्न थालेका छन् क्या। यो किनभने शिक्षाको कुरा हो होइन, अब बुझ्नु भन्ने कुरा बुझ्नु र बुझाउने भन्ने कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि कतिपय कुराहरूमा बुझेर पनि बुझ पचाएको हुन्छ कि। अब मानिसहरूको चाहिँ दुई किसिमको भूमिका होला होइन, अब अगाडि चाहिँ ल यसो यसो यसो भनेर चाहिँ त्यो एकदम राम्रो पोजिटिभ कुरा गर्ने, पछि गएर त्यही मानिसहरू चाहिँ मौका पाएको खण्डमा चाहिँ हिंसुत्वा मान्ने, त्यसको छाला बेच्ने यो गर्ने त्यस्तो काम पनि गरिरहेका छन् होला। र अर्को तरिका के हुन्छ भन्दाखेरि अब अगाडि चाहिँ पटक्कै बुझेको थिएन, अहिले जाने बुझ्यो, ल ठिक छ यो अब स्लोली एकैचोटि चाहिँ छाला र हड्डी बेचेर जति पैसा आउँछ त्यति पैसा नआए पनि बिस्तारै यसले चाहिँ चौथर्पी मतलब राम्रो काम हुँदो रहेछ यसलाई जोगाएको खण्डमा भन्ने किसिमको नि।
0: उहाँ हुनुहुन्थ्यो प्राणी शास्त्री करण शाह। अब भने हामी आजको कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। अब हामी अक्टोबर महिनाको अन्तिम बुधबार फेरि हिंसुत्वका बारेमा चर्चा गर्नेछौ। आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानी र पर्वतको अर्को विषयमा छलफल गर्नेछौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजन र बस्ने बिदा हुन्छु। नमस्कार।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही असोज 17 गते तेस्रो शनिबारको दिन
1: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98581-715।
3: सूचना:
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
7: रेडियो भेरी एफएम।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने, हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन, एकतर्फी नै खुलेको बीपी राजमार्गमा पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध। बाढ़ी पहिरो जन्य पछिल्लो विपदका घटनामा 35 जनाले ज्यान गुमाए, बागलुङ र पर्वत जोड्ने मालडुंगा पुलको मर्मत थालियो। देशका धेरै ठाउँको मौसम सफा, आज हिमाली र पहाड़ी थोरै ठाउँमा हल्का वर्षा हुने, फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न र आधिकारिक सूचनाको भर पर्न आग्रह। ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति, तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटी अपीलमा जाने। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्ण भीर, टिंगानखानी, परेवा भीर र बांगेमोड क्षेत्रमा पहिरो लगायतका अवरोध हटाएर दिउँसो 1 बजेदेखि सड़क सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। यो सँगै संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। यससँगै मुगली नारायणगढ़ सड़क खण्डको सिमलतालमा सड़कको झण्डै 70 मिटर लम्बाई भाँसिएपछि आवागमन एकतर्फी छ। यो सड़क भई आवागमन तर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाउन र लेन अनुशासनको पूर्ण पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालय चितवनले आग्रह गरेको छ। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खोलेको छ। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन र पहिरो पन्छाएपछि हिजोदेखि गाड़ी एकतर्फी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकोले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेको सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। अरनीको राजमार्गको धोलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालिसकेका छन्। यस्तै हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ। कान्ति लोकपथमा अहिले एकतर्फी गाड़ी सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मकवानपुर तर्फको सड़कमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ हिजो एकैछिन खुले पनि ललितपुर तर्फ बागमती गाउँपालिका 3 तारकुचे भट्टेडाँडा नजिकैमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। सुक्खा पहिरो हटाएपछि सड़क एकतर्फी खुलेको हो, दुईतर्फी खुलाउने गरी प्रयास भइरहेको अस्थायी ट्राफिक पोस्ट भट्टेडाँडाले जनाएको छ। हेटौडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको हेटौडा कोलेखानी सिस्नेरी फाकेलका सड़क अस्ति सोमबार बिहानदेखि नै सञ्चालनमा आइसकेका छन्। यसैबीच गएको असोज 8 गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायत विपदजन्य घटनामा अहिलेसम्म 35 जनाको ज्यान गएको छ। केन्द्रीय प्रहरीका अनुसार विपदबाट बागलुङमा सबैभन्दा धेरै 12 जनाले ज्यान गुमाएका छन्। त्यस्तै म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको ज्यान गएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 182 घरमा आंशिक क्षति छ। 10 वटा पुल, 31 वटा गोठ र 114 पशु चौपायामा क्षति भएका प्राधिकरणको तथ्याङ्क छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। कालीगण्डकी नदीको बाढ़ीले बागलुङ र पर्वत जोड्ने मालढुंगाको पुलमा क्षति पुगेपछि सड़क सञ्जाल विच्छेद भएको छ। पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम पनि थालिएको छ। बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गमा गुड्ने गाड़ीले समेत यो पुल प्रयोग गर्दै आएका थिए। पुलमा क्षति पुगेपछि लामो दूरीका गाड़ी चलाउन समस्या भएको छ। अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रु, बिरामीको लागि वैकल्पिक सड़कको पहुँच नहुँदा समस्या थपिएको हो। पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तु असार पसारमा पनि प्रभाव परेको छ। मालडुंगाको पुल मर्मतको काम शुरू गरिएको सड़क डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। मूल संरचनामा बाढ़ीले क्षति नपुर्याए पनि पुलसँगै जोड़िएको पर्खाल कटान गरेकोले तत्कालको लागि ग्याबिन जाली लगाउने तयारी थालिएको हो। 1 हप्ताभित्र यो पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको उहाँले बताउनुभयो।
देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको हो। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार झरी पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढ़न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराईका सबैजसो भागमा गर्मी बढ़ेको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मात्रै हल्का वर्षा र हिमपातको सम्भावना छ। यसैबीच अहिले सामाजिक सञ्जालमा फेरि यही असो सत्रदेखि लगातार तीन दिन ठूलो वर्षा हुने चर्चा र हल्ला फैलिएको छ। गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी परेको थियो। लगत्तै अर्को मुसलधारे वर्षाबारे हल्ला फैलिएको हो। तर यस्ता हल्लाको पछि नलाग्न र मौसम सम्बन्धी अत्यावधिक सूचना तथा बुलेटिन हेर्न जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अबको मौसमबारे चासो र खोजी बढ़ेपछि आधिकारिक निकायले अहिले आइरहेको हल्ला निराधार रहेको भन्दै खण्डन समेत गरेको छ। महाशाखाले तत्काल त्यस्तो कुनै पनि ठूलो वर्षाको पूर्वानुमान नरहेको र तथ्यहीन खबरको पछि नलाग्न आग्रह सहित यस्तो अफवाह नफैलाउन पनि अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सड़क सम्पर्क पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच छलफल भएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टमा बसेको बैठकमा भोटेकोशी बाढ़ी तथा यही असोज 8 देखि 11 गतेसम्मको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्था र अवरूद्ध सड़क पुनर्स्थापनाको लागि भइरहेका प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधिक गर्ने तथा सड़क सम्पर्क पुनर्स्थापनाको लागि भइरहेका कामको समीक्षा गरिएको थियो। केन्द्रीय मनसून प्रतिकार्य कमाण्ड पोस्टका संयोजक डाक्टर धर्मराज उप्रेती सहितको टोलीले रसुवा, नुवाकोट र धादिङ जिल्लाको मनसून प्रतिकार्य कमाण्ड पोस्टसँग समन्वय गर्ने निर्णय पनि गरेको छ। संयोजक डाक्टर उप्रेतीले अस्थायी आवासको लाभ गराई पहिचान, सम्पर्कविहीन व्यक्तिको विवरण रुजु तथा प्रमाणीकरण र त्यसैको आधारमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो। बैठकले प्रभावित परिवारलाई राहत तथा अस्थायी आवासको व्यवस्था गर्न आवश्यक विवरण यथाशीघ्र अध्यावधिक तथा प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ। आज विश्व स्कूल दूध दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने यो दिवस विद्यालयमा दूधको महत्वबारे जनचेतना अभिवृद्धि तथा विद्यालय दूध कार्यक्रम प्रवर्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ। यो वर्ष बलियो हड्डी बलियो शरीर खेलकुद र विकासका लागि दूध अमूल्य आधार भन्ने मूल नाराका साथ दिवस मनाउन लागि हो। नेपाल डेयरी एसोसिएशनले बाल बालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दूध क्षेत्रको दिगो विकासको लागि राष्ट्रिय विद्यालय दूध कार्यक्रम चालन गर्न आवश्यक रहेको बताएको छ। विश्व स्कूल दूध दिवस 2083 को अवसरमा एसोसिएशनले विद्यालय दूध कार्यक्रमलाई बाल बालिकालाई दूध सेवन गराउने कार्यक्रमका रूपमा मात्र नभई पोषण, शिक्षा, स्वास्थ्य, खानपान, किसानको उत्पादनको बजार र दुग्ध उद्योगको विकासमा जोड़ दिनुपर्ने बताएको छ। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई तेस्रो देशमा समेत निर्वासन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको छ। सर्वोच्चले आप्रवासीहरूलाई उनीहरूकै देशबाहेक अन्य पनि पठाउन सक्ने गरी ट्रम्प प्रशासनलाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। सर्वोच्च अदालतले ट्रम्प प्रशासनको आपतकालीन निवेदन स्वीकार गर्दै तल्लो अदालतको यसअघिको आदेश कार्यान्वयनमा रोक लगाएको हो। बोस्टनको जिल्ला अदालतले यस्तो नीति गैर कानूनी ठहर गरेपछि त्यस विरूद्ध अमेरिकी न्याय मन्त्रालयले सर्वोच्च अदालतमा अपील गरेको थियो। सर्वोच्च अदालतले तल्लो अदालतको आदेश रोक्दै निर्वाचन प्रक्रिया पुनः शुरू गर्न अनुमति दिएको हो। यस विषयमा सर्वोच्च अदालतले आउँदो डिसेम्बरमा विस्तृत सुनवाई गर्ने भएको छ। मानव अधिकार समूहका अनुसार अहिलेसम्म 25,000 भन्दा बढ़ी आप्रवासीलाई 29 तेस्रो देशमा पठाइसकिएको छ। अब खेल खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले निर्णयप्रति असन्तुष्टि जनाउँदै अपीलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको पनि जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून, सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। सिटीले अब सिधै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढ़ाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 देखि 2017-18 सम्मको अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढ़ाउन र खर्च घटाउन विभिन्न झूटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र यूईएफएको खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन एकतर्फी नै खुलेको बीपी राजमार्गमा पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध बाढ़ी पहिरो जन्य पछिल्लो विपदका घटनामा 35 जनाले ज्यान गुमाए बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुलको मर्मत थालियो देशका धेरै ठाउँको मौसम सफा आज हिमाली र पहाड़ी थोरै ठाउँमा हल्का वर्षा हुने फेरि ठूलो पानी पर्ने हल्लाको पछि नलाग्न र आधिकारिक सूचनाको भर पर्न आग्रह ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटी अपीलमा जाने

0: दसैँ आयो, खुशी ल्यायो। हायर को खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिज मा ड्राई आयरन, डबल डोर मा मिक्सर ग्राइंडर अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर। शॉर्ट शॉर्ट उपहार।
1: फ्रंट लोड वाशिंग मशीन मा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसी मा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएशन, मोर पॉसिबिलिटीज।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना के तपाईँमा हातका औलाहरू दुख्ने वा सुन्ने बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठ हुने खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नहुने गोली गाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठ हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जीव गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
2: सूचना
4: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टर द्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13-956।
6: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
7: शाओमी किन्दा उपहार एभ्रीडे
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
8: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी।
6: जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ?

0: नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
0: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
0: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190 97157190।
4: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा 2017-2084 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1,000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412388391, 98580403282।
6: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: खुसीको खबर,
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईको सुगर वा थाइरोइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805424290।
3: यही असोज 17 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा शासनको बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
1: र मोबाइल नम्बर 9855-13-956।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: दसैँ आयो, खुसी ल्यायो हायरको खुसीको पल योजना।
8: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
7: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
8: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर, एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
7: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असोज 17 गते तेस्रो शनिबारको दिन
2: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिजन बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: कुल मालिशले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्टिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
5: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715
7: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
4: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
5: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
4: कार्यक्रम तथा क्रियाकलापहरू: कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरियो क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसार आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
5: प्राणी कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गारिक अदुवा बेसार उत्पादन कार्यक्रम,
4: संघ सशर्त अनुदान प्राङ्गारिक कृषि प्रबन्धन कार्यक्रम,
5: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम, संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
6: महाचार महापहार
7: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार
6: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
8: शाओमी किन्दा उपहार एभ्रीडे
9: Thailand Holiday.
10: Radio Bheri FM.

0: गर्नु भएको छ थाहा छ। यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
3: र मोबाइल नम्बर 98550-13956।
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
7: Radio Bheri FM।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराए

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
9: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खारी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
10: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खारी धाउनै पर्दैन नि।
9: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
10: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
9: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
10: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
9: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
10: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
11: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
12: हजुर आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97151597190 97151597190।
13: रेडियो भेरी एफएम 98.6 MHz MHz। रेडियो भेरी टाइम्स
14: अहिले बिहानको 11 बजेको छ।

0: हिमालपहाड तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा ससुराको हत्या गरेको आरोपमा जाजरकोटमा बुहारी पक्राउ, 10 दिनको म्याद थप गरी थप अनुसन्धान हुँदै, कर्णालीमा पछिल्लो समय मुटुरोगका बिरामीको संख्या बढ़दै, खानपान, नियमित व्यायाम र चेक जाँचमा ध्यान दिन चिकित्सकको सुझाव, र विश्व एसियाली खेलकुदमा पुरूष 5000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालको राष्ट्रिय कृतिमा। जाजरकोट प्रहरीले आफ्ना ससुराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। जुनिचाने गाउँपालिका 5 पाङ्गाका 75 वर्षीय गंगाराम साईको हत्या गरेको आरोपमा प्रहरीले उहाँका माइलो बुहारी शर्मिला साईलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटले किटानी जारीका आधारमा शर्मिलालाई उहाँकै घरबाट पक्राउ गरिएको जनाएको छ। मृतकका जेठा छोरा राजकुमार साईले शर्मिला विरूद्ध किटानी जारी दिनुभएको थियो। जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि पहिलो पटक 10 दिनको म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। गत 11 गते गंगाराम साईको शव आफ्नै घरको सिंढी नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको थियो। यो शव साउन 11 गते फेला परेको हो। लामो अनुसन्धान पछि प्रहरीले उहाँका बुहारीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार, हँसिया लगायत बरामद भएको प्रहरीले जनाएको छ। यस्तै सुर्खेत प्रहरीले 42 वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा लेगबेसी 10 साटाखानीका 36 वर्षीय तेजबहादुर पल्लीलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका पल्लीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशमा पनि पछिल्लो समय मुटुरोगका बिरामीको संख्या बढ़ेको छ। अव्यवस्थित खानपान र रहनसहन तथा जीवनशैलीका कारण मुटुरोगीको संख्या बढ़ेको चिकित्सकहरूले बताएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतले कर्णालीमा 30% अर्थात हरेक 3 जनामा एक व्यक्तिमा एकजनालाई प्रेसर लगायत मुटु सम्बन्धी कुनै न कुनै समस्या रहेको जनाएको छ। प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डाक्टर केएन पौडेलले प्रदेशमा एक तिहाई नागरिकमा उच्च रक्तचापको समस्या देखिएको बताउनु भएको छ। विलासी जीवनशैली, अव्यवस्थित खानपानले मानिसमा मुटुरोग सहित नसर्ने रोगको जोखिम पनि बढ़ेको उहाँले बताउनु भएको छ। तनाव कम गर्ने बहानामा मद्यपान, धूम्रपान, निन्द्रा लाग्ने औषधि सेवन गर्ने क्रम पनि बढ़ेको भन्दै यसले मुटुलाई थप असर गरिरहेको उहाँको भनाइ छ। मुटु रोग लाग्नबाट बस्नका लागि तनाव कम गर्न, नियमित व्यायाम गर्न र आवश्यक चेक जाँच गर्न पनि उहाँले सुझाव दिनुभएको छ। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 5000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। पालले 5000 मिटरको दूरी 14:03.61 सेकेण्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्नु भएको हो। भण्डारीले सन् 2004 को एथेन्स ओलम्पिकमा 14:04.89 सेकेण्डमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी धावक 18 धावक मध्ये पालले 9 स्थान प्राप्त गर्नुभएको छ। हवस् त अहिलेलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त पर परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टर द्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: नमस्ते काका, चिटिक्लो परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिलै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: खुसीको खबर,
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012 90053, फोन नम्बर 083523400 वा 98012 90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: सूचना
7: यही असोज 17 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा संजीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान द्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टर द्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
8: रेडियो भेरी एफएम

0: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर, एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
3: खुशीको खबर
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
7: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुकबित
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849576576
11: रेडियो भेरी एफएम

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
7: रेडियो भेरी एफएम

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। पहिले मुख्य खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने, महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवत जावत बन्द। भोटेकोसी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै, मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णवीर, परेवावीर र बांगे मोड़ क्षेत्रका पहिरो लगायतका अवरोध हटाएर दिउँसो 1 बजेदेखि सड़क सञ्चालनमा ल्याउने तयारी छ। यो सँगै काठमाण्डौ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खुलेको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। हेटौँडा काठमाण्डौ जोड्ने कान्ति लोकपथ सड़क पनि एकतर्फी सञ्चालनमा छ। म्याग्दीको बेनी बाबिया चौर सड़क खण्ड खुलेको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको यो सड़क खण्ड 4 दिनपछि सञ्चालनमा आएको हो। म्याग्दीको पश्चिमी क्षेत्रका 3 वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सड़क सञ्चालनपछि स्थानीय बासिन्दालाई सहज भएको छ। पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिकाको केन्द्र रहेको बाबिया चौर हुँदै पाना बगरसम्म 16 किलोमिटर सड़क मरमत गरेर यातायात सञ्चालनमा ल्याएको हो। गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरी, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने 24 किलोमिटर दूरीको बेनी दरवाङ तर्फबाट बांगे पहिरोसम्म मरमत भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिलर भाँचिएको छ। महाकाली नदीमाथि रहेको पुलको पिलर आज बिहान भाँचिएको हो। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले जानकारी दिनुभयो। पुलको झण्डै 6 मिटर भाग मरमत गर्नुपर्ने भएको छ। यो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ। 2 दशक अघि झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी देशका अरू क्षेत्रसँग भौगोलिक रूपले जोड़िएको थियो। भीमदत्त नगरपालिका 13 का वडाध्यक्ष राम बहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो। बिहान पानीको वेगले पिलर भत्किएको र आवागमन रोकिएको उहाँको भनाई छ। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल यात्री पुल मध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित छ। महाकाली नदीमाथि बनेको यो पुलको लम्बाई 1452.96 मिटर रहेको छ। दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। झण्डै 1.5 किलोमिटर लामो यो पुल निर्माण हुनु अघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रशासन राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढ़ीले त्रिशुली करिडोरबाट काठमाण्डौ बालाजू र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढ़ाएको हो। भोटेकोशी बाढ़ीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरूद्ध भएपछि बालाजू र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढ़ाएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर काम गरिरहेको छ। प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण अगाडि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भई स्वदेश फर्कनु भएको छ। महासभा एवं त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाएर वहाँ आज बिहान स्वदेश फर्कनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै वहाँले नेपालले उठाएको जलवायु न्यायको एजेण्डाले विश्व मंचमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दावी समेत गर्नुभएको छ। बालेन्द्र शाहले महासभामा गर्नुभएको सम्बोधन र आफूले विभिन्न मंचमा राखेको धारणाले नेपालको कूटनीतिक छवि उच्च बनाएको वहाँको भनाई छ। परराष्ट्र मन्त्री खनाल गएको असोज 4 गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। यो भ्रमणका क्रममा वहाँले नेपालको तर्फबाट सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गरी आपसी हितको विविध विषयमा छलफल समेत गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा नयाँ सरकारसँग निजी क्षेत्रको आशा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवत जावत बन्द, भोटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उड़ानको पर्खाईमा छ। विमानस्थल निर्माण सम्पन्न भई संचालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उड़ान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढ़ेको विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उड़ानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। पर्यटन व्यवसाय तथा नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानी भन्दा दोब्बर छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पछिल्लो राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रूपन्देहीका पर्यटन तथा उद्योग व्यवसायले विमानस्थल संचालनको विषय प्राथमिकतामा राखेर उठाउँदै आएका छन्। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2800 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलामा 2,93,300 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 3,800 रूपियाँले घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,395 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ। सेप्टेम्बर 30 अर्थात आजका दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो। यससँगै सन् 2003 इराकमाथि आक्रमण शुरू गरेता कायम रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख छ। सद्दाम हुसेनलाई सत्ताबाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फँसेको थियो। त्यसपछि अमेरिकाले सन् 2011 आफ्ना फौज फिर्ता गरेको थियो। तर इस्लामिक स्टेट आईएस विरूद्धको अभियानमा सहयोग गर्न सन् 2014 अमेरिकी सेना फेरि इराक फर्किएको थियो। सन् 2024 अमेरिका र इराकले आईएस विरूद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्ने सहमति गरेका थिए। त्यसअनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको हो। इराक युद्धको समयमा सन् 2007 इराकमा 1,70,000 भन्दा बढ़ी अमेरिकी सैनिक तैनात थिए। सन् 2023 डिसेम्बरसम्म यो संख्या घटेर 2,400 पुगेको थियो। अमेरिकी फौज फिर्ता भए पनि इराकमा अमेरिकाको राजनीतिक तथा सुरक्षा प्रभाव तत्काल समाप्त नहुने विश्लेषकहरूले बताएका छन्। अब विदेशको खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै अपीलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी समेत गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून, सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। म्यान्चेस्टर सिटीले अब सबै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढ़ाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 सन् 2017-18 अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढ़ाउन र खर्च घटाउन विभिन्न झुटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आर्थिक वास्तविक आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र यूईएफए को खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने, महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवाजावत बन्द। होटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै, मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्यलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बप मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बप चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन,
8: मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन बुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही असोज 17 गते तेस्रो शनिबारको दिन
1: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र: ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
5: यही असोज 17 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13-956।
7: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे Thailand
0: holiday। कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना:
8: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट

0: 181 र सूचना अधिकारी मोबाइल नम्बर 98581306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
1: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, बगर खेती प्रवर्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रवर्धन कार्यक्रम, स्थानीय आलू प्रवर्धन कार्यक्रम, मसला बाली प्रवर्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा चार हरियो क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रवर्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रवर्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसादको आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा महावा शोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रबन्धन कार्यक्रम,
0: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
1: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम,
0: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
2: रेडियो भेरी एफएम

0: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वाशिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
5: त्यति पनि रहे नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
2: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल, गणेश चोक काठको पुल नजिक, उत्तर पूर्व सटर, सुर्खेत। मोबाइल नम्बर 97 4 80 36 175 र 98 4 80 39 5 76।
8: रेडियो भेरी एफएम।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
4: र मोबाइल नम्बर 98-550-13-956।
7: रेडियो भेरी एफएम 98.6 MHz
8: रेडियो भेरी टाइम्स
9: अहिले दिउँसोको 1 बजेको छ।

0: कम थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्ठीको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
2: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना
6: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक कृषक समूह सहकारी संस्था व्यावसायिक फर्म कम्पनी उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ
2: कार्यक्रम तथा क्रियाकलापहरू कृषि प्रविधि प्रबन्धन कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्या उत्पादन प्रदर्शन कार्यक्रम गोब्रे सिताके, बेलचन्दा क्यामोमाइल रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर एक गाडा पानी र तेल पानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
6: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्ट्रबेरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
2: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ती मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
6: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्या उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा संचालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बीउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलो कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
2: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यावसायिक केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल, किवी, एभोकाडो, हलुवा बेद, ड्रागन फ्रूट प्रवर्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
6: कृषि पूर्वाधार विकास कार्यक्रम, रांगाडी हाट बजार निर्माण भेरी गंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरी गंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, माग्मा आधारित निर्माण भएका संकलन केन्द्रको स्तर उन्नति तथा सुधार कार्यक्रम।
7: रेडियो भेरी एफएम

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-169।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्।
2: हामीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20

0: बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
6: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।
5: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
10: रेडियो भेरी एफएम

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल नम्बर 98550-13-956

0: रेडियो भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेन्द्र नगर सुर्खेत बाट
1: रेडियो भेरी टाइम्स
2: अहिले दिउँसोको 2 बजेको छ।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
8: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
9: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
8: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
9: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
8: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
9: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
8: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
10: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
11: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151915090
12: रेडियो भेरी एफएम

0: तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-4000 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: यही असोज 17 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टर द्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
7: र मोबाइल नम्बर 98550-13-956।
10: रेडियो भेरी FM।

0: दसैँ आयो, खुसी ल्यायो। हायरको खुसीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
3: हजुर
2: काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु

0: टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 484 6631।
4: रेडियो भेरी एफएम

त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाको आभास सबैले भन्छ।

घर को केटा अझ परिवार को जेठा अरु भन्दा फरक मेरो अली चर को व्यथा सफलता को खोजी गर्दै रगड्दा यी हातहरु बदलिदै गए मेरा हत्केला को रेखा म त गरीब घर को केटा अझ परिवार को जेठा अरु भन्दा फरक मेरो अली चर को व्यथा सफलता को खोजी गर्दै रगड्दा यी हातहरु बदलिदै गए मेरा हत्केला को रेखा मलाई बाउ आमा को गरिबीमा शरम भएन दाजु भाई को प्रगतिमा जलन भएन बदन यो कमजोर तर वचन को पक्का जतन नगर्दा यो कलम को वजन रहेन ओ मेरो भगवान आई बचाऊ मलाई सकिन तिमलाई मनमा मैले

0: कालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही असोज 17 गते तेस्रो शनिबारको दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।
8: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
9: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
8: अनि नगई भाषो त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
9: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
8: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
9: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
8: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
10: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
11: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
12: रेडियो भेरी एफएम

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना, के तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631।
8: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
9: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
8: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर सर्ट सर्ट उपहार।
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
8: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

0: एरिएफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
1: रेडियो फेरी टाइम्स
2: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन, पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटहरीमा शिव तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पाइलट बीच कुटाकुट, 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै वहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरबझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। यसै गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। सांसद थकालीले यस विपत्तिलाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह समेत गर्नु भएको छ। यता चीनसँग जोड़िएका तीनवटै मुख्य सड़क नाका ठप्प भएपछि दशैं तिहार जस्ता ठूला चाड़पर्वको समयमा बजारमा अत्यावश्यक सामानको अभाव र महगी बढ़ने जोखिम बढ़ेको छ। भोटेकोशीको बाढ़ीका कारण रसुवागढ़ी ठप्प छ। तातोपानी नाका पहिरोको जोखिमका कारण चिनिया पक्षले बन्द गरेको छ। पछिल्लो बाढ़ी पहिरोले मुस्ताङको कोर्ला नाका समेत बन्द गराएको छ। तीनवटै मुख्य नाका ठप्प हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारी कन्टेनर चीनतर्फ नै रोकिएका छन्। नाका बन्द भएसँगै विशेष गरी दशैं तिहारमा बढ़ी खपत हुने लुगा कपड़ा, जुत्ता चप्पल, फलफूल, इलेक्ट्रोनिक्स सामान र घरायसी उपभोग्य वस्तुहरूको बजारमा तीव्र अभाव देखिन थालेको छ। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीका अनुसार व्यापारीहरूले ऋणधन गरेर ल्याएका सामान नाकामै रोकिदिएकातिर ब्याजको भार बढ़ेको छ भने अर्कातिर सामान बिग्रिने र समयमै बजार नपुग्ने चिन्ता छ। संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। आज पूँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको छ। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन फण्ड भित्र आउने आवश्यक गृह कार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीमाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड़ दिनुभयो। संसारीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुखको डोलप्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको मेला यही असोज 20 गतेसम्म सञ्चालन हुनेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्थलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ र गाड़ी मरमत
मार्फत जस्ता दशवटा विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। कार्यक्रम अवधिभरि युवाहरूका लागि करियर उडान संवाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला सातवटै प्रदेशमा आयोजना गर्ने समेत जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सही धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ। मर्स्याङदी गाउँपालिका 3 मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमबार ज्यान गएको हो। शुरूमा 1.5-2 लाख खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 7.5 लाख रूपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएको छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रूपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,570 रूपियाँ बाँकी छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाइ छ। उपचार खर्च जुटाउन नसक्दा सब घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको पीड़ित परिवारले गुनासो गरेका छन्। अब विदेशको खबर, संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्री बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाइ दुबईको जहाजमा दुई पाइलट बीच कुटाकुट भएको छ। 34,000 फीटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमा तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएको खबरमा उल्लेख छ। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकभिलले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभयो। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलट निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। अब खेल खबर, जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थितिको चर्चाको विषय बनेको छ। 50,000 दर्शक क्षमताको रंगशालामा भएको महिला फुटबलको सेमी फाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल हेर्न 998 जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढ़ाउन भइरहेको संघर्षलाई उजागर गरेको छ। आयोजकहरूले एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि 10 लाख भन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको छ। यही सेप्टेम्बर 19 हजारौं खाली सीटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएता जापानी आयोजकहरू दर्शकको उपस्थिति लिएर बचाव गर्दैछन्। त्यतिखेर उनीहरूले आँधीको जोखिमले मानिसहरू हस्किएका बताएका थिए। केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ। एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरूष तथा महिलातर्फको 100 मिटर दौड़ प्रतियोगिताहरूमा खाली सीटको सम्पन्न भएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटारीमा स्थित तथा रोजगार मेला शुरू, रोजगारदाता र युवाहरूलाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पायलट बीच कुटाकुट, 2 मिनटमै झण्डे 18,000 फिट तल झरेको विमान, साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून।
6: नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
9: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
8: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर, एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
8: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
10: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
11: लोक सेवा आयोगका किताबहरू,
10: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
12: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1133।
13: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
14: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-1148 र 520-702।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा।
17: श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: यही असोज 17 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौं।
19: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
20: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
3: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले निचो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: रेडियो भेरी एफएम।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145404031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: यही असोज 17 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत।

0: फोन 083-521-987
1: र मोबाइल नम्बर 98550-13956।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: Radio Bheri FM

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048939043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
6: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
7: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
9: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
10: रेडियो भेरी टाइम्स
11: अहिले दिउँसोको 4 बजेको छ।

0: हिमाल पहाड तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा ससुराको हत्या आरोपमा जाजरकोटमा बुहारी पक्राउ, 10 दिनको म्याद थप, सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्क्रब टाइफस फैलियो र विश्व एसियाली खेलकुदमा पुरूष 5000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालको राष्ट्रिय कृतिमा। सल्यानका 10 पालिका मध्ये 7 पालिकामा किटजन्य सरुवा रोग स्क्रब टाइफस फैलिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्लाभरि सरकारी तथा निजी स्वास्थ्य संस्थामा 2322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत तारा रिजालले जिल्लाको संक्रमण दर 19.72% रहेको बताउनु भएको छ। विभिन्न पालिका सहितका सरकारी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा 1984 जनामध्ये 370 जना अर्थात 18.65% संक्रमण पुष्टि भएको छ। यस्तै बागचोर स्थित निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका 338 जनामध्ये 88 जना अर्थात 26.04% टाइफस पोजिटिभ देखिएको पनि उहाँले बताउनु भएको छ। जिल्लामा अहिलेसम्म स्क्रब टाइफसका कारण 8 जनाले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउनेमा 7 जना पुरूष र 1 जना महिला रहेको कार्यालयले जनाएको छ। जाजरकोट प्रहरीले आफ्नो ससुराको हत्या गरेको आरोपमा 1 महिलालाई पक्राउ गरेको छ। जुनी चाँदे गाउँपालिका 5 पाङ्गाका 75 वर्षका गंगाराम साईको हत्या गरेको आरोपमा प्रहरीले उहाँका माइलो बुहारी शर्मिला साईलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटले किटानी जाहेरीका आधारमा शर्मिलालाई उहाँकै घरबाट पक्राउ गरेको जनाएको छ। मृतकका जेठा छोरा राजकुमार साईले शर्मिला विरूद्ध किटानी जाहेरी दिनुभएको हो। जाजरकोट जिल्ला अदालतबाट कर्तव्यज्ञान मुद्दामा अनुसन्धानका लागि पहिलो पटक 10 दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 5000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। पालले 5000 मिटरको दूरी 14.03.61 सेकेण्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्नु भएको हो। भण्डारीले सन् 2004 को एथेन्स ओलम्पिकमा 14:04.89 सेकेण्डको रेकर्ड कायम गर्नुभएको थियो। जापानमा जारी एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9वां स्थान हासिल गर्नुभएको छ। हवस् तलीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्री डे
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
5: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0956, 98-412-88-391, 98-580-40-382।
6: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
8: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
8: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
8: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97-048-39-043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
11: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक अल्सर जानोगोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
11: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98 4804 6031।
13: रेडियो भेरी एफएम

0: दसैं आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
2: समय बदलियो पुस्ता फेरियो साथ उस्तै छ

0: जनता केवल पांच दशक देखी।
1: ये रोगले पनि मर्नु न बाँच्नु बनायो क्या रु र कसोहरू भएको छ मेरा दिने से बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्या रु त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाब दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576576
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
8: रेडियो भेरी एफएम

0: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
1: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-581-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
0: कार्यक्रम तथा क्रियाकलापहरू कृषि प्रविधि प्रबन्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम, बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्याउ उत्पादन प्रदर्शन कार्यक्रम, गोब्रेज सीताके, बेलचन्दा, क्यामोमाइल, रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर 1 गाडा पानी र तेल पानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
1: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्ट्रबेरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
0: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ती मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
1: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्याउ उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा सञ्चालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलोअप कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
0: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यावसायिक केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल किवी, एभोकाडो, अलुवा बेद, ड्रागन फ्रूट प्रबन्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
1: कृषि पूर्वाधार विकास कार्यक्रम, रांगाडी घाट बजार निर्माण भेरी गंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरी गंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, मागमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तर उन्नति तथा सुधार कार्यक्रम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर

0: धुलोले ढाक्छ, बत्ती फूल सबको लाइन काटिन्छ, सब धेरै डराएर हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: महाचार महापहाड
2: शाओमी वा रेडमी को फोन किन्दा
1: उपहार नै उपहार।
2: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे
3: सबैको मन सुने
4: रेडियो भेरी FM।

0: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
1: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 9858-71306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
0: कार्यक्रम तथा क्रियाकलापहरू: कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरे क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चकलाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारका आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा महाप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रबन्धन कार्यक्रम,
1: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
0: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम,
1: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
0: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
0: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो बर्सातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हार जोर्नी तथा मांसपेशी दुख्नु वाकपकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
5: डेंगू रोगको रोकथामका उपायहरू
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ
5: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै
0: हजुर अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्
7: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन उपचार गर्ने कि नगर्ने औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस् विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9802190053 फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ
0: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै
7: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस्
8: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: राज्य पानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगू का तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा 9,26,000 बिगो कायम। सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्कर्ब टाइफस फैलियो। 450 भन्दा बढ़ीमा संक्रमण पुष्टि। र विश्व एसियाली खेलकुदमा पुरूष 5,000 मीटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालको राष्ट्रिय कीर्तिमान। साँझ 5 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। खानेपानी तथा सिंचाई ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल सहित 8 जना विरूद्ध मुद्दा दर्ता भएको छ। उनीहरू विरूद्ध 9,26,000 रूपियाँ बिगो कायम गरी कैद सजाय र जरिमानाको माग दावी सहित विशेष अदालत काठमाण्डुमा आरोप पत्र आज दर्ता भएको छ। अत्याधार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूले बस्ती विस्तार कार्यको फिल्डमा वास्तविक भए गरेको भन्दा बढ़ी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप लगाएको छ। रिमाल सहित तत्कालीन सब इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रून बहादुर सेजवाल, सोरू गाउँपालिका तीनका तत्कालीन वडाध्यक्ष लालू धामी लगायत विरूद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। सल्यानका 10 पालिका मध्ये 7 पालिकामा किटजन्य सर्वारोग स्कर्ब टाइफस फैलिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्लाभरि सरकारी तथा निजी स्वास्थ्य संस्थामा 2,322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकारी तारा रिजालले जिल्लाको संक्रमण दर 19.72% रहेको बताउनु भएको छ। यस संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 1 महिला र 7 जना पुरूष रहेको जनस्वास्थ्य अधिकृत रिजालले बताउनु भएको छ। संक्रमित मध्ये महिलाको संख्या उच्च रहेको भन्दै उहाँले चेक जाँच र परीक्षणलाई तीव्रता दिएको बताउनु भएको छ। बर्दियामा जंगली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि किसानहरू रातभर जागराम बस्न बाध्य भएका छन्। हात्ती धपाउने किसानले खेतबारीमा राको बाल्ने, टिम ठटाउने र होल्ला गर्नु परेको बताएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग आसपासका क्षेत्रमा पछिल्लो 3 सातादेखि जंगली हात्तीले धानबालीमा क्षति पुर्याउँदै आएपछि आफूहरू यसरी हात्ती धपाउन रातभर जागराम बस्ने गरेको स्थानीयले बताएका छन्। जापानको नायोगामा जारी विश्व एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली कबड्डी टोली स्वदेश फर्किएको छ। बैंककमा झण्डै 40 घण्टा ट्रान्जिटमा बसी नेपाली टोली आज दिउँसो स्वदेश आइपुगेको हो। टोलीले प्रतियोगितामा थाइल्याण्ड र श्रीलंकालाई हराउँदै कास्य पदक जितेको हो। नेपाली टोलीले सेमी फाइनलमा भारतसँग पराजय बेहोर्नु परेको थियो। महिला टोलीले एसियाडमा लगातार दोस्रो पटक कास्य पदक जितेको हो। यसै गरी कराते टोली पनि स्वदेश फर्किसकेको छ। जारी एसियाडमा नेपाललाई कराते खेलाड़ी तेन्जिङ शेर्पाले पहिलो कास्य पदक दिलाउनु भएको थियो। नेपालले अहिलेसम्म जापानमा जारी एसियाडमा यही दुईवटा कास्य पदक मात्र जितेको छ। यस्तै पुरूष 5,000 मीटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। पालले 5,000 मीटरको दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्नु भएको हो। भण्डारीले सन् 2004 एथेन्स ओलम्पिकमा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गर्नु भएको थियो। हवस् तैलीलाई साँझ 5 बजेको फेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको फेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
2: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
1: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त
2: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
2: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
1: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
3: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
4: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
5: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
12: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना
13: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह सहकारी संस्था व्यावसायिक फर्म कम्पनी उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र यही असोज 30 गते कार्यालय समयावधि भित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-581-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
12: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरीगंगा चार हरे क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चकलाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसाद आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रबन्धन कार्यक्रम,
13: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
12: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम,
13: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
14: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
15: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
14: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
15: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
5: रेडियो भेरी एफएम।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ। विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।

0: मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
0: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
0: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
0: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1099
2: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
3: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि
3: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
4: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
2: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
5: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत फोन नम्बर 083-520-045
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
8: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
7: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
7: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने
9: कहाँ बुझ्नु

0: पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
3: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
4: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-045।
3: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही असोज 17 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ, सुर्खेत। फोन नम्बर 083-590-6993।
6: सूचना यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
9: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र विभी राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै भटेकोशी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै
10: प्रशासनिक जटिलताहरूलाई कसरी चाहिँ मिलाउने भन्नेमै धेरै कुर्नु पर्दैन। हामी छिटो भन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पीडमा हामी काम गर्दैछौँ।
8: चीनसँगका तीनवटै मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्ष्य झण्डै 5 अर्बका सामान रोकिए। चाडपर्वको बेला सामानको अभाव र महँगी बढ़ने जोखिम।
9: भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। आज पनि शेयर बजार घट्यो। इठहरीमा सीत तथा रोजगार मेला शुरू। रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
8: उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र दुई पाइलट बीच झगडा। 2 मिनटमा झण्डै 18,000 फीट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण।
9: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
11: आफ्नो नियमित कमाई र तलबको रूट 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
12: थप जानकारीको लागि 9853514531 वा व्हाट्सएप र वाइबर नम्बर 9803553678 सम्पर्क गर्नुहोस्।
11: एनआईसी एसिया क्यापिटल।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943334955।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय राजधानी काठमाण्डुलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षापछिको बाढ़ी पहिरोले अवरूद्ध दुवै राजमार्ग अन्तर्गतका विभिन्न खण्डको मरमतपछि नियमित गाड़ी सञ्चालन हुन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहक सहित सबै गाड़ी चल्न थालेका छन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यसै पहिरो र लेदो हटाउनका साथै रोशी खोलाको बाढ़ीले भत्काएको ठाउँहरूमा मरमत सम्हार गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ। संघीय राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डे बेसीदेखि नेपाल थोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा, रोशी गाउँपालिकाको घुमाउने र 1 नम्बर पुल आसपास सड़क बगेकाले केही ठाउँमा एकतर्फी गाड़ी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी पूर्वको अर्को सड़क अरणीको राजमार्गको धोलीखेल 8 जिपलाइनमा अवरोध भएको सड़क पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मुस्ताङको बेनी जोन्सन सड़क खण्ड भने अझै अवरूद्ध छ। यस्तै मनाङको बेसीसर चामे सड़क अन्तर्गत धारापानीको कोत्रो तिवाङ र चामे आसपास सड़क अवरूद्ध छ। सड़क खुलाउन 2-3 दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
9: यसैबीच पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युतविहीन छ। बेनी जोमसोम कोरला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क मार्ग पुनः अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवतजावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरब भन्ज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। विशेष गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पुनः र आंशिक रूपमा क्षति पुगेको उहाँको भनाई छ। यस्तै मनाङको घट्टे खोलाबाट आएको लेदो ढुंगा र गिटीले थुनिएको मर्स्याङ्गदी नदी अझै पूर्ण रूपमा खोल्न सकेको छैन। मर्स्याङ्गदी नदीले पुलमाथिबाट धार परिवर्तन गरे आंशिक रूपमा बगे पनि अहिलेसम्म त्यो क्षेत्र तालकै रूपमा रहेको छ। अहिले पालिका प्रदेश र संघीय सरकारको समन्वय तथा विज्ञहरूको परामर्शमा ताल खुलाउने प्रयास भइरहेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
8: यसैबीच म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो ढाँचा फाटेर पहिरो खस्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ। असोज 8-11 गतेसम्मको निरन्तर झरीका कारण गलेको जमिन चिरा परेर दबिन थालेको हो। न्यूरोड पछाडिपट्टिको पाखो झण्डै 300 मिटर उचाइ र 500 मिटर चौडाई क्षेत्रफलमा भाँसिएपछि 500 भन्दा बढ़ी घरधुरी प्रभावित हुने खतरा बढ़ेको छ। पहिरोका कारण पाखोमा बनेको पक्की पदमार्ग समेत फुटेको छ। जोखिम घटाउन स्थानीय बासिन्दाले पाइप मार्फत पानी तर्काउने प्रयास गरिरहेका छन्। प्रशासनले सम्भावित क्षतिबाट बस्न बेनीवासीहरूलाई सतर्कता अप्नाउन आग्रह गरेको छ।
9: भोटेकोशी बाढ़ीबाट विस्थापित भएकाहरू मध्ये कतिपय अहिले अस्थायी शिविरमा बसिरहेका छन्, कतिपय भाड़ामा बसिरहेका छन्। सुरुमा 37 अस्थायी शिविर रहेकामा अहिले 19 झरेको छ। सरकार अहिले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास हुँदै स्थायी बसोबासमा पुनस्थापना कसरी गर्ने भन्ने गृह कार्यमा लागेको छ। यसका लागि के कस्ता प्रयास अघि बढ़ेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्नु भएको छ।
10: अस्थायीका दुईटा प्रकार छन्। एउटा अस्थायी भनेको हामीले चाहिँ जुन जीविकोपार्जन र भाडाको सपोर्ट रेन्टल सपोर्ट भनेर 15,000 प्रति परिवार चारजनासम्मको परिवारलाई जुन घोषणा गर्यौं त्यो अनुसार र अनि चारजना भन्दा बढ़ी भयो भने प्रत्येक बढ़ी सदस्यको 2,000 दलले दिने भन्ने निर्णय गरे हुनाले चाहिँ एउटा त अस्थायी भनेको आफ्नै रेन्टलमा पनि धेरैजना गइसक्नु भएको अवस्था छ। जुन बाँकी रहनु भएको परिवारहरू छन् त्यो परिवार चाहिँ पुरै छ। अहिले 19 होल्डिङ सेन्टर मात्रै छन्। 37 होल्डिङ सेन्टरबाट 19 झरिसकेको अवस्था छ।
16: विशेष गरेर अब ती अस्थायी रूपमा बसोबास गरिरहेकाहरूको लागि चाहिँ के कस्तो व्यवस्था गर्ने तयारी भएको छ?
10: कुन ठाउँमा सुरक्षित जग्गा छ भनेर हामीले त्यसको अध्ययन गरिसकेका छौँ। त्यो अध्ययनको आधारमा चाहिँ हामीले कुन ठाउँमा चाहिँ सार्वजनिक जग्गा छ, कुन ठाउँमा निजी जग्गा छ भनेर चाहिँ हामीले त्यो पनि हेरिसक्यौं। अब स्थानीय तहसँगको समन्वयमा सब महिना 1 वर्षसम्मको लागि चाहिँ अब भाडामा जग्गा लिने, सार्वजनिक जग्गाको हकमा नेपाल सरकारले त्यो जग्गालाई चाहिँ अस्थायी आवासको लागि प्रयोग गर्ने र त्यसमा चाहिँ हामी अस्थायी आवास चाहिँ बनाउन शुरू गर्छौं र अस्थायी आवास बनाउन शुरू गर्यौं भनेपछि निजी जग्गाको हकमा कसैले चाहिँ म मेरै जग्गामा बनाउँछु भन्दाखेरि पनि त्यसलाई पनि ओपन गर्ने होइन भनेपछि त्यो निजी जग्गा नभएको हकमा सार्वजनिक जग्गामा बनाएर तुरन्तै यसलाई कार्यान्वयनमा लगाउँछु।
16: जहाँ उहाँहरू बस्नु भएको थियो त्यही बनाउन चाहे भने
10: होइन, त्यही उहाँको घर धेरै भएको ठाउँ चाहिँ बगिसकेको छ, बगरमा परिवर्तन भएको छ। अहिलेको जहाँ जहाँ फ्लड मार्क भएको एरिया छ, बाढीले चाहिँ छोएको एरिया छ, त्यो बाढीले छोएको एरियालाई चाहिँ हामी खतरा तह अर्थात बस्नको लागि अयोग्य भनेर चाहिँ नेपाल सरकारले घोषणा गरिसकेकै अवस्था छ। अब त्यही लाइनमा अगाडि बढ्दैछौँ। त्यो चाहिँ फ्युचरको लागि पनि जोखिम हुन्छ। त्यो त्यो ठाउँमा बसाउनु भनेको जनतालाई फेरि चाहिँ त्यो अर्को जोखिममा पार्नु हो भन्ने कुरामा हामी स्वस्थ भए हुनाले त्यो ठाउँमा हामी बनाउँदैनौ। त्योभन्दा बाहेकको ठाउँमा कसैको जग्गा छ भनेपछि उहाँले चाहिँ म आफ्नै जग्गामा बनाउँछु, अहिलेको बाढीले छोएको ठाउँभन्दा फरक ठाउँमा चाहिँ उहाँको जग्गा छ, सुरक्षित ठाउँमा जग्गा छ भने त्यही ठाउँमा बनाउँछु भनेपछि त्यही ठाउँमा चाहिँ अस्थायी आवास उहाँको लागि बनाउँछौ भने आई आवासको सन्दर्भमा पनि त्यस्तै खालको चाहिँ निर्णयहरू गर्छ।
16: कुन कुन क्षेत्र चाहिँ पहिचान भइसकेका छन्?
10: सबैमा अब जति अहिले पालिकाहरूमा जहाँ जहाँ चाहिँ अब रोटलाको पनि केही ठाउँहरूमा जस्तो बेत्रावतीमै पनि माथि ठाउँ छ, तल चाहिँ हामीले विदुरमा पनि कतिपय ठाउँहरू छनौट भएका छन्। एउटा अस्थायी आवासको सन्दर्भमा सार्वजनिक जग्गा कहाँ छ र थाईको लागि चाहिँ सार्वजनिक जग्गा को हुन सक्छ भन्ने कुरा हामी स्थानीय सरकारसँग जुन हामीले जग्गाको प्रतिवेदन बनाएका छौँ त्यो प्रतिवेदनलाई चाहिँ हामी स्थानीय तहसँग चाहिँ अब समन्वयमा यो ठाउँमा चाहिँ जान सकिन्छ, भन्न सकिन्छ, गर्न सकिन्छ भनेर छलफल गर्दा छौँ। त्यो भइसकेपछि अनि कुन कुन ठाउँमा चाहिँ उपयुक्त जग्गा हो भनेर हामी घोषणा गर्छौँ।
16: भोटेकोशी बाढी प्रभावितहरू छन्, उहाँहरू अस्थायी शिविरबाट स्थायी बसोबासमा पुग्नको लागि अझ कति समय चाहिँ कुर्नुपर्ने हुन सक्छ?
10: धेरै कुर्नु पर्दैन, हामी छिटोभन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पिडमा हामी काम गर्दैछौँ। केही चाहिँ अब कार्यगत प्रशासनिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै चाहिँ हाम्रो जति पनि हाम्रो चाहिँ यो नियमहरू नियमहरू जति पनि नीति कार्यनीतिहरू एकदम जटिल छन्, एकले अर्कालाई चाहिँ कम्पिटिट गर्ने खालका छन्, तिनमा चाहिँ सुधार गर्नु नै हाम्रो सबभन्दा ठुलो चुनौती छ। त्यसमा चाहिँ हामी परिमार्जन गर्न लागिरहेका छौँ, एउटा गर्यो भने अर्कोमा असर गर्ने हुनाले चाहिँ अब त्यही नेपाली संशोधनको तयारीहरू पनि भइराखेको छ। त्यो भयो भनेपछि अनि त्यसले बाटो खोल्छ, सजिलो बनाउँछ, एकदम कम्प्लेक्स मात्रै बनाएर चाहिँ हुँदैन, सजिलो पनि बनाउनुपर्छ, काम गर्ने वातावरण पनि बनाउनुपर्छ, विकास गर्ने वातावरण पनि बनाउनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै संवेदनशील छौँ र त्यसैमा काम गर्दैछौँ।
8: उहाँ हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: एनबीएल सर्वसुलभ आवास कर्जा
18: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
17: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
18: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
17: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
18: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
17: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
18: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
17: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
19: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
17: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाघी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, मनाङको घट्टे खोलाबाट आएको लेदो ढुङ्गा र गिटीले थुनिएको मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुलेन भोटेको सी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चलिरहेको प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
9: पहिरोका कारण तीनतर्फका 3 वटै नाका अवरूद्ध बनेका छन्। भोटेकोसीको बाढ़ीले रसुवागढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ। यस्तै मुस्ताङको कोरला नाका पनि बाढ़ी पहिरोकै कारण असोज 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारिक कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यक लत्ता कपड़ा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाड़पर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अर्बौं नोक्सानी र बैंकको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ़दो ढुवानी समय, त्यसै गरी चिनिया मुद्राको विनिमय दरमा भएको वृद्धि र भाड़ा दर बढ़ेका कारण यस वर्ष कपड़ा तथा उपभोग्य सामानको मूल्य 25-30% महँगो हुने हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो। यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ। सड़क विभागका अनुसार अवरूद्ध बाटो मरमत तथा पहिरो पन्छाउने काम तीव्र पारेकाले मौसम अनुकूल रहे अबको 6 दिनभित्र कोरला नाका सुचारू गर्ने प्रयास भइरहेको छ। तातोपानी नाकातर्फ भने सड़कमा समस्या नरहेको विभागले दावी गरेको छ, तर चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका खोल्न मानेको छैन। अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चिनिया राजुसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनका लागि कूटनैतिक पहल गर्नुभएको छ।
8: संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। पूँजी बजारका सरकारवालाहरूसँग छलफलपछि समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले धितोपत्र निष्कासन सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देशन दिनुभएको हो। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनु अघि वासलत र प्रतिफलका आधारमा स्तरीकरण गर्न नेप्सोको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टमको प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएससीका सीईओ कञ्चन छापकोटाले 80 लाख लगानीकर्ताको डेटा व्यवस्थापन अप्सन मार्केट सञ्चालन र एनआरएनए फण्ड भित्राउने गृह कार्य पूरा भएको जानकारी दिनुभयो। नेप्सेका निमित्त सीईओ लीलाधर सुवेदीले सम्पूर्ण वित्तीय उपकरण सञ्चालन गर्न नेप्से सक्षम रहेको बताउनुभयो भने उद्योग वाणिज्य आप महासंघका पूँजी बजार समिति सभापति प्रिय राज रेग्मीले नेप्सेको निजीकरण र कर छूटमा जोड़ दिनुभयो। यसैबीच शेयर बजार लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेप्से परिसूचक आज 4.82 अंकले घटेर 2598.89 बिन्दुमा झरेको छ। जलविद्युत म्यूचुअल फण्ड र लगानी बाहेकका सबै समूह घटे पनि कारोबार रकम भने बढ़ेर 4.76 अर्ब रूपियाँ पुगेको छ।
9: सुनसरीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुख डोल प्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको यो मेला यही असोज 20 गतेसम्म चल्नेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्थलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले शिव परामर्श रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। रोजगारदाताले पनि आफूहरूलाई चाहिने जनशक्ति खोज्न र मेला स्थलमै अन्तर्वार्ता लिएर छनौट गर्न सक्ने मन्त्रालयका सचिव दीपक काफलेले जानकारी दिनुभयो। मेलामा एआई डिजिटल मार्केटिङ कुकिङ तथा गाड़ी मरमत जस्ता 10 वटा विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। मेलालाई प्रभावकारी बनाउन दर्ता मेला अवधि र मेला पछिको परामर्श गरी 3 चरणमा विभाजन गरिएको छ। यस्तै कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान सम्वाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला क्रमशः 7 वटै प्रदेशमा आयोजना गर्ने जनाएको छ।
8: बैंक तथा वित्तीय संस्थाहरूले यस वर्षको दशैं तिहार लगायत चाड़पर्वका लागि निरन्तर नयाँ नोट सटाईको सुविधा दिने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्ला वर्षहरूमा जस्तो निश्चित मिति नतोकिकन छाट्न आउने नागरिकका लागि बैंकहरूका शाखा तथा राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ। नयाँ नोटको मौजदात पर्याप्त रहेकोले सर्वसाधारणले आवश्यकता अनुसार 1-2 सेटसम्म नयाँ नोट छाट्न सक्ने राष्ट्र बैंकले जनाएको छ। यस्तै यसपटक एटीएम मेसिनबाटै पनि 100 रूपियाँका नोट निकाल्न सकिने व्यवस्था छ। नेपालमा 2002 सालदेखि शुरू भएको नयाँ नोट छाट्ने अभ्यास सांस्कृतिक परम्पराका साथै नेपाली मुद्राको प्रयोग बढ़ाउने माध्यम बन्दै गएको छ। एउटा नोट छाप्न सरदर 2.5 रूपियाँ खर्च हुने भएकाले नोटलाई नकोर्न न लतपत्याउन र जतनका साथ प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध समेत गरेको छ।
9: सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जाल व्यवस्थित र नियमन गर्नका लागि कानूनी व्यवस्था गर्न लागेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जालबाट सम्प्रेषण हुने सन्देश भ्रामक भएकाले नियमनको कानून बन्न लागेको जानकारी गराउनुभयो। यसका लागि आम संचार र प्रेस काउन्सिल विधेयक तयार भइरहेको उहाँको भनाइ छ। साइबर ठगी रोक्न संचार र गृह मन्त्रालय साइबर ब्यूरो तथा दूरसंचार प्राधिकरण बीच सहकार्य भइरहेको बताउँदै मन्त्री तिमिल सिन्हाले अहिलेसम्म 3,05,000 भन्दा बढ़ी अनलाइन बेटिङ साइट र एप बन्द गराएको उल्लेख गर्नुभयो। नागरिकको गोपनीयताको हक संरक्षणमा सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले कसैको अनुमति बिना भिडियो वा तस्विर सार्वजनिक गर्नेलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। साथै बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी आवश्यक नीति बनाइने मन्त्री तिमिल सिन्हाको भनाइ छ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता र अनुभवको अधिकतम प्रयोग गर्दै देश विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिनिधि सभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति पूर्वाधार विकास र नयाँ सोचमा केन्द्रित हुन जोड़ दिनुभयो। चुनाव वा राजनीतिक गतिविधिका बेला पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अरू समयमा प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ। प्रधानमन्त्री शाहले दक्ष व्यक्तिहरू नयाँ विचारमा केन्द्रित भएर लागे आउँदो पाँच वर्षमा देशको काया पलट हुने धारणा व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूले पूर्वाधार विकास, प्राकृतिक स्रोतको उपयोग, सार्वजनिक खरिद ऐन र डिजिटल गवर्नेन्स विषयमा सुझाव दिएका छन्। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, प्रधानमन्त्रीका सल्लाहकारहरू र विभिन्न दलका इन्जिनियर पृष्ठभूमिका सांसदहरूको उपस्थिति थियो।
9: हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको समितिको पहिलो बैठकले एकल उम्मेद्वार पराजुलीलाई सभापतिमा चयन गरेको हो। यसअघि असोज पाँच गतेको बैठकले पन्ध्र सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगा देवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाङ्गी, पुष्पराज कण्डेल, मोहन आचार्य, मिङ माङबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहनु भएको छ।
8: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: यही असोज 17 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
0: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झलुङ्गे पुलको एउटा पिल्लर भत्किएर पुल नदीमा लत्रिएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार झलुङ्गे पुल विज्ञ इन्जिनियर प्रकाश बम सहितको टोलीले पुलको अनुगमन र निरीक्षण गरिरहेको छ। महाकालीको बहावले पिल्लर वरिपरि कटान गरेका कारण भत्किएको हुन सक्ने अनुमान भए पनि अहिले नै यकिन गरेर भन्न नसकिने प्राविधिकहरूले बताएका छन्। 2061मा निर्माण सम्पन्न भएको पुलमा 8 पिलर रहेका छन्। तीमध्ये एउटा पिलर भत्किएको हो। पुलको कुल लम्बाई 1451.96 मिटर रहेको छ। दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने यो पुल यात्राका लागि मात्र नभई पर्यटकीय स्थल समेत बन्दै गएको थियो। अहिले आवागमन पूर्ण रूपमा रोकिएको छ। झलुङ्गे पुलको केही माथि पक्की पुल निर्माण भइसकेको छ, तर पक्की पुलकै बाटो केही टाढा हुने भएकाले दुई पाङ्रे गाड़ीमा यात्रा गर्ने धेरैले यही बाटो प्रयोग गर्ने गरेका छन्।
1: उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमा रोकिएको छ। मर्स्याङदी गाउँपालिका तिनकी मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचार क्रममा सोमबार ज्यान गएको हो। शुरूमा 1.5-2 लाख रूपियाँ खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 4.5 लाख रूपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टर कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 र अस्पतालकै फार्मेसीमा 2,22,570 रूपियाँ तिर्न बाँकी छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआएका कारण समस्या थपिएको आफन्तको भनाई छ। उपचार खर्च जुटाउन नसक्दा शव घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको भन्दै पीड़ित परिवारले गुनासो गरेका छन्।
2: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध व्हील चेयर सेवाले ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अंग्रेजी भाषा नबुझ्ने यात्रुहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न सहज भएको छ। विशेष गरी पहिलोपटक एक्लै विदेश भ्रमणमा निस्कने र लामो दूरी हिँड्न कठिन हुने सर्वसाधारणका लागि यो सेवा प्रभावकारी बनेको छ। व्हील चेयर सेवाका कारण विमानस्थलभित्र चेक इन, सुरक्षा जाँच, बोर्डिङ गेट र जहाजको सीटसम्म पुग्न लामो लाइन बस्नुपर्ने झन्झट हुँदैन। मलेसिया जान लाग्नुभएका 78 वर्षीय भक्तमान श्रेष्ठ र अस्ट्रेलिया यात्रामा निस्कनुभएकी सरस्वती लोहनीले व्हील चेयर सेवाले विमानस्थलभित्रका प्रक्रिया पूरा गर्न र शारीरिक कठिनाई कम गर्न ठूलो राहत मिलेको बताउनुभयो। पछिल्लो समय युवा पीढ़ीले आफ्ना अभिभावकलाई विदेश घुमाउने क्रम बढ़ेसँगै यो सेवाको प्रयोग पनि बढ़ेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयका अनुसार चाड़पर्व नजिकै गर्दा यात्रुको चाप बढ़ेकाले ज्येष्ठ नागरिक र विशेष सहायता चाहिने यात्रुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइदिए आएको हो।
1: नेपाल दर्पणमा अब विदेश खबर। इरानबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएको छ। आज इराकको अन्तिम सैन्य अड्डाबाट बाहिरिएसँगै इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै 2003 शुरू भएको अमेरिकी सैन्य उपस्थितिको एउटा लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको छ। तर अमेरिकी सेना बाहिरिएपछि इराकको सुरक्षा अवस्था कस्तो हुन्छ भन्ने प्रश्न भने उठेको रोइटर्सले उल्लेख गरेको छ। इराकी सुरक्षा अधिकारी र विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरान समर्थित शस्त्र समूहको प्रभाव बढ़न सक्ने र इस्लामिक स्टेट पनि फेरि गतिविधि बढ़ाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सेना पहिलोपटक 2003 इराक पुगेको थियो।
2: विदेशकै अर्को खबरमा संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको जहाजमा दुई पायलट बीच झगड़ा भएको छ। 34,000 फीटको उचाइमा पायलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको हो। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हगबीले ककपिट भित्रै पायलटहरू झगड़ा गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पायलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ।
1: संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले ल्याटिन अमेरिकाका 2,58,00,000 बाल बालिका एल निनोको जोखिममा रहेको चेतावनी दिएको छ। युनिसेफले दक्षिण र मध्य अमेरिका भरि नै विनाश मचाइरहेका खडेरी र बाढ़ीका कारण ल्याटिन अमेरिकाका हरेक 7 मध्ये 1 बाल बालिका बढ़दो जोखिमको सामना गरिरहेका बताएको समाचार संस्था इएफपीले जनाएको छ। एल निनोको असरले अझ धेरै बाल बालिकालाई गम्भीर जोखिममा धकेल्ने र विद्यमान असमानताहरू बढ़ाउन सक्ने खतरा निम्ताएको युनिसेफका ल्याटिन अमेरिकी तथा क्यारेबियन क्षेत्रका निर्देशक रोबर्ट बेनेसले बताउनु भएको छ। एल निनोको प्रभाव क्षेत्र अनुसार फरक पर्छ। युनिसेफले ल्याटिन अमेरिकामा एल निनोका कारण उत्पन्न आपतकालीन स्थितिको सामना गर्न 5,38,00,000 अमेरिकी डलर माग गरेको भए पनि गएको जून 30 सम्ममा त्यसको आधा रकम मात्र जुटाउन सकेको जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज दिउँसो काठमाडौँ आइपुगेको हो। नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। नेपाली टोली 2 दिन अघि नै स्वदेश फर्किने तालिका थियो, तर थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा उतै रोकिन पुग्यो। एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमी फाइनलमा पुग्दै काँस्य पदक जितेको थियो। थाइल्याण्ड र श्रीलंकालाई हराउँदै नेपाली टोली सेमी फाइनलमा पुगेको थियो, तर सेमी फाइनलमा नेपाल भारतसँग पराजित भयो। नेपाली महिला कबड्डी टोलीले यसअघि चीनमा भएको 19 औं संस्करणको एसियाली खेलकुदमा पनि काँस्य पदक जितेको थियो। यसरी जापानको 2 फरक शहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाड़ी सहितको नेपाली टोली गएराती स्वदेश फर्किएको हो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र विधि राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै भोटेको छ। बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै
1: तीन सहका तीनवटै मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्षित झण्डै 5 अर्बका सामान रोकिए। चाडपर्वको बेला सामानको अभाव र महँगी बढ़ने जोखिम।
2: धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। आज पनि शेयर बजार घट्यो। टरीमा स्थित तथा रोजगार मेला शुरू। रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
1: उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र 2 पायलट बीच झगडा। 2 मिनटमा झण्डै 18,000 फीट तल झरेको विमान साउदी अरबियामा आपतकालीन अवतरण।
2: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौ। नमस्कार।
3: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। शर्ट शर्ट उपहार।
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.

0: खाने पानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा 9,26,000 बिगो कायम।
1: वर्षा रोकेसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा पनि नियमित हुँदै
0: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्क्रब टाइफस फैलियो। 458 जनामा संक्रमण पुष्टि।
1: र विश्व एसियाली खेलकुदमा पुरूष 5,000 मिटर दौड़मा नेपाली धावकको मुकेश बहादुर पालको राष्ट्रिय कृति बानी।
0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ 6:30 बजेको भेरी खबरबाट डिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उनीहरू विरूद्ध 9,26,000 बिगो कायम गर्दै कैद र सजाय र जरिमानाको माग दावी सहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूले बत्ती विस्तार कार्यको फिल्डमा वास्तविक भए गरेको भन्दा बढ़ी भुक्तानी दिए भ्रष्टाचार गरेको आरोप लगाएको छ। रिमाल सहित तत्कालीन सब इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रुन बहादुर सेजवाल, सोरू गाउँपालिका 3 का तत्कालीन वडा अध्यक्ष लालू धामी विरूद्ध पनि मुद्दा दर्ता भएको छ। यसै गरी कल्पागाड 6 राखेत भी जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज भूमि र कोषाध्यक्ष लक्ष्मी धामी विरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगका प्रवक्ता सुरेश नेपानेले आर्थिक वर्ष 77-78 हुम्लाको अधानचुली गाउँपालिकाको फाल्चा सहरा खेतदेखि मुगुसुरू गाउँपालिका 3 भीसम्म बत्ती विस्तार कार्यको भ्रष्टाचार भएको बताउनु भएको छ।
0: वर्षाले रोकिएसँगै कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्न थालेको छ। गत 9, 10 र 11 गतेको वर्षा रोकिएसँगै यी क्षेत्रमा सड़क तथा हवाई यातायात सेवा नियमित भएका छन्। लगातारको पानीले प्रभावित भएको हवाई यातायात तथा पहिरोका कारण कर्णाली राजमार्गमा रोकिएका यातायात सहज रूपमा चल्न थालेका छन्। कर्णाली राजमार्गको विभिन्न स्थानमा आएको पहिरोले झण्डै 3 दिनदेखि बन्द भएको सड़क नियमित भएको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महत कर्णाली राजमार्ग कालीकोट जुम्ला खण्डको राचुलीमा ठूलो पहिरो पछ्याएपछि सुर्खेत नेपालगंजका लागि सवारी साधन संचालनमा आएको बताउनु भएको छ। उहाँले लगातारको कामपछि गत सोमबार दुईतर्फी पूर्ण रूपमा बाटो खुले पनि राति पुनः पहिरो आए पनि बिहान पछ्याएपछि लामो दूरीका यातायातका साधन चलेको बताउनु भएको छ। प्रमुख महतारले नागमा गमगढ़ी राजमार्ग समेत खुलाइएको भन्दै यो सड़कमा दर्जनौ स्थानमा खसेको साना ढुंगा पूर्ण रूपमा पछ्याउन बाँकी रहेको बताउनु भएको छ। यस्तै भारी वर्षा का कारण बन्द भएको हवाई यातायात पनि नियमित भएको छ। भारी वर्षाका कारण 2 दिनसम्म जहाज आउन नसकेको जुम्लाका नियमित उडान भएको छ। नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सुरेन्द्र कुशवाहाले हवाई उडान नियमित भएको बताउनु भएको छ। उहाँले नेपाल एयरलाइन्सका साथै सीता एयर, तारा एयरले उडान भर्न शुरू गरेको बताउनु भएको हो।
1: जाजरकोट प्रहरीले आफ्नो ससुराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। जुनिचारी गाउँपालिका 5 पाँगाका 75 वर्षका गंगाराम साईको हत्या गरेको आरोपमा प्रहरीले उहाँका माइली बुहारी शर्मिला साईलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटले किटानी जाहेरीका आधारमा शर्मिलालाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। मृतकका जेठा छोरा राजकुमार साईले शर्मिला साही विरूद्ध किटानी जाहेरी दिनुभएको थियो। जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पहिलो पटक 10 दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। गत साउन 11 गते गंगाराम साईको शव आफ्नै घरको सिडी नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको थियो। घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हसिया समेत बरामद भएको प्रहरीले जनाएको छ।
0: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा किटजन्य सरुवा रोग स्क्रब टाइफस फैलिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्लाभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा 2,322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकारी तारा रिजालले जिल्लाको संक्रमण दर 19.72% रहेको बताउनु भएको छ। यस संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै हालसम्म 8 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 1 महिला र 7 पुरूष रहेको जनस्वास्थ्य अधिकृत रिजालले बताउनु भएको छ। संक्रमित मध्ये महिलाको संख्या उच्च रहेको छ। कुल 558 संक्रमित मध्ये 260 जना अर्थात 78.60% महिला र 98 जना अर्थात 21.60% पुरूष रहेका छन्। खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्ने तथा पशुपालनमा महिलाको प्रत्यक्ष संलग्नता बढ़ी हुने भएकाले सूक्ष्म किरा माइटको टोकाईबाट संक्रमणको जोखिम बढ़ी देखिएको स्वास्थ्य कर्मीहरूले बताएका छन्।
1: यस्तै संक्रमणको केन्द्रका रूपमा देखिएको दारमामा सरकारी स्वास्थ्य संस्था मार्फत 532 जनाको परीक्षण गर्दा 116 जनामा संक्रमण पुष्टि भएको छ। कपुरगढ गाउँपालिकामा 156 जना मध्ये
0: 260 जना अर्थात 78.60% महिला र 98 जना अर्थात 21.40% पुरूष रहेका छन्। खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्ने तथा पशुपालनमा महिलाको प्रत्यक्ष संलग्न

0: गाउँपालिकामा 629 जना मध्ये 168 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै 36 गाउँपालिकामा परीक्षण गरिएका 27 जना मध्ये 6 जना, कालीमाटी गाउँपालिकामा 21 जना मध्ये 2 जना र बनगाँड कुपिन्ड नगरपालिकामा परीक्षण गरिएका 7 जनामा संक्रमण देखिएको छ। जिल्ला अस्पतालमा परीक्षण गरिएका 769 जना मध्ये 44 जनाको रिपोर्ट पोजिटिभ आएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकारी समूह परिचालन गरेको छ। रिजाले स्क्रब टाइफस पहिचान भएपछि नियमित औषधि सेवनबाट बिरामी निको हुने भए पनि रोग पहिचान नगरी जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको बताउनु भएको छ। यता जिल्ला अस्पताल सल्यानका डाक्टर जगत किरण ओलीले ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा निर्भर स्थानीयको दैनिक जस्तो जंगल र बुट्यानमा आवतजावत हुने भएकाले किर्णको टोकाईको जोखिम बढ़िरहेको बताउनु भएको छ। उहाँले घाँसपात तथा दाउरा गर्न जाँदा शरीर पूरै छोपिने कपड़ा, पंजा र घुँडासम्म छोपिने जुत्ता प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ। यस्तै घर वरिपरिका झाड़ी तथा बुट्यान सफा राख्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन पनि उहाँले सुझाव दिनुभएको छ। स्क्रब टाइफसका कारण मृत्यु हुनका साथै जिल्लाका विभिन्न पालिकामा संक्रमण फैलिन थालेपछि रोग नियन्त्रण महाशाखा टेकुबाट समेत टोली सल्यानमा पुगेर अनुसन्धान थालेको छ। दार्मा गाउँपालिकामा स्वास्थ्य शाखाका प्रमुख एके बहादुर बस्नेतले शिविर मार्फत रोग पहिचान र उपचारलाई तीव्रता दिए पनि संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको बताउनु भएको छ। स्वास्थ्य सचेतनाको अभावमा ज्वरो आएका बिरामीले स्वास्थ्य संस्थामा परीक्षण नगराई मेडिकलबाट जथाभावी औषधि सेवन गर्ने गरेका कारण पनि समस्या देखिएको उहाँले बताउनु भएको छ।
1: उत्तर बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढ़दै गएको छ। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र जिल्लामा 139 जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका 10 स्थानीय तहमध्ये मेलौली नगरपालिकामा सबैभन्दा बढ़ी 70 जना र पञ्चेश्वर गाउँपालिकामा 33 जनामा स्क्रब टाइफस पुष्टि भएको छ। यस्तै पाटन नगरपालिकामा 19 जना, सिगास गाउँपालिकामा 7 जना, पुडौली नगरपालिकामा 5 जना, सुर्नैया गाउँपालिकामा 2 जना, दिलासैनी गाउँपालिकामा 1 जना र दशरथ चन्द नगरपालिकामा 2 जना बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा तथ्याङ्क अधिकृत खगेन्द्र कार्कीका अनुसार स्क्रब टाइफस किशोरदेखि वृद्धसम्ममा देखिएको छ। मा पछिल्लो वर्षमा स्क्रब टाइफसका बिरामी निरन्तर बढ़दै गएका छन्। आर्थिक वर्ष 2081-82 136 जना बिरामी भेटिएकोमा गत आर्थिक वर्ष यो संख्या बढ़ेर 394 पुगेको थियो। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टका अनुसार विशेष गरी वर्षायामा स्क्रब टाइफसको संक्रमण बढ़ी फैलिने गरेको छ। जिल्लामा भेटिएका केही बिरामी निको भइसकेका छन् भने केहीको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले बताउनु भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्थामा स्क्रब टाइफस औषधि पर्याप्त रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ज्वरो सहितका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराउन स्वास्थ्य कर्मीहरूले आग्रह गरेका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र

0: होम प्याकेजिङ तथा 3D डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
5: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
7: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठ हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठ हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: सबैको मन सुने
9: रेडियो भेरी FM।
1: तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा 9,26,000 बिगो कायम, वर्षाले रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लाका जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा नियमित हुँदै र सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्कर्ब टाइफस फैलियो, 458 जनामा संक्रमण पुष्टि लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। बर्दियामा जंगली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि किसान रातभर जाग्राम बस्न थालेका छन्। हात्ती धपाउन किसानले खेतबारीमा राँको बाल्ने, टिन ठटाउने र होहल्ला गर्ने गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग आसपासका क्षेत्रमा पछिल्लो 3 सातादेखि जंगली हात्तीले धानबालीमा क्षति पुर्याउँदै आएका छन्। निकुञ्ज र सीमावर्ती भारतको कतर्निया घाटा आरक्षणबाट आएको हात्तीले किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्याउन थालेको हो। गेरुवा परेका चारका दंग, पुरुवा, खल्लापुर, शान्तिपुर, ढुकुने लगायतका क्षेत्रमा हात्तीले ठूलो क्षति पुर्याएको सीमा मध्यवर्ती सामुदायिक वन गोठाला अध्यक्ष दिनेश साईले बताउनु भएको छ। उहाँका अनुसार शान्तिपुर र ढुकुनेमा करिब 3 बिघा, राजीपुरमा 2 बिघा, दंग पुरुवामा 4 बिघा तथा खल्ला गाउँमा धान र मकै सहित 3 बिघा र बोलामा 1 बिघा धान बालीमा क्षति पुगेको छ। यस्तै हात्ती आएको खबर गरेपछि निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको टोली पुग्ने गरे पनि अन्य समयमा किसान आफैले रातभर जागरण बसेर हात्ती तपाउने गरेको उहाँले बताउनुभयो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बा आम्फेका अनुसार गेरुवा गाउँपालिका चारका ढेकपुर दंग पूर्वा र गोला क्षेत्रका तीनवटा हात्तीले पाक्न लागेको धान बालीमा क्षति पुर्याइरहेका छन्। हालसम्म मानवीय क्षति भने भएको छैन। यस्तै खाता जैविक मार्ग अन्तर्गत डल्ला क्षेत्रमा भने हात्तीले धान बालीमा क्षति पुर्याउन थालेको खाता वन समन्वय समितिका अध्यक्ष हरि गुरूङले बताउनु भएको छ। खाता जैविक मार्ग क्षेत्रमा मात्रै पछिल्लो तीन वर्षमा हात्तीले 30 भन्दा बढ़ी घरमा क्षति पुर्याएको बताएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत महेश नेपालीका अनुसार वन्यजन्तुले धान मकै लगायतका बालीमा क्षति पुर्याएकोमा सरकारले तोकेको प्रक्रिया अनुसार क्षतिपूर्ति दिने व्यवस्था छ। निकुञ्जका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा 120 भन्दा बढ़ी हात्ती रहेका छन्।
1: कञ्चनपुरको दुर्बारा चाँदनी नदीको झुलुङ्गे पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको छ। महाकाली नदीमा अवस्थित दुर्बारा चाँदनी झुलुङ्गे पुलको पिलर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। झुलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बम सहितको प्राविधिक टोली दुर्बारा चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षण थालेको छ। महाकाली नदीमाथि रहेको पुलको पिलर आज बिहान भाँचिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताउनु भएको छ। पुलको झण्डै 6 मिटर भाग मरमत गर्नुपर्ने भन्दै उहाँले यो क्षेत्रमा सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको बताउनुभयो। 2 दशक अघि झोलुङ्गे पुल बनेपछि दुर्बारा चाँदनी देशकाल क्षेत्रसँग भौगोलिक रूपले जोड़िएको थियो। भीमदत्त नगरपालिका 13 का वडा अध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गरी मरमत कार्य अगाडि बढ़ाउन पहल गर्ने बताउनु भएको छ। बिहान पानीको वेगले पिल्लर भत्किएको र आवागमन रोकिएको उहाँको भनाई छ। नेपालको सबैभन्दा लामो झुलुङ्गे पैदल यात्री पुल मध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झुलुङ्गे पुलका रूपमा समेत चिनिन्छ। महाकाली नदीमाथि बनेको यो पुलको लम्बाई 1452.96 मिटर रहेको छ। दुर्धारा चाँदनी झुलुङ्गे पुल भएर आवागमन नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। महाकाली नदीमा पानीको बहाव बढ़ने र घट्ने क्रमसँगै पुलको संरचनामा असर पार्दै आएको थियो। झण्डै 1.5 किलोमिटर लामो यो पुल निर्माण हुनुअघि दुर्धारा चाँदनीका वासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।
10: अविरल वर्षा र बाढ़ी तथा पहिरोका कारण चिनचर्पका 3 नाका अवरूद्ध भएका छन्। भोटेकोशीको बाढ़ीले रसुवागढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका पनि बन्द रहेको छ। यस्तै मुस्ताङको कोर्ला नाका पनि बाढ़ी पहिरोकै कारण असोज 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाडपर्व लक्ष्य झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा धेरै व्यापारिक कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यकता कपड़ा जुत्ता चप्पल विद्युतीय उपकरण र छिटो बिग्रने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाडपर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अरबौं नोक्सानी बिहोर्दै आएका छन् भने बैंकको ब्याजको मारमा परेका छन् भने अर्कोतर्फ बजारमा सामानको अभाव हुन थालेको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। छोटो विश्राम
1: सूचना।
11: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
12: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
13: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल पांच दशक देखि
1: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिस एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523700 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: तपाईँले सबैको मनसुनी रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिजनाले हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबरमा अन्तर्राष्ट्रिय खबर, अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ। आजका दिन अमेरिकाले इराकमा रहेका आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो। यसै गरी सन् 2003 इराकमाथि आक्रमण शुरू गरे यता कायम रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख गरेको छ। सद्दाम हुसेनलाई सत्ताबाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फँसेको थियो। त्यसपछि अमेरिकाले सन् 2011 आफ्ना सैन्य फिर्ता गरेको थियो, तर इस्लामिक स्टेट र आईएस विरूद्धको अभियानमा सहयोग गर्न सन् 2014 अमेरिकी सेना फेरि इराक फर्किएको थियो। सन् 2024 अमेरिका र इराकले आईएस विरूद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्न सहमति गरेका थिए। त्यसै अनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको छ। इराक युद्धको समयमा सन् 2007 इराकमा 170,000 भन्दा बढ़ी अमेरिकी सैनिक तैनाथ भएका थिए। यस्तै 2023 भने डिसेम्बरमा यो संख्या घटेर 2400 पुगेको थियो। अमेरिकी फौज फिर्ता भए पनि इराकमा अमेरिकाको राजनीतिक तथा सुरक्षा प्रभाव तत्काल समाप्त नहुने विश्लेषकहरूले बताएका छन्।
4: भेरी खबरको अन्त्यमा अब खेल खबर। जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्केको छ। बैंककमा झण्डै 40 घण्टा ट्रान्जिटमा बसेर नेपाली टोली दिउँसो स्वदेश आइपुगेको हो। नेपाली टोलीले प्रतियोगितामा थाइल्याण्ड श्रीलंकालाई हराउँदै कास्य पदक जितेको हो। नेपाली टोली सेमी फाइनलमा भारतसँग पराजित भएको थियो। महिला टोलीले एसियाडमा लगातार दोस्रो पदक कास्य पदक जितेको छ। यसै गरी कराते टोली पनि स्वदेश फर्केको छ। जारी एसियाडमा नेपाललाई कराते खेलाड़ी तेन्जिङ शेर्पाले पहिलो कास्य पदक दिलाउनु भएको हो। नेपालले अहिलेसम्म जापान एसियाडमा यही दुईवटा कास्य पदक मात्र जितेको छ। यस्तै पुरूष 5,000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमानी बनाउनु भएको छ। पालले 5,000 मिटरको दूरी 14 मिनट 03.6 एक सेकेण्डमा पूरा गर्दै यस अघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्नु भएको हो। भण्डारीले सन् 2004 को एथेन्स ओलम्पिकमा 14:08.89 सेकेण्डको राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गर्नुभएको छ।
2: यस्तै नेपाली एमएमए फाइटर रविन्द्र ढाँट र जापानमा रियो ताजिमा बीचको बहुप्रतीक्षित फाइट अस्ट्रेलियामा हुने भएको छ। रोटु यूएएफसी फाइनल आगामी सन् 2027 को फेब्रुअरी 7 तारीकमा सिडनीमा आयोजना हुँदैछ। यो फाइनल प्रतिस्पर्धा नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो र निर्णायक मञ्च हो। यो खेल जितेमा रविन्द्रले यूएएफसीको यात्रा पक्का गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।
4: खेल खबर सँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा 9,26,000 बिगो कायम।
2: वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा पनि नियमित हुँदै।
4: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्कब टाइफस फैलियो। 458 जनामा संक्रमण पुष्टि।
2: र विश्व एसियाली खेलकुदमा पुरूष 5,000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालको राष्ट्रिय कीर्तिमान।
4: हवस् तैलाई साँझको भेरी खबर सक्यो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु राउत र दीपा कोइराला विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
5: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
7: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
7: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
8: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
7: 198-198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
7: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
10: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
7: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
7: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
10: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
7: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
10: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
11: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
12: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
12: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
7: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
10: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
7: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
13: रेडियो भेरी एफएम।

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
1: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
0: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
3: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151915 90 97151915 90
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा 1 महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
5: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा 2017-2084 का लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
5: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1,000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382
7: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना
8: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह सहकारी संस्था व्यावसायिक फर्म कम्पनी उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ सूचना प्रसारण भएको मितिले 30 दिनभित्र यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98581-306 र कार्यालयको वेबसाइट www.dod.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ
7: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रबन्धन कार्यक्रम बगर खेती प्रबन्धन कार्यक्रम माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम तरकारी खेती प्रबन्धन कार्यक्रम स्थानीय आलु प्रबन्धन कार्यक्रम मसला बाली प्रबन्धन कार्यक्रम गहुँ ब्लक कार्यक्रम तरकारी ब्लक विकास कार्यक्रम भेरी गंगा 4 हरे क्षेत्र अकबरी खुर्सानी मिशन कार्यक्रम प्राकृतिक प्रकोप राहत कार्यक्रम कपास खेती प्रबन्धन कार्यक्रम उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम कफी प्रबन्धन कार्यक्रम चक्लाबन्दी खेती प्रबन्धन कार्यक्रम बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसाद आधारमा सहयोग कार्यक्रम मौरी पशुपालन प्रबन्धन तथा महाप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
8: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, ढुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
7: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम,
8: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
9: Radio Berry FM

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
2: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656 98412-88391 98580-40382
4: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केवल पाँच दशक देखि
1: काम को टेंशन जाति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको प्रधानमन्त्रीको भनाई, पूर्वाधार निर्माणका लागि प्रधानमन्त्रीद्वारा इन्जिनियरहरूसँग छलफल, कुनै योजना नीति तथा सुझावका लागि प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने,
2: पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैदमाफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऐन तथा कानून संहितामा संशोधन गर्न माग।
3: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
1: सल्यानमा स्कब टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बच्नका लागि शरीर ढाक्ने कपड़ा लाउन विज्ञको सुझाव।
4: अलिक अग्लो झारपातहरूमा बढ़ी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपड़ा भनौँ हामीले शरीर ढाक्ने खालको कपड़ा लगाउन एकदम जरूरी छ।
1: र बीसौं एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जीत।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आडमा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि पीड़ितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
7: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइ अनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेका छ स्वास्थ्य सेवा विभाग भएर विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दारमा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
6: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बस्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका छौं।
4: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले 8 टिकेटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ, र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगरमाइड भन्ने जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब ड्राइभर्सबाट हामी बस्न सक्दछ। तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा यो जानकारीहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले पहिले रक स्क्रब ड्राइभर्सलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
6: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
2: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देश अगाडि बढ्न सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो। पूर्वाधारको लागि चाहिँ हामीले 3 शिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरू त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो। जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने
6: जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
2: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देश अगाडि बढ्न सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर

0: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
1: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यस कारणले झन्नै 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ शुरू गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो भन्छ।
0: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आआफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटेका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मौलिकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
2: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी, शारीरिक श्रमको जुन कोर्ट गर्नुपर्छ त्यो ऐनलाई नै कोर्ट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोर्टै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: 3 वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
3: सन्तोषी रावल। बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
4: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।

0: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सरसल्लाह हो दुईजनाको?
0: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
2: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
2: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: तपाईले कोठा भाड़ामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरूङ,
6: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, संघ संस्थाहरू, एनजिओ एनजिओहरू हुनुहुन्छ, उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ, त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौँ भन्ने तयारी छ।
5: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरूङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको, कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै, बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ, त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852154254 फोन नम्बर काम लाग्न सक्छ है।
7: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 9852154254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ। र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ। र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
5: अन्जु ढुङ्गाना, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख, आजदेखि बेत्रावतीसम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना, सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावतीसम्म जान समस्या हुने छैन। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु बस्ताला ऐन लागू भएपछि उपभोक्ताले सोच मासु पाउने,
9: पशु बस्ताला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमोर्टम इक्जामिनेशन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
8: मासुको प्रशोधन, भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
11: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
10: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
11: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
11: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
12: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
11: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
13: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित बस्तालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। बस्ताला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढंगको वध, मासुको निरीक्षण, प्रशोधन, भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
9: यो 2055 सालमा पशु बधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु बधशाला र मासु जाँच
5: नियमावली
9: जारी भयो, तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि, भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडाको हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर चार किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रकमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो, चार किल्ला तोकिएको थियो, त्यो चार किल्ला तोकिएको भन्दा चार किल्ला भन्दा बाहिरपट्टि गएर पशु खसी वध गर्ने
14: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा
9: बाहिर गएर काटिदिनु भयो,
14: बाहिर गएर काटिसकेपछि त नियम लागेन,
9: नियम लागेन र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हामी हाम्रो बीचमै
14: छब्बीस वर्षदेखि
9: बीचमा सुर्खेतमा फेरि अर्को एउटा वधशाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले वधशालालाई नै एरियालाई नै चार किल्ला मानेर के अरे लागू गर्यौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं। फेरि बुटोबलमा त्यसै गरी एउटा वधशाला बन्यो, त्यहाँ पनि वधशालाको वरिपरिलाई मात्रै
14: व्यवसाय
9: बाहिरतिर चाहिँ चलिरह्यो, वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन, यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौं जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दै काट्दैको मासु हामीलाई चाहिएको छ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेको छ।
14: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन?
9: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
14: वधशालालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
9: पहिलो कुरा त वधशाला हुनु पर्यो, त्यो वधशाला स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि मल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौं भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौं, जहाँसुकै जुनसुकै तीनटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौं नि र त्यो स्थानीय तहमै हो वध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, वधशाला त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
14: स्थानीय सरकारको हुनु पर्यो भन्ने
9: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो।
14: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ।
9: स्थानीय सरकार सञ्चालन ऐनले पनि वधशाला सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो, अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैन नि। फेरि किनभने
14: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ।
9: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि
14: धेरै त्यो बन्द हुने भएको भएर पनि होला।
9: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ। घरमा खसी काटिएन भने के दसैँ आएर भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यस कारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले सिम्बोलिक रूपमा त्यो दशैं चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा त्यसबाट कुनै
14: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
9: भन्ने हिसाबले चाहिँ
14: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ. यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
9: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ. तर मासु पशु वत्सालय र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानून व्यवस्था गरिएको छ, त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ.
15: सल्यानमा स्प्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ. प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ. कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ. र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्रि.
16: खबर
17: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ. सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ.
16: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ.
17: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा.
16: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ.
17: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा.
16: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा.
17: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा.
16: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा.
17: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण.
16: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्.
17: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता. आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्. सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत. सम्पर्क नम्बर 0385-91-169.
18: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
19: सूचना
20: यही असोज 17 गते शनिबारका दिन सफर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98550-13956।
21: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
21: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
23: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
24: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
23: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
24: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
26: रेडियो भेरी एफएम

0: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
3: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही असोज 17 गते तेस्रो शनिबारको दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
2: कानको समस्याहरू कान पाकी रहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत फोन नम्बर 083-590-693
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
7: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
6: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
6: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
8: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
9: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
10: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98480-44631
12: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस् शाओमी किन्दा उपहार एभ्री डे पर मा थाइल्यान्ड हलिडे
13: सबैको मन सुने रेडियो भेरी एफएम।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858405119 र 9858551715।
7: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक, सुर्खेत। फोन 0385219987 र मोबाइल नम्बर 9855139956।

0: मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
5: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचना कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह

0: गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
1: कार्यक्रम तथा क्रियाकलापहरू: कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलू प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरीगंगा चार हरे क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चकलाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारको आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
0: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, ढुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सौलिय सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
1: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम,
0: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
2: खुशीको खबर:
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क: काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099। BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र: ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।

0: र 30 वर्षदेखि विजयनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
3: महाचार महापहार,
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
5: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे।
6: Thailand Holiday।
7: Radio Bheri FM।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने भोलि।
0: बाढ़ी पछिको चुनौती बीच विश्वमञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छु।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबूमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाई छ। फ्लाई दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डांगोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रूजर एएचएम पाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका संख्या अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन् जसमा 1887 जना प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदनबारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका हानि भएका उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही खानखाना दिएको भाकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के टेस्ट छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
1: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
4: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाई भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानूनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
0: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
2: बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने समग्रतापन नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
2: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एण्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनून्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
0: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
2: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
0: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौ नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
5: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
6: 7 हप्ता थेरापी सेकाइ गर्यो, 7 वटा किमो दियो, यता आयो टाइम टाइममा जानुपर्ने, बाढी आएपछि टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थुक निल्न गाह्रो छ, पानी निल्न
5: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढ़ीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छिन्,
7: किमोचरण पनि अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानालाई, बिरामीलाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ। बुढा पनि बिरामी, म पनि बिरामी।
5: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
8: 3 औषधि खान्छु, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्ने, केही निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाटै लिएँ, शिविर क्याम्पमा चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर आउने खाएँ।
5: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्ति माया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगड़ा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लड़िरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्क्यौल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनावभन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याई छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेयर मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।
9: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
12: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
13: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
14: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
13: डेंगू रोगको रोकथामका उपायहरू:
14: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
13: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
14: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
13: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
14: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
15: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रणालीलाई सम्झनुहोस्।
16: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
17: यही असोज 17 गते तेस्रो शनिबारको दिन
16: यस राणा अस्पताल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
15: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
18: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6093।
9: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
18: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
9: परीक्षा केन्द्र: ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861029656, 9412888391, 9580403682।

केही नहुनेले आशामै फाल्छ ज्यान बरू, केही नहुनेले आशामै फाल्छ ज्यान बरू, कम्तीमा फाल्नुभन्दा आफ्नै इमान बरू। अध्यारो भित्रै खोज्छु उज्यालोको किरण, अध्यारो भित्रै खोज्छु उज्यालोको किरण, हराउनुभन्दा भेटियोस् गन्तव्य स्थान बरू, कम्तीमा फाल्नुभन्दा आफ्नै इमान बरू। यदि खुशी तिम्रो जितभित्र भेटिन्छ भने, यदि खुशी तिम्रो जितभित्र भेटिन्छ भने, आउनु हार मानेर छाड्दिन्छु मैदान बरू, कम्तीमा फाल्नुभन्दा आफ्नै इमान बरू। भत्किएको बाटोमा पाइला रोक्नु हुँदैन, भत्किएको बाटोमा पाइला रोक्नु हुँदैन, भरोसाले नै बनाउँछ छुट्टै पहिचान बरू, कम्तीमा फाल्नुभन्दा आफ्नै इमान बरू। टुटेका सपनामा पनि जोडिन्छन् धागो, टुटेका सपनामा पनि जोडिन्छन् धागो, सम्हालेर सिउनुपर्छ समयको तान बरू, कम्तीमा फाल्नुभन्दा आफ्नै इमान बरू। जानेहरू जान्छन् फर्किने बाटै नदिएर, जानेहरू जान्छन् फर्किने बाटै नदिएर, टुहुरा यादले पर्खिन्छन् हर बिहानहरू, केही नहुनेले आशामै फाल्छ ज्यान बरू, कम्तीमा फाल्नुभन्दा आफ्नै इमान बरू। तिरिङ्गे तीन ताप्लेजुङबाट पठाइएको गजलकार उमेश बस्नेतको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। नेपाली छाप्रो युट्युब च्यानलसँगै देशभरिका केही एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा तपाईँले पठाउनुभएका गजल तथा रात्रिगन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। विभिन्न गजल र रात्रिगन्थनका पत्रहरू वाचन गर्ने क्रममा जय पृथ्वी दुई बझाङ घर भई अहिले म्याग्दे गाउँपालिका तनहुँबाट निखिल खड्काले पठाउनु भएको एउटा गजल नै छ। नयन यसै झिम्कायौ र अलमलमा पार्यौ तिमीले, नयन यसै झिम्कायौ र अलमलमा पार्यौ तिमीले, यौवनको मैदानमा एक एक गरी हार्यौ तिमीले, कसैले बहकाउँदै इन्द्रजाल छर्दैछ कि, कसैले बहकाउँदै इन्द्रजाल छर्दैछ कि, किन यसै रिसाएर अन्तै डेरा सार्यौ तिमीले, यौवनको मैदानमा एक एक गरी हार्यौ तिमीले, मुस्कुराउने ओठ तिम्रा देखेपछि परैबाट, मुस्कुराउने ओठ तिम्रा देखेपछि परैबाट, झुकाएर परेली ती मार्क्समाथि सार्यौ तिमीले, यौवनको मैदानमा एक एक गरी हार्यौ तिमीले, एकान्त र अँधेरीमा भएका ती रंगीन बात, एकान्त र अँधेरीमा भएका ती रंगीन बात, मनमै छन् कि नयाँलाई खुलस्त पार्यौ तिमीले, नयन यसै झिम्कायौ र अलमलमा पार्यौ तिमीले, यौवनको मैदानमा एक एक गरी हार्यौ तिमीले। जय पृथ्वी दुई बझाङ घर भई अहिले म्याग्दे गाउँपालिका तनहुँबाट निखिल खड्काले पठाउनु भएको गजल वाचन गरे। आजको बुलबुलमा रात्रिगन्थन शैलीका पत्र कम र गजलहरू बढ़ी लिएर आएको छ। नररीनाथ गाउँपालिका कालीकोटका उमेश विश्वकर्मा सागरको गजल छ। तपाईँहरूले पहिले पठाउनु भएको गजल छुट्यो कि जस्तो पनि कतिपयले मान्नु भएको होला। मैले प्रतियोगिता चलिरहँदाखेरि दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारको प्रतियोगिता चलिरहँदाखेरि केही गजलहरू त्यति बेला जति छनौट भएका वाचन गरेर अरू छोडेका थिए, ती गजलहरूलाई पनि क्रमशः अहिले प्रस्तुत गरिरहेको छु। अहिले चाहिँ मैले उमेश विश्वकर्मा सागरको गजल वाचन गर्दैछु। तिमी सधैँ किन हिँड्छौ अर्काका कुरा काटेर, तिमी सधैँ किन हिँड्छौ अर्काका कुरा काटेर, कुनै दिन कोही हिँड्नेछन् तिम्रा पाखुरा काटेर, खूब मिहिनेत गरियो खूब दुःख गरियो हिजो, खूब मिहिनेत गरियो खूब दुःख गरियो हिजो, समथल बनाइयो अग्ला पहाड़का चुचुरा काटेर, कुनै दिन कोही हिँड्नेछन् तिम्रा पाखुरा काटेर, हिजो कसैका सपना काटेर हिँड्ने मान्छेहरू, हिजो कसैका सपना काटेर हिँड्ने मान्छेहरू अचेल बसेका छन् जंगलमा दाउरा काटेर, कुनै दिन कोही हिँड्नेछन् तिम्रा पाखुरा काटेर, केही थान सपनाहरू बाँकी त राख्नु पर्थ्यो, केही थान सपनाहरू बाँकी त राख्नु पर्थ्यो, जानेहरू जान्छन् सपना पूराका पूरा काटेर, कुनै दिन कोही हिँड्नेछन् तिम्रा पाखुरा काटेर, महोदय यो कलियुग हो विश्वास लाग्न जरूरी छ, महोदय यो कलियुग हो विश्वास लाग्न जरूरी छ, जस्तै यहाँ हिँडिरहन्छन् छुराले छुरा काटेर,
तिमी सधैं किन हिँड्छौ अर्काका कुरा काटेर? कुनै दिन कोही हिँड्नेछन् तिम्रा पाखुरा।

उमेश विश्वकर्मा सागरको गजल वाचन गरे मैले नरहरिनाथ गाउँपालिका कालीकोटबाट उहाँले पठाउनु भएको थियो। अब अर्को एउटा सामग्री छ मसँग, म वाचन गर्दैछु। शुभ मोक्तान उहाँको घर धनुषा अहिले युएईबाट पठाउनु भएको छ। उहाँले दुईवटा इमेलमा पठाउनु भएको रहेछ हामीलाई। एउटा इमेल चाहिँ खासमा बुलबुलको नाम जोडिए पनि यो कार्यक्रम बुलबुलको होइन, तपाईँले जुनमा पठाउनु भएको थियो त्यसबाट होइन कि छाप्रो न्यूज एट द रेट जीमेल डट कममा पनि पठाउनु भएको छ, यहाँबाट हामीले लिएका छौं। केमा पठाउने थाहा भएन पनि लेख्नु भएको छ। कृपया तपाईँले बुलबुलमा सामग्री पठाउँदा छाप्रो न्यूज एट द रेट जीमेल डट कममै पठाउनु पर्नेछ। मैले शुभजीलाई भन्दै अरूलाई पनि यो जानकारी गराए। शुभ मोक्तानले एउटा भावना पठाउनु भएको छ आफ्नो। फूल मन पर्न छाड्यो मलाई जब देखे तिमीलाई जुन हेर्न छाडेको थिए, सुन्दर त्यो आँखादेखि स्वर मान्न थालेको थिए, हातखुट्टा बाँधी मेरो गयो जब नयनमा डुबाई, फूल मन पर्न छाड्यो मलाई, फिका मान्छेलाई नि रंगहरू मन पर्न थाल्या थियो, हेरिरहौं तिम्रो मुहार सुनिराखौं तिम्रो मधुर बोली, आँखा खोल्दा तिमीलाई हेर्नु, आँखा बन्द हुँदा तिमीलाई सम्झनु, संसार तिमी हाँसेसी दिन र तिमी रिसाउँदा रात लाग्या थियो, कल्पना हो तिम्रो भनी जब गयौ मेरो संसार चकनाचुर बनाई, हो फूल मन पर्न छाड्यो मलाई, बिना धुन बिना लयको नि मिठो गीत बन्दो रहेछ, प्रेमका गीतहरूको प्रेम त तिम्रो ओठ हुँदो रहेछ, संगीतका धुनहरूको स्रोत तिम्रो बोली पो हुँदो रहेछ, तर गयौ नि जब संगीतकारलाई कवि बनाई, हो त्यही दिनबाट फूल मन पर्न छाड्यो मलाई, अब त औंसी मन पर्न थालेको छ, ईश्वर नि काल्पनिक लागेको छ, रंगहरूबाट टाढा नै रहन्छु, किन हाँस्न पर्या छ र यहाँ, सुन्दर होइन अचेल गाढा नै रहन्छु, कसम फूल मन पर्न छाड्यो मलाई, फूल मन पर्न छाड्यो मलाई। धनुषा घर भाई अहिले युएईबाट पठाउनु भएको शुभ मोक्तानको यो पहिलो सामग्री पहिलो पटक पठाउनु भएको छ। बुलबुलमा कुनमा पठाउने थाहा भएन भनेर दुईवटा इमेलमा पठाउनु भएको रहेछ। छाप्रो न्यूज एट द रेट जीमेल डट कममा पठाइएको रचनालाई हामीले लियौं र यसलाई प्रस्तुत गरेका छौं। गजल त बन्न सकेको छैन, भर्खरै सिक्दै हुनुहुन्छ होला। राम्रो भावना लेखेर पठाउनु भएको छ शुभ मोक्तानजी। कृपया आउँदा दिनहरूमा पनि बुलबुलमा अझ योभन्दा राम्रो भावना पठाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब शुभ मोक्तानपछि पालो अर्को एउटा पत्र, रात्रिगन्थन शैलीको पत्रको पालो बल्ल आएको छ आज। आफ्नै गाउँमा परदेशी शीर्षकको छ। धेरै वर्ष विदेश बसेर एकपटक गाउँ फर्केको थिए। गाउँको बीचमा रहेको नयनदाईको पसलमा गाउँका दाजुभाइ काका बाजे र अधिकांश बुढापाकाहरू सँगै बसेर चिया पिउँदै गफिँदै थियौं। त्यतिकैमा एकजनाले मलाई देखाउँदै भन्नुभयो, त ठूलो भइस है। मैले पनि ठट्टा गर्दै भने, के ठूलो हुनु हजुर, म त झन्झन सानो हुँदैछु, म भन्दा त मेरो छोरो ठूलो भइसक्यो, म 4 फिट छोरो 5 फिट। मेरो कुरा सुनेर वरिपरिका सबै हाँसे।

0: पश्चिमेली डोरेली लोकेन्द्र कठायतको रचना रहेछ यो, मैले तलसम्म हेरेँ। को हो हजुर, मैले त चिन्दिनँ हजुरलाई, मैले भने। उहाँले हाँस्दै भन्नुभयो, विदेश पसेपछि अचेलकाहरूले हामीलाई कहाँ चिन्छन् र। म अक्कन भक्क परे। साँच्चै कसम, मैले त चिन्नै सकिनँ हजुरलाई, मैले भने। उहाँले फेरि सोध्नुभयो, तेरो बुबा रामलाई त चिन्छस् कि भुलिस्? आफ्नै बुबालाई पनि कसैले भुल्छ र? मुसुक्क हाँस्नु पर्यो भन्नुभयो। म उही तेरो बुबाको भाइ। मैले झन आश्चर्य मान्दै सोधे, कसरी? उहाँले सम्झाउनु भयो, तिम्रो बजै र मेरी आमा एउटी दिदी बहिनी भएपछि भएन त मेरो बुबाको भाइ। त्यसपछि बल्ल मेरो दिमागको बत्ती बल्यो। उहाँ त मेरी बजैकी बहिनीका कान्छा छोरा रतन काका पो हुनुहुँदो रहेछ। भूपू नेपाल आर्मी, आर्मीको जागिर छोडेर विदेश बस्नुभएको धेरै भयो। उहाँ गाउँमा हुँदा म बाहिर, म बाहिर हुँदा उहाँ गाउँमा। झण्डै आज 27-28 वर्षपछि भेट्दा कसरी चिन्नु उहाँलाई? उहाँले मलाई नचिन्नु भएको होइन, मैले उहाँलाई चिन्न नसकेको हुँ। त्यो दिन एउटा गहिरो कुरा महसुस भयो, गाउँ उही रहेछ तर गाउँका मान्छेहरू बदलिसकेछन्। मेरो गाउँमा 7 पुस्तासम्मका नातेदार छन् तर तीमध्ये झण्डै 70% मैले चिन्न छोडिसकेको रहेछ। मैले नचिनेकाहरू पनि मलाई देख्ने बित्तिकै भन्छन्, ओहो लोकेन्द्र ठूलो भएछ है। सबै साना नाता पर्ने ढोक गर्न आउँछन्। म भने मनमा नै सोध्छु, तपाईँ चाहिँ कसको छोराछोरी हो? यो प्रश्न मुखले सोध्न पनि मलाई कस्तो लाज लाग्न थाल्यो। 4 वर्ष अघि देखेको छोरी अहिले बिहे गर्ने उमेरकी भइसकेकी हुन्छ, 4 वर्ष अघि काखमा बोकेको बच्चा अहिले आएर मेरो अगाडि भन्छ काका ढोके। म भने अनुहार हेरेर नाता खोज्दै बस्छु। आज धेरै पछि रतन काकालाई ढोक गरे, आशीर्वाद दिँदै भन्नुभयो, अझै ठूलो भएस, सबैलाई गाउँमा चिनेस्। मैले पनि मुन्टो हल्लाए। उहाँले फेरि हाँस्दै भन्नुभयो, अनि लोके त कहिले मोटाउँछ सर? मैले पनि भनिदिए, म 70 वर्ष कटेपछि मोटाउँछु होला काका। रतन काका र वरिपरि बसेका सबै गीत गीत हाँसे, म पनि हाँस्दै उठे। बस्नुहोस् है काका, भोलि पर्सि भेटौँला। त्यहाँबाट निस्कने लागेको थिए, काकाले परबाट कराउनु भयो, खै भतिज मलाई पार्टी। फर्केर सोधे, के को पार्टी काका? बिहेको, छोराछोरी भएको, विदेश गएको, नयाँ घर जग्गा जोडेको, कुनको दिन्छस् त्यही पार्टी खाने हो। मैले परैबाट भनिदिए, अर्कोचोटि दिन्छु काका। सायद काकाले त्यसपछि के भन्नुभयो मैले सुनिन, भन्नुभयो होला लोभी लोकेले के पार्टी दिन्छ, हातबाट सुक्को झर्ने होइन, हामीलाई अहिलेका केटाहरूले के गन्छन् र। यस्तै यस्तै म मुसुक्क हाँस्दै आफ्नो बाटो लागे। केही दिन अगाडि गोलदेउरामा जनक दाईको घरमा श्राद्ध थियो। हाम्रो परिवारको आफ्नो नाता सम्बन्ध पर्ने भएकाले म पनि काम गर्न बिहानै गए। घरमा चिनेका जतिलाई नाता लगाउँदै ढोक गरे, आशीर्वाद दिनेलाई आशीर्वाद दिए, अनि खाना पकाउने तरकारी काट्ने काममा लागे। शुरूमा मानिसहरू थोरै थिए, श्राद्ध सकिएर खाना खाने बेला सयौं मानिस आए। मलाई तरकारी र दाल बटुक बाँड्ने जिम्मा दिइयो। अब रमाइलो शुरू भयो। कसैले भन्यो, देवर बाबु अलि दाल थप, भतिज तरकारी दिए, छोरा अलि धेरै हाल, काका यता पनि देऊ, बाजे अलि फाँडो दिनु, दाई मलाई पनि डुब्का बटुका ल, भाइ यता अचार देऊ। म भने दाल तरकारी बटुकसँगै नाता पनि बाँडिरहेको थिएँ, सँगै मेरो अनुहारमा नाता खोज्दै थिए। कसैलाई काका भन्नुपर्ने, कसैलाई दाई, कसैलाई भाउजू, कसैलाई दिदी, नाता भए थाहा भएकालाई ढोक गरे। तर मनभित्र एउटा कुरा चलिरहेको थियो, यी मध्ये कतिजनालाई म साँच्चैकै चिन्छु? साँचो भन्नुपर्दा त्यहाँ आएका झण्डै 80% मानिसलाई मैले चिन्न सकिनँ। बाहिर गाउँका अपरिचित मानिस थिएनन्, मेरै गाउँका थिए, मेरै परिवारका थिए। भन्ने हो भने मेरा 6-7 पुस्ताभित्रका नातेदार थिए, आफ्नै रगतका नातेदार चिन्न नसकेर मेरा लागि पराई जस्तै भए। गाउँमा यस्ता गुनासा मैले धेरै सुन्नुपर्छ, ठूलो भएर ढोक गरेन, बाटोमा देख्यो बोल्दैन, लाउरी भएपछि भाउ बढेछ, हामीलाई गन्दैन अब। कतिपयले त घरमै पुगेर मेरो बा आमालाई समेत गुनासो गर्छन्, तपाईँको छोराले हामीलाई देखेर पनि ढोक गरेन। बा आमाले घरमा आएर मलाई सोध्नुहुन्छ, फलानालाई किन ढोक नगरेको? म के जवाफ दिउँ? चिनिन भन्दा आफैलाई पनि अप्ठ्यारो लाग्छ, तर सत्य यही हो, चिने पो ढोक्नु, नचिनेपछि कसरी ढोक्नु? गाउँमा म सानो हुँदा जो 40-50 वर्षका थिए उनीहरू अहिले 70-80 पुगेका छन्। बुढापाकालाई अनुहारबाट अलिअलि चिन्छु तर उनीहरूका छोराछोरी बुहारी नाति नातिन चिन्दिन। त्यहाँ त म आफै परदेशी जस्तो भए। आज धेरै गाउँमा भेटिँदैनन्, कोही धनगढ़ी झरेका छन्, कोही नेपालगंज, कोही बुटवल भैरवा झापा, कोही काठमाडौँ, कोही भारत, कोही खाड़ी त कोही सात समुद्र पारीका मुलुकहरू। गाउँबाट मानिसहरू रोजगारी, शिक्षा र अवसर खोज्दै ठाउँ ठाउँमा छरिएका छन्। सायद कुनै दिन आफ्नै गाउँ फर्केर हामीले सोध्नुपर्नेछ, यो घर कसको हो, यो मान्छे को हो, ऊ फलानाको छोरा हो कि फलानाको नाति, तपाईँको मेरो नाता के हो? त्यो दिन कति पीड़ादायी हुन्छ होला हामीलाई। जहाँ बसे पनि, जति टाढा पुगे पनि, 2 वर्षमा नभए 4 वर्षमा समय मिलाएर भए पनि बुबाको बाल्यकाल बितेको ठाउँ, बाजे हिँडेको बाटो, बजैले पानी बोकेको धारा कुवा हेर्न गाउँ फर्किनुहोस्। गाउँ भनेको पुर्खाको जरा खोज्नु हो, आफ्नो माटो हो। दशैं तिहार आउँदैछ, पुर्खाको जरा खोज्न 15 दिन भए पनि गाउँ फर्कौं। म पुर्खा बाउबाजे जन्मिएको ठाउँको जरा खोज्न दशैं तिहारमा गाउँ फर्किँदैछु। आउनुहोस् है त भेटौं। तपाईँको र मेरो बीचको नाता खोज्नुपर्छ भन्दै यो पत्र हामीलाई लेखेर पठाउनुभयो हाल पोर्चुगल ताबिरा बस्दै आउनुभएका पश्चिमेली डोटेली लोकेन्द्र कठारीले। सँगसँगै उहाँको एउटा डोटेली गजल छ, वाचन गर्छु। जानिया मन छ गाउँघर दिपायल कि जात, देवी देवता उ रक्षा गर दिपायल कि जात। जानिया मन छ गाउँघर दिपायल कि जात, देवी देवता उ रक्षा गर दिपायल कि जात। कोही आया परदेश बाटी कोही मधेश बाटी, मुलाइपन दि हालबर दिपायल कि जात। देवी देवता उ रक्षा गर दिपायल कि जात, भेट भई जाली निको नौली बाडेर बखाउली। मर्नाखी कति दिन छनर दिपायल कि जात, देवी देवता उ रक्षा गर दिपावल की जात। मस्टो तेडी निमाउनिया सबको रक्षा गर्या, देश दुनिया तमरै भर दिपायल की जात। देवी देवता उ रक्षा गर दिपायल की जात, जान्या मन छ गाउँघर दिपायल की जात, देवी देवता उ रक्षा गर दिपायल की जात। मैले वाचन गरे पश्चिमेली डोटेली लोकेन्द्र कठायतको रात्रिगन्थन, राम्रो रात्रिगन्थन र त्यसै गरी गजल डोटेली गजल। मैले कतिको उच्चारण शुद्ध गरे कृपया मलाई बेला बेलामा फिडब्याक चाहिँ दिँदै गर्नुहोला भनेर अनुरोध गर्दछु। अब अर्को एउटा गजल छ हरिकाजी राईको, दिप्रुङ चुइचुममा 5 नाराङ्गा खोटाङबाट पठाउनु भएको छ। पसिनाको मेहनत थियो घर मेरो, विपत्तिले बनाएर गयो बगर मेरो। सुकेका यी आँखाहरू रुन छाडे अब, सुकेका यी आँखाहरू रुन छाडे अब। कस्तो लाग्यो अचम्मको नजर मेरो, विपत्तिले बनाएर गयो बगर मेरो। सपनाका महल ढलेर खरानी भए, सपनाका महल ढलेर खरानी भए। आफ्नै सामु उजाडियो शहर मेरो, विपत्तिले बनाएर गयो बगर मेरो। भाग्यले नि ठग्यो समयले नि छोड्यो, भाग्यले नि ठग्यो समयले नि छोड्यो। आँसु बाहेक बनेन कोही हमसफर मेरो, विपत्तिले बनाएर गयो बगर मेरो। चोटमाथि चोट थपिए पनि हाँसिरहे, चोटमाथि चोट थपिए पनि हाँसिरहे। कुनै पीड़ाको रहेन अब त असर मेरो, पसिनाको मेहनत थियो घर मेरो, विपत्तिले बनाएर गयो बगर मेरो। दिप्रुङ चुइचुममा 5 नाराङ्गा खोटाङबाट हरिकाजी राईले पठाउनु भएको गजल वाचन गरे मैले। पूर्वका पश्चिमका देश बाहिरका देशभित्रका विभिन्न गजल तथा रात्रिकन्थन शैलीका पत्रहरू वाचन गर्ने यो कार्यक्रमको नाम बुलबुल, बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। युट्युब च्यानल नेपाली छाप्रोबाट तपाईँ सुन्न सक्नुहुन्छ। नेपाली छाप्रो युट्युब च्यानलसँगै यो कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुर गढी, सुर्खेतको रेडियो भेरी, काठमाडौँमा रहेको रेडियो काठमाडौँ, बाँकेको रेडियो कोलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। एकै खालका सन्देशहरू थियो। आज सन्देश पनि एक किसिमको कथा जसरी मैले प्रस्तुत गर्दैछु, अनि लामो छ आजको सन्देश, एउटा कथाको रूपमा छ। यो कथा सुनौ, त्यसपछि म बुलबुलका अरू बाँकी सामग्री लिएर फेरि आउनेछु।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति।
0: पासवर्ड चोरी भएको रात, रातको करिब 11 बजेको थियो। काठमाडौँको एउटा सामान्य घरमा बुबा मोबाइल हेर्दै हुनुहुन्थ्यो, छोरी आफ्नो ल्यापटपमा पढ्दै थिइन्, आमा भोलिको कामको तयारी गर्दै हुनुहुन्थ्यो। अचानक बुबाको मोबाइलमा एउटा नोटिफिकेशन आयो, योर ब्याङ्क अकाउन्ट हेज बिन टेम्पोररीली ब्लक्ड, भेरिफाई योर अकाउन्ट इमिडिएटली। तर एउटा लिङ्क थियो, बुबाले लिङ्क खोल्नुभयो, स्क्रिनमा बैंकै जस्तो देखिने लोगो आयो, नाम मोबाइल नम्बर र पासवर्ड माग्यो। उहाँले सोच्नुभयो बैंकले नै पठाएको होला, पासवर्ड लेख्नुभयो, ओटीपी आयो, ओटीपी पनि हाल्नुभयो। त्यसपछि स्क्रिनमा लेखियो थ्याङ्क यू योर अकाउन्ट हेज बिन भेरिफाइड। बुबा ढुक्क हुनुभयो, मोबाइल बन्द गर्नुभयो, तर वास्तविक समस्या त्यही क्षणबाट शुरू भएको थियो।

केही मिनटपछि अर्को नोटिफिकेशन आयो, रूपीज 50,000 हेज बीन ट्रान्सफर्ड फ्रम योर अकाउन्ट। बुबाले फेरि हेर्नुभयो, त्यसपछि अर्को, रूपीज 1,00,000 हेज बीन ट्रान्सफर्ड। उहाँ आत्तिनुभयो, बैंकमा फोन गर्नुभयो, तर त्यति बेलासम्म धेरै ढिलो भइसकेको थियो। भोलिपल्ट बिहान छोरीले बुबालाई सोधिन्, बुबा तपाईँले पासवर्ड कसलाई दिनुभयो? बुबा केही बेर चुप लाग्नुभयो, कसैलाई दिएको छैन। छोरीले मोबाइल हेर्दै भनिन्, तर तपाईँले हिजो राति पासवर्ड आफै दिनुभयो। बुबा अचम्ममा पर्नुभयो, मैले कसरी? छोरीले भनिन्, ह्याकरले तपाईँलाई पासवर्ड मागेको थिएन बुबा, उसले तपाईँलाई विश्वास गर्न लगाएको थियो। यही नै आजको साइबर सुरक्षाको सबैभन्दा ठूलो चुनौती हो। हामी सोचिरहेका छौं साइबर सेक्युरिटी भनेको फायरवाल हो, एन्टीभाइरस हो, सिम हो, पासवर्ड हो, तर वास्तविकता के हो भने साइबर सेक्युरिटी इज नट ओन्ली अबाउट प्रोटेक्टिङ कम्प्युटर्स, इट इज अबाउट प्रोटेक्टिङ ट्रस्ट। आज ह्याकरले सधैं हाम्रो सिस्टममा हमला गर्दैन, कहिलेकाहीँ ऊ हाम्रो मनमा हमला गर्छ। ऊ डर पैदा गर्छ, हतार गराउँछ, लोभ देखाउँछ, विश्वास दिलाउँछ र अन्ततः हामीबाटै ढोका खोलाउँछ।

आज आर्टिफिशियल इन्टेलिजेन्सको युग आएको छ। पहिले एउटा फिसिङ इमेल हेर्दा भाषा र ग्रामरबाट शंका गर्न सकिन्थ्यो। आज एआईले अत्यन्तै राम्रो नेपालीमा इमेल लेख्न सक्छ, हाम्रो बोसको शैलीमा मेसेज पठाउन सक्छ, हाम्रो आवाज नक्कल गर्न सक्छ, हाम्रो अनुहार समेत नक्कल गर्न सक्छ। हिजो फेक इमेल थियो, आज फेक भोइस छ, भोलि सायद हामीले देखेको मान्छे नै वास्तविक हो कि होइन भनेर प्रमाणित गर्नुपर्नेछ। त्यसैले भविष्यको साइबर सेक्युरिटीको प्रश्न केवल तपाईँको पासवर्ड के हो भन्ने होइन, प्रश्न हुनेछ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति वास्तवमै को हो। यहाँ एउटा महत्वपूर्ण कुरा छ, साइबर सेक्युरिटी केवल आईटी डिपार्टमेन्टको जिम्मेवारी होइन। यदि एउटा कर्मचारीले एउटा गलत लिंक खोल्यो भने आईटीले बनाएको फायरवालले मात्र संस्था बचाउन सक्दैन। यदि एउटा कर्मचारीले गलत व्यक्तिलाई कन्फिडेन्सियल डकुमेन्ट पठायो भने एन्क्रिप्सन मात्र पर्याप्त हुँदैन। यदि म्यानेजमेन्टले साइबर रिस्कलाई बिजनेस रिस्कको रूपमा बुझेन भने सबै सेक्युरिटी टूल्स हुँदाहुँदै पनि संस्था असुरक्षित रहन सक्छ। त्यसैले साइबर सेक्युरिटीको पहिलो फायरवाल मानिस हो र सबैभन्दा कमजोर लिंक पनि मानिस नै हुन सक्छ। तर यही मानिसलाई सही ज्ञान, सही संस्कृति र सही अभ्यास दिइयो भने मानिस नै सबैभन्दा बलियो सुरक्षा बन्न सक्छ।

त्यसरात बुबाले एउटा ठूलो पाठ सिक्नुभयो। उहाँले पासवर्ड मात्र परिवर्तन गर्नुभएन, उहाँले आफ्नो सोच परिवर्तन गर्नुभयो। अब उहाँ कुनै पनि मेसेज तुरन्तै विश्वास गर्नुहुन्न, लिंक खोल्नु अघि सोच्नुहुन्छ, ओटीपी कसैलाई दिनुहुन्न र सबैभन्दा महत्वपूर्ण हतारमा निर्णय गर्नुहुन्न, किनकि साइबर सेक्युरिटीमा कहिलेकाही एक सेकेण्डको हतारले वर्षौंको कमाई गुमाउन सकिन्छ। आज हामी डिजिटल नेपाल बनाउँदैछौं। डिजिटल ब्याङ्किङ, डिजिटल गभर्नमेन्ट, डिजिटल हेल्थ, डिजिटल एजुकेशन, डिजिटल बिजनेस, आर्टिफिशियल इन्टेलिजेन्स, क्लाउड, इन्टरनेट अफ थिंग्स, सबै कुरा जोडिँदैछन्। तर जति धेरै कुरा जोडिन्छन् उति नै ठूलो हुन्छ हाम्रो साइबर रिस्क। त्यसैले अब प्रश्न यो होइन हामी डिजिटल हुने कि नहुने, हामी डिजिटल भइसकेका छौं। अब त प्रश्न हो हामी कति सुरक्षित डिजिटल हुने। र अन्त्यमा म तपाईंलाई एउटा कुरा सम्झाउन चाहन्छु, ह्याकरले तपाईँको कम्प्यूटर मात्र खोजिरहेको हुँदैन, उसले तपाईँको विश्वास खोजिरहेको हुन्छ, उसले तपाईँको एउटा क्लिक खोजिरहेको हुन्छ, उसले तपाईँको एउटा गल्ती खोजिरहेको हुन्छ। त्यसैले अर्को पटक तपाईँको मोबाइलमा कुनै मेसेज आयो भने योर अकाउन्ट इज ब्लक्ड, क्लिक हियर, अर्जेन्ट, कंग्रेचुलेसन्स, भेरिफाई नाउ, एकछिन रोकिएर आफैलाई एउटा प्रश्न सोध्नुहोस्, मलाई यो मेसेजले के गर्न लगाउन खोजिरहेको छ। प्रश्न, मलाई यो मेसेजले के गर्न लगाउन खोजिरहेको छ। यो एउटा प्रश्नले सायद तपाईँको अकाउन्ट बचाउन सक्छ, सायद तपाईँको संस्था बचाउन सक्छ, सायद तपाईँको परिचय बचाउन सक्छ र सायद तपाईँको सम्पूर्ण डिजिटल जीवन बचाउन सक्छ, किनकि अन्ततः साइबर सेक्युरिटी टेक्नोलोजीबाट शुरू हुन सक्छ तर सुरक्षा चेतनाबाट शुरू हुन्छ।

0: सन् 2026 सेप्टेम्बर 22 दिन ग्लोबल सेक्युरिटी कम्युनिटी फोरम जीसीसीएफले ललितपुरको एउटा होटलमा अन्तर्राष्ट्रिय एउटा सेमिनारको आयोजना गर्यो। विश्वभर साइबर सेक्युरिटीको क्षेत्रमा काम गर्दै जनचेतना फैलाउन भर्खरै स्थापना भएको गैर नाफामूलक यो संस्था जीसीसीएफ केही नेपाली युवाहरूले स्थापना गरेको संस्था हो। यो सेमिनारमा साइबर सेक्युरिटीको प्रसंग सरल रूपमा बुझाउन स्टोरी टेलरका रूपमा मलाई पनि निम्ताइएको थियो र त्यसैमा मैले वाचन गरेको कथालाई अहिले स्टुडियोमा पुनः रेकर्ड गरेर तपाईँ समक्ष ल्याएको छु। अक्टोबर महिनाभरि विश्वभर विभिन्न नाराका साथ साइबर सेक्युरिटीको चेतनामूलक कार्यक्रमहरू भइरहेका छन्। यसै सन्दर्भमा ग्लोबल साइबर सेक्युरिटी कम्युनिटी फोरम जीसीसीएफले बुलबुल कम्युनिकेशनसँगको सहकार्यमा विभिन्न सार्वजनिक महत्वको सूचना उत्पादन गरेका छौं। अक्टोबर महिनाभरि हामी विभिन्न सामाजिक सञ्जाल तथा नेपालभित्रका केही एफएमहरूमा सार्वजनिक महत्वका सूचना पीएसएहरूलाई प्रसारण गर्नेछौं।
1: बुलबुल बुलबुल बुलबुल एउटा इरानी चरा

बेच्ने चीजसम्म बेच्न सकिएन बजारमा राखेर, बेच्ने चीजसम्म बेच्न सकिएन बजारमा राखेर, बेच्नेहरूले आफैलाई बेचे प्रचार प्रसारमा राखेर, कस्तो जुग आयो यो, कस्तो जमाना आयो, कस्तो जुग आयो यो, कस्तो जमाना आयो, पुतली बेचिन्छे पैसाका लागि उपहारमा राखेर, बेच्नेहरूले आफैलाई बेचे प्रचार प्रसारमा राखेर, पहिला जिन्दगी बुझ्छु पछि तिमीलाई बुझौंला, पहिला जिन्दगी बुझ्छु पछि तिमीलाई बुझौंला, सफरमा छु पैताला खुकुरीको धारमा राखेर, बेच्नेहरूले आफैलाई बेचे प्रचार प्रसारमा राखेर, ढुकुटी रित्याएछ बिस्तारै देश बेच्न थालेछ, ढुकुटी रित्याएछ बिस्तारै देश बेच्न थालेछ, जुन दिन फर्के एउटालाई सरकारमा राखेर, बेच्नेहरूले आफैलाई बेचे प्रचार प्रसारमा राखेर, जिन्दगी खोजेर आफ्नै देशभित्र नभेटेपछि, जिन्दगी खोजेर आफ्नै देशभित्र नभेटेपछि, देशले श्रम पसिना बेचिरहेछ कतारमा राखेर, बेच्नेहरूले आफैलाई बेचे प्रचार प्रसारमा राखेर, मन दुखे जस्तो हुन्छ जहिल्यै मुटु दुखे जस्तो, मन दुखे जस्तो हुन्छ जहिल्यै मुटु दुखे जस्तो, ठूलै गल्ती गरिएछ आफूलाई प्यारमा राखेर, बेच्ने चीजसम्म बेच्न सकिएन बजारमा राखेर, बेच्नेहरूले आफैलाई बेचे प्रचार प्रसारमा राखेर। युएईबाट मदन शाहीले पठाउनु भएको गजल थियो यो, यसलाई वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गर्छु। मदन शाहीको गजल, नेपालको ठेगाना लेख्नु भएको छैन, युएई भनेर आफू अहिले बसेको ठाउँको ठेगाना लेखेर पठाउनु भएको छ, त्यसलाई मैले वाचन गरे। अब यसभन्दा पछि मैले वाचन गर्ने सामग्री एउटा रात्रिगन्थन शैलीको पत्र छ, र यो पत्र माधव काफ्लेले पठाउनु भएको छ। उहाँको घर गुल्मी, हाल मुम्बई, अरब सागरको तटबाट भनेर लेख्नु भएको छ। अच्युतजी, बुलबुल टीम र सम्पूर्ण बुलबुलिनहरूमा रात्रिकालीन नमस्कार। भनिन्छ, मान्छेको मस्तिष्कमा दिनमा हजारौं सोचहरू आउँछन्। ती सोच विचार र यादहरूलाई मिसाएर कथा कविता लेख्दै गर्दा आज आत्ममन्थन लेख्न मन लाग्यो। बुलबुलिनहरूले जसरी अलि लेख्न जान्दिन होला, क्षमा गरिदिनु होला, अलि लामो भएका कारण वाचन होला नहोला। रुद्रगंगाको कोखबाट फुत्त निस्केको बडीगाड खोला र धौलागिरी हिमश्रृंखलाबाट निस्केर हिँडेको दरम खोलाले साइनो गाँसेको ठाउँ, गुल्मी र बागलुङको सिमाना, मुसिकोट नगरपालिका, वामी काफल टोलालाई सम्झँदा मन नै फुरुङ्ग हुन्छ। हामी जति दौड़िए पनि जीवनमा एक ठाउँ एक पल यस्तो हुन्छ जहाँ पुगेपछि आफ्नो अस्तित्व कतै समाहित भएको टुलु टुलु हेरेर बस्न बाध्य पाइन्छ। यो कुरा दुई नदीको संगम स्थलले मलाई सम्झाइरहन्छ। आसपासका सयौं बस्तीलाई बिजुली बत्ती दिएर झलमल्ल पारिदिने नदी, फाँटहरूलाई हराभरा पारिदिने नदी, एक ठाउँमा बडीगाड नदीमा समाहित हुन्छ। बडीगाड नदीले पनि रुद्रबेनी पुगेर आफ्नो अस्तित्व बिर्सनुपर्ने, हिमालयबाट निस्केको कालीगण्डकीले खरलप्पै खाइदिन्छ बडीगाड नदीको परिचय। सायद यही समयको खेल हो, कालीले कुनै पनि ठाउँमा पुगेर अर्को नदीलाई सर्वस्व सुम्पिनुपर्ने हुन्छ, सर्वस्व सुम्पिने क्रमसँगै अन्तिम गन्तव्य समुद्र बनिदिन्छ। यिनै नदीहरूको कब्रस्थान समुद्रको समीपमा बसेको छु, मुम्बईमा छु आजभोलि, प्राय माया नगरी पनि भन्ने गर्छन् मान्छेहरू। वैशाख 1 गतेलाई नयाँ वर्ष मान्ने ठाउँबाट सिधै जनवरीको काखमा आइपुगेको छु म। कृष्ण जात्रा, गाई जात्रा जस्ता पर्वहरूमा टक्सार बजारका गल्लीहरूमा भौतारिने केटो, दशैंमा टीका र जमरा थाप्न आतुर रहने केटो, तिहारमा भैलो टोलीमा सबैभन्दा पछाडि बसेर फलफूल र रोटीको झोला बोक्ने अनि खुसु खुसु रोटी खाएर मध्यरातको चिसो सिरेटो पछाउने केटो, स्कूलमा कसैसँग खासै बोल्न नखोज्ने, प्रेममा जीरो, पढ़ाईमा पनि खासै केही गर्न नसकेको विद्यार्थी, आज अरब सागरको छेउमा बसेर आफ्नो देश र गाउँठाउँ सम्झिरहेको छ। ढल्किँदै गएको उमेर र चाउरिँदै गएका गालामा एक थोपा मुस्कान छरिएको अनुहार सम्झिरहेको छ। त्यो मुस्कानलाई अझै सुन्दर बनाउने बच्चेका अगाडिका दुईवटा दाँत मात्र भएकी आमा सम्झिरहेको छ। जीवनमा धेरै पढ्छु, धेरै गर्छु भनेर हिँडे पनि एक दिन त्यही गाउँमा सीमित हुनु परेको बा सम्झिरहेको छु। आखिर के रहेछ जीवन, यादहरूको संगम या विगतको चिहान गाडी? कति बेला त जीवन केही होइन जस्तो पनि लाग्छ, अनि फेरि सम्झन्छु जीवन त धेरै थोक हो। छत हेर्दा टाउकाको टोपी खस्ने भवनमुनि उभिएर सोध्छु कति छ उचाइ जीवनको। शान्त देखे पनि मनमा अनेक रहस्य दबाएर बसेको समुद्र हेर्दा लाग्छ कति गहिरो छ जीवन। हजुरबाले जवानीको केही हिस्सा बिताएको वर्लीमा पुग्छु कहिलेकाहीँ अनि सोध्छु बिहे गर्नु छ, सन्तान जन्माउनु छ, उनीहरूको भविष्य बनाउनु छ र एक दिन मेटिनु पनि छ यो संसारबाट। जसरी मेटिन्छ समुद्र किनारमा लेखिएको नाम, जसरी मेटिन्छन् आकाशमा देखिएका बादलमा बनेका अनेक चित्रहरू,
जसरी मेटिए मेरा बाजे बराजू, अहो मैले पनि मेटिनु छ। खै किन आज भोलि यादको सन्दुकमा बसेका अनुहारहरू दमिलिँदैछन्, मेटिँदैछन्। सायद मेटिनु नै जीवनको सार हो। अनि सोच्छु, मान्छे अमर हुँदो त के गर्थ्यो होला? सायद पृथ्वीबाट मंगलमा बस्ती बसालेपछि पुनः त्यहाँ पनि अटाउन नसकेर अर्को ग्रहमा जीवन खोज्दै हुन्थ्यो होला।

माधव काफले अगाडि लेख्नुहुन्छ, धन्न मान्छे अमर छैन र पृथ्वी अहिलेसम्म बाँचेको छ। तर मान्छेलाई थाहा छ पृथ्वीको पनि अन्त्य नजिकै छ, त्यसैले त मान्छे मंगलमा बस्ती बसाउने हतारमा छ। चाहे त्यो मन होस् या पृथ्वी, मान्छेलाई आफू बसेको ठाउँको स्याहार गर्न चाहिँ आउँदैन रहेछ। धन्न मान्छे अमर छैन, नत्र कति मान्छे टुटेका फुटेका च्यातिएका मन लिएर बाँच्न बाध्य हुने थिए। म सम्झिरहेको छु ती सीमाको दबदबे कसले काट्ने भनेर झगडा गर्ने छिमेकीलाई, जो आज आफू त जीवित छैनन् तर उनका सन्तानले छाडेपछि त्यो घर र जमिन पनि मृतक सरह भएको छ। सोध्छु, धन्न म अहिलेसम्म बाँचेको छु। धन्यवाद।

मुम्बई स्थित अरब सागरको तटबाट यो पत्र लेख्ने गुल्मीका माधव काफ्ले हुनुहुन्थ्यो। उहाँको रात्रिगन्थन शैलीको यो पत्र वाचन गरे। बुलबुलिनहरू जस्तो लेख्न सक्दिन भन्नुहुन्थ्यो, उहाँले एकदमै अब्बल शैलीको पत्र लेखेर पठाउनु भएको छ। माधवजी धेरै धेरै धन्यवाद, बुलबुलमा सम्पर्क गर्दै गर्नुहोला। अब मसँग अर्को सामग्री छ, म बाँचेको छु। धन्यवाद।

सम गर्नको लागि र मसँग धेरै सामग्रीहरू मध्ये मैले माधव काफ्लेको पत्र वाचन गरे र त्यस पछाडि अरू बुलबुलका लागि प्राप्त भएका सामग्रीहरूको वाचन गर्ने क्रम छ। शब्दका यी केही हरफहरूलाई गजलका रूपमा तपाईँको कार्यक्रममा पठाएको छु, समय र अवसर मिलाई श्रोता माझ वाचन गरिदिनु होला भनेर एउटा गजल दिपेश कुमार रोकायाले पठाउनुभयो महाबु एक दैलेखबाट। सम्भवत उहाँको पनि पहिलो रचना म वाचन गर्दैछु। महाबु एकबाट दैलेखबाट पठाइएको दिपेश कुमार रोकायाको गजल यस्तो छ। मेरो जिन्दगानी तिमीलाई खेल लाग्यो होला, मेरो जिन्दगानी तिमीलाई खेल लाग्यो होला, हाँसेर टार्ने बानीले तिम्रो कति मान हानि होला। अब प्रेम भन्दा आफ्नै मूल्य चिन्ने भयो तिमी, गुमाएको मान्छे फेरि नदोहोरिने निशानी होला, हाँसेर टार्ने बानीले तिम्रो कति मान हानि होला। नयाँ मान्छे भेटेपछि पुराना सबै बाचा बिर्सियो, सजिलै बदलिने प्रेमको कहानी यस्तै होला। अब फर्केर नआऊ ढोका खुला पाउने छैनौ, टुटेको विश्वासको पनि राजधानी कहाँ होला। मेरो आँसु देखेर पनि मुस्कुराउन सिक्यौ तिमी, तिमी भन्दा ठूलो गुरू यो दुनियाँमा अरू को नै होला भनेर लेखेर पठाउनु भएको छ। उहाँले गजलकै शैलीमा लेख्नु भएको छ, पंक्तिबद्ध पंक्तिहरू मिलाउनु भएको छ, सबै राम्रो गरी लेख्नु भएको छ, तर रदीफ र काफियाको अलिकति मेल भएको छैन। तपाईँको गजलमा होला भन्ने शब्द काफिया बन्न सक्छ भने मानहानी पहिलोमै तपाईँले काफिया काहीँ पनि लगाउनु भएको छैन, फेरि दोस्रो शेरमा निशानी मानहानी गरे राजधानी यसरी राम्रो राख्नु भएको छ, तर सबैमा त्यसरी मिलेको छैन। त्यसकारणले काफियापछि आउने शब्द वा शब्द समूह रदीप हो। तपाईँले यति कुरा बुझेर अलिकति सुधार्नुभयो भने धेरै राम्रो गजल लेख्ने क्षमता छ दिपेश कुमार रोकायाजी। एकचोटि बुलबुलको अंक चार सुन्नुभयो भने पनि तपाईँलाई अझ सजिलो पर्छ जस्तो लागेर यति सुझाव मैले दिएँ। र उहाँपछि अब अर्को रचना छ मसँग, बालकृष्ण पौडेल बालाको पोखरा 25 हेन्जाबाट उहाँले पठाउनु भएको छ। उहाँको गजल यस्तो छ। खनेर पुर्नु र पुरिएर खन्नु कथा फरक छ, खनेर पुर्नु र पुरिएर खन्नु कथा फरक छ, मरेर जल्नु र जलेर मर्नु कथा फरक छ। श्री सम्पत्ति सबै दानमा दिए नभने राम्रो, श्री सम्पत्ति सबै दानमा दिए नभने राम्रो, भनेर गर्नु र गरेर भन्नु कथा फरक छ, मरेर जल्नु र जलेर मर्नु कथा फरक छ। जन्मेपछि मर्नुपर्छ भन्दै थिए सबैजना, जन्मेपछि मर्नुपर्छ भन्दै थिए सबैजना, अरूलाई भन्नु आफूलाई पर्नु कथा फरक छ, मरेर जल्नु र जलेर मर्नु कथा फरक छ। बाढीबाट बस्ने ठाउँमा नै पहिरो गएछ लौन, बाढीबाट बस्ने ठाउँमा नै पहिरो गएछ लौन, विपत्तिमा पार्नु परेर टर्नु कथा फरक छ, जरेर मर्नु र मरेर जल्नु कथा फरक छ। जीवनमा केही त कीर्ति राख्ने काम गर्नु, जीवनमा केही त कीर्ति राख्ने काम गर्नु, बाँचेर मर्नु बाँच्ने काम गर्नु कथा फरक छ, खनेर पुर्नु र पुरिएर खन्नु कथा फरक छ, मरेर जल्नु र जलेर मर्नु कथा फरक छ। बालकृष्ण पौडेल बालाले पोखरा 25 हेन्जाबाट पठाउनु भएको यो गजल यसलाई मैले वाचन गरे। अब अर्को एउटा पनि गजल नै छ मसँग, प्रकाशजन शाही ठकुरीले बनगाड कुपिण्डे नगरपालिका 7 दारिमचौर सल्यान घर भई हाल युकेबाट पठाउनु भएको छ। देख्नुहुन्छ कार्यक्रम संचालक दाई र प्राविधिकमा धेरै धेरै सम्झना नमस्कार, सानो रचना पठाएको छु, मेरो यो दोस्रो गजल हो भनेर लेख्नु भएको छ। उहाँले गजल भन्दा रात्रिगन्थन बढ़ी पठाउनुहुन्थ्यो, आज गजल दोस्रो रहेछ, मैले त त्यसरी हिसाब गरेको थिएन। म उहाँको गजल वाचन गर्छु।

दुई धारामा बग्छु म दोभानमा छु अहिले, दुई धारामा बग्छु म दोभानमा छु अहिले, मन र माया बीचको तुफानमा छु अहिले। सपना र वास्तविकता भिड्दैछन् यहाँ, सपना र वास्तविकता भिड्दैछन् यहाँ, अन्तर मनको तिस्लाको मैदानमा छु अहिले, मन र माया बीचको तुफानमा छु अहिले। तिमी सम्झिँदा आँसु ओइरिन्छ शान्तिमा, तिमी सम्झिँदा आँसु ओइरिन्छ शान्तिमा, सुक्खा भावनाको मरूभूमि समानमा छु अहिले, मन र माया बीचको तुफानमा छु अहिले। नदीले बगाउँछ कहिले तिमीतिर कहिले म, नदीले बगाउँछ कहिले तिमीतिर कहिले म, भाग्यको अनौठो नियन्त्रणमा छु अहिले, मन र माया बीचको तुफानमा छु अहिले। छुटिनु र मिसिनु दुवै पीड़ा हुन् सखी प्रिय, म त सधैं जीवनको दोभानमा छु अहिले, दुई धारामा बग्छु म दोभानमा छु अहिले, मन र माया बीचको तुफानमा छु अहिले।

राम्रो गजल छ प्रकाशजन साई ठकुरीजीको, तर पहिलो शेर र दोस्रो शेरमा दोभान भन्ने काफिया दोहोरिएर आएको छ, त्यसरी काफिया दोहोरिन मिल्दैन। र सेकेन्ड लास्ट शेरमा अन्तिम भन्दा अघिल्लोमा निमन्त्रण भन्दा अलिअलि अर्को शब्द राख्नुभएको भए अझै राम्रो हुन्थ्यो। जे होस्, तपाईँको गजल लेख्ने कोसिस राम्रो छ प्रकाशजन साई ठकुरीजी, फेरि पनि रात्रिगन्थनसँगै गजल लेख्न नबिर्सन होला, पठाउन नबिर्सन होला भनेर अनुरोध गरे। अब प्रकाशजन साई ठकुरीपछि गजल पढ्ने पालो सर्केगाड दुई रिप हुम्लाका नरेन्द्र बुढा थोकीको, उहाँको गजल यस्तो छ। यो जिन्दगी जिउनुको भाव आएन, यो जिन्दगी जिउनुको भाव आएन, मित्र गिलासमा पुग्ने शराब आएन, मलाई राम्री भन्दा नि अस्वीकार गरे, मलाई राम्री भन्दा नि अस्वीकार गरे, महान रहेछ अनुहारमा तेजाब आएन, मित्र गिलासमा पुग्ने शराब आएन, गणितमा विद्या बारिदी गरेको थिएँ, गणितमा विद्या बारिदी गरेको थिएँ, बाबामाको मायाको हिसाब आएन, मित्र गिलासमा पुग्ने शराब आएन, जो आए नि सरकार बन्यो देश बनेन, जो आए नि सरकार बन्यो देश बनेन, किन अझै देश बन्ने चुनाव आएन, मित्र गिलासमा पुग्ने शराब आएन, भाषण नेता र मतपत्र बेला बेला पुगे, भाषण नेता र मतपत्र बेला बेला पुगे, कर्णालीमा वर्ष सकियो किताब आएन, यो जिन्दगी जिउनुको भाव आएन, मित्र गिलासमा पुग्ने शराब आएन। सर्केगाड दुई रिप हुम्लाका नरेन्द्र बुढा थोकीको गजल मैले वाचन गरे। मैले शुरूमा पनि भनेको थिएँ आज रात्रिगन्थन शैलीका पत्र भन्दा बढ़ी गजलहरू छन् भनेर, मसँग फेरि एउटा गजल छ। यो गजल पठाउनु भएको छ खड़कबहादुर साउद अछाम जिल्लाबाट। उहाँले पठाउनु भएको गजल यस्तो छ। बगिरहेको छ आँखाबाट नीर मेरो पनि, बगिरहेको छ आँखाबाट नीर मेरो पनि, जिन्दगी यस्तै रहेछ आखिर मेरो पनि, प्रिया तिमी आफ्नै दुःख देख्छौ खाली, प्रिया तिमी आफ्नै दुःख देख्छौ खाली, तिम्रो जस्तै छ दुःख अनि पीर मेरो पनि, जिन्दगी यस्तै रहेछ आखिर मेरो पनि, एकान्तमा कति रोएको छु त्यो मलाई थाहा छ, एकान्तमा कति रोएको छु त्यो मलाई थाहा छ, हेर्दा देख्नेछौ मुस्कुराएको तस्बीर मेरो पनि, जिन्दगी यस्तै रहेछ आखिर मेरो पनि, छुट्टिने बहाना खोज्यौ तिमीले के सुनायौ, छुट्टिने बहाना खोज्यौ तिमीले के सुनायौ, मुटुमा लागेको छ त्यो वचनको तीर मेरो पनि, जिन्दगी यस्तै रहेछ आखिर मेरो पनि, आफ्नै छायादेखि त दूर भएको मान्छे हुँ म, आफ्नै छायादेखि त दूर भएको मान्छे हुँ म, समयले लेखिदियो कस्तो तकदीर मेरो पनि, बगिरहेको छ आँखाबाट नीर मेरो पनि, जिन्दगी यस्तै रहेछ आखिर मेरो पनि।

0: खड़कबहादुर साउदले अछाम जिल्लाको चौरपाटी गाउँपालिकाबाट पठाउनु भएको गजल थियो यो, यसलाई वाचन गरे। तपाईँका गजल रात्रिगन्धन शैलीका पत्र वाचन गर्दा गर्दै आजलाई बुलबुलको समय अब सकिसकेछ। हामीले ल्याएका सामग्रीहरू आजको कार्यक्रम बुलबुल अंक 102 का लागि जे जति ल्याएका थियौं सबै सकिएको छ। एउटा गजल बाँकी छ, हामीले वाचन गरेर सधैँ छोडेर जाने परम्परा छ बुलबुलको, तपाईँलाई थाहै छ। बुलबुलमा आफ्ना सामग्री पठाउनको लागि म एकपटक इमेल एड्रेस भन्दैछु, CHHAPRONEWS chapronews@gmail.com मा गजल वा रात्रिगन्थन शैलीको पत्र लेखेर पठाउनुहोला। आफ्नो रचनाको माथि र तल दुवैतिर आफ्नो नाम, स्थायी ठेगाना र आफू अहिले बसिरहेको ठेगाना लेख्न नबिर्सनुहोला भनेर आजको कार्यक्रममा मैले अनुरोध गरेँ तपाईँलाई। र chapronews@gmail.com मा पठाएका सामग्रीलाई मात्रै हामी बुलबुलमा स्थान दिनेछौं। बुलबुल कम्युनिकेशनको अरू इमेल एड्रेसमा नपठाउनुहोला, ती अरू नै प्रयोजनका लागि बनेका इमेल एड्रेसहरू हुन्। पुरस्कारका लागि तपाईँले सम्पर्क गर्दा यदि छाप्रो न्यूजबाट हामीले सम्पर्कमा आएनौं भने अथवा तत्काल सम्बोधन भएन, देखिएन इमेल भने अरू इमेलमा पठाउन सक्नुहुन्छ। रचनाको लागि चाहिँ chapronews@gmail.com मात्रै चाहिन्छ भनेर मैले दोहोऱ्याएँ। र यो सँगै अब बुलबुलको समय सकिएको छ, अर्को अंक 103 मा फेरि अरू रचनाहरू हामी लिएर आउँछौ। जाँदा जाँदै चक्र रावल रामारोशन 3 अछामका गजलकार चक्र रावलको गजल वाचन गर्दै प्राविधिक साथी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलबाट शुभरात्रि भन्छौ। समयको गतिसँगै बालापन हराएर जान्छ, समयको गतिसँगै बालापन हराएर जान्छ, जसले जति गरे पनि जतन हराएर जान्छ, सधैँभरि साँचेर राख्न कहाँ सकिन्छ र सधैँभरि साँचेर राख्न कहाँ सकिन्छ र फूल जस्तो लाली जोबन हराएर जान्छ, जसले जति गरे पनि जतन हराएर जान्छ, मान्छेले मान्छेको व्यवहार मात्र सम्झिने हो, मान्छेले मान्छेको व्यवहार मात्र सम्झिने हो, कमाएको सबै भौतिक धन हराएर जान्छ, जसले जति गरे पनि जतन हराएर जान्छ। पञ्चतत्वले बनेको मानव देह के हो र पञ्चतत्वले बनेको मानव देह के हो र आखिरमा एक दिन झन हराएर जान्छ, समयको गतिसँगै बालापन हराएर जान्छ, जसले जति गरे पनि जतन हराएर जान्छ।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल
2: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएल मा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएल मा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएल मै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषो त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा मा 20 वर्ष पुरानो कम्पनी छ। त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590, 9715971590।
8: सूचना
9: कर्णाली ट्रमा।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाईँ राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: सुदामा नाम गरेको ब्राह्मणले आएर बसे। कृष्ण भगवान प्रभु परमात्माले सुदामा नाम गरेको ब्राह्मणलाई ल्याएर राखिसकेपछि बडा गम्भीर बाडीमा ल्याएर राखे, लौ मेरो बेजु भनेर जब महारानी रुक्मिणी अब त्यहाँदेखि उपरान्तको लागि पाउमा सेवा गरे, महारानीले समर पंख डोलाएर बसेछन्, गोडा धोएर बसिरहेछन् कृष्ण भगवान। त्यसपछिबाट कुराकानी हुन थाल्यो, बिजु आराम हुनुहुन्छ, आरामै छु प्रभु, 64 दिनसम्म कला विद्या पढेको खाएको खेलेको बसेको सम्झना छ नि, छ पानी आएको दाउरा खोज्न गएको नि किन्न हो नि, त्यही यही छाकले त यस्तो विधि राख्यो। अनि तपाईँ हामी सँगै बसेको, अर्को कुरा आज तपाईँ पाल्नुहुने रहेछ र मिजु, हजुरको आवागमनले मैले भोजन खाएको छैन, मैले खाजा तपाईँको कोसेली खानी हो भन्न लाग्नुभयो। अनुहार देखेर त मितिनीहरू त्यसरी हाँसिया छन्, अब खाजा पोगो त्यहाँभित्रको कनिका र भुस देखाउने हो नि कि बसिका पनि होला। खोकिला राखिएर जब उनले टपक्क कसिएर बस्दै थिए, अनि भगवान परमात्माले एक दिन आज्ञा गर्नुभयो, होइन तपाईँ हामीसँगै बसेको खेलेको खाएको कतैबाट तपाईँलाई जब यस किसिमबाट सम्मान, गुरुका घरमा जाँदा मितका घरमा जाँदा रितुहात जानु हुँदैन राजाका दरबारमा भन्ने सुने होइन, हो हुन त भएर के गर्ने, नभएपछि कि मर्न हुँदो रहेछ कहीँबाट पनि पाउनु, मरि गए झर्दै झर्दैन है। अनि भगवान्लाई शंका लाग्यो, तपाईँको दाहिनेपट्टि खोकिलामा अबिरो खटिरो केही पनि थिएन त्यो बेलामा, अहिले हालिकन उच्च देखिया चाहिँ के हो भन्दा बल्ल बल्ल कालो टालो प्रभुले खटे खोस्नुभयो, हेर्दाखेरिमा चार मुठी कनिका रहेछ, भूस्रो कनिका मिसिएको, एक फाँको खाइदिनु भएको थियो, आधा धराबत्ती गयो, अर्को फाँको खान लाग्नु भएको थियो, रुक्मिणीले च्याप्प याद समाउनु भयो, मेरो परमात्मा हुँदैन किनभने गिरी राखी दान आत्मा राखीको धर्म सबै दान दिनु हुँदैन भने हुनाले ल ठिकै छ भनेर त्यही राख्नु भयो। सर्वस्व दान दिएको बाहुनलाई थाहा छैन, भगवान परमात्मा कोसेली देखाउँदै भन्नुहुन्छ, देख्यौ कि बाहुनको छोरी श्री कृष्ण मितैको को।

లవయసరుడే భగవాన్ కృష్ణ లేపడ రమాయిలో సాసంగ కార్యక్రమం కోసం సంపన్న గరై బక్షు లవత మేజు అవును భో జాతి భో బోష్ లాని లేవని కూరే చైన లవత మేజు మత జాన్సు ప్రభు భని సుదామాలే घरका भोकै होलान् आफूले मात्रै खाएर नहुने परमात्मा भने तैपनि केही दिन्छ कि भएर हस् त आउँदै गरोस् माया नमार्नुहोस् मेरो पनि यो सदृश्यमा बहिनगरी साध्य छैन भन्न लाग्नुभयो ठ्याक्क आवाज आउँछ तैपनि फर्केर हेर्छन् भगवान् कृष्णको आवाज तैपनि जब आवाज घण्टी फर्केर हेरे तैपनि बोलाउने हो कि यही प्रकारले बडा चिन्ताले व्याकुल भई सुधामा नाम गरेको ब्राह्मण रुँदै रुँदै घर जानुभयो अब मर्न जाउँ कि घर जाउँ बुढीसँग त्यत्रो इज्जत मानेर आएको छु अब हान्छे त्यो भातिला कम्मरमा र त्यसै कारणले लौ मेरो महाराज यदि भइसकेपछि कृष्ण भगवान परमात्मा परमेश्वरले ऐश्वर्य प्रदान गरी बक्सिएको थियो घरमा पुगे झिलिमिली संसार मेरो महाराज धन्य हो नारायण अब मेरो घर होइन रहेछ भनेर फर्कन लागो अहिले त बुढी माउ त श्रीमान मेरो हजुर हाम्रो सानोको बुवा यता आइसिएस भन्ने गाई छ बोलाउन भएपछि त के हाम्रो उहाँ यता आइसिएस हजुर नभइकन गाँस रुच्दैन तर भएपछि सबैबाट सम्मान प्राप्ति नहुँदाखेरिमा ज्यानी जोगाउन खातिर बौड कठिन अनि सुदामा नाम गरेको ब्राह्मणलाई ऐश्वर्य दान प्रदान दिनुभयो र धन्य हो ईश्वर पत्रम पुष्पम फलम तोयम एमी भक्त प्रिया क्षति फल फूल कन्नमूल जल जस्तो हुन्छ त्यो श्रद्धाले दिएको चिज उत्तम हुँदो रहेछ महाराज संसारमा सबैभन्दा ठूलो दान रेम भीम श्रीम नियम डरले भयले अहिलेलाई परलाई दान दिनुपर्ने नीतिगत शास्त्रोक्त विधान भयो प्रान्त आज मैले दान पाएँ धन्य हो मेरो ईश्वर भनिकन प्रभुको प्रार्थना गरी 100 वर्ष सुख भोग गरेर अनि सुदामा नाम गरेको ब्राह्मण मुक्ति हुनुभयो अब हामीले दान दिँदाखेरिको कुरा आफूले जे खाइन्छ त्यो दिँदा अपराध हुँदैन आफू खिर खाइन्छ पाइस भगवान्लाई भुस र कनिका मिसिया चिउरा दिएर त प्रसन्न हुँदैन आफू त्यही खाइन्छ भने त्यो दिँदा केही अप्ठ्यारो हुँदैन जे छ त्यही चढाउने पत्रम पशम फलम तोयम एमे भक्त प्रिया क्षति फल फूल कन्नमूल जल जस्तो हुन्छ श्रद्धा साथ दिने संसारमा सबभन्दा गर्नुपर्ने शरीरका कामहरू हातले दान पाउले तीर्थ मनले ध्यान अनि कानले श्रवण पाउ भन्यो तीर्थ गर्न हातले गर्नु दान पाउ भन्यो तीर्थ गर्न हातले गर्नु दान कानले सुन्नु हरि कथा मनले

0: तेस्रो दानको विषयमा महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौ त सरकार, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितलाई सुखदेव बडा प्रेम साथ आज्ञा गर्दै हुनुहुन्छ भन्ने सबैको कथा।
1: देवाय गोब्राह्मणेताय जगद्धीताय कृष्णाय गोविन्दाय नमो नमः। सूर्यताम देव देवस नारायण जगतपते स्तुतीय नावदानेन कथयेश सभा कथा सर्वे स्मृतार शाब्दाना भवन्तु। श्रीमद् भागवत महापुराण को दशम स्कंद उत्तरार्ध 82 अध्याय को बीच कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षित लाई सुखदेव स्वामीले बताउनु भयो। कृष्णचन्द्र परमात्माले सुधामा नामको ब्राह्मणलाई पत्रम पुष्पम फलम त्वयम् एमि भक्त्या प्रिया क्षतिः फल फूल कन्द मूल जल इत्यादि सारा अर्पण गराएर मनोरथ पूर्ण गराएर भगवानले आफ्नो इच्छा सिद्धि गराउनु भएको छ। अब बाँकी अंश तपाईँ के सुन्न चाहि बक्सन्छ भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्दाखेरि अब कुरूक्षेत्रमा सूर्य ग्रहण लाग्न आँट्यो। कुरूक्षेत्रको सूर्य ग्रहण सारे पवित्र पावन सन्दर्भ। अब कुन कुन बेलामा काशीको जब चन्द्र ग्रहण, कुरूक्षेत्रको सूर्य ग्रहण, सूर्य ग्रहण स्नान गर्न गएमा पुण्य हुन्छ भनेर सम्पूर्ण जनरोयले सूर्य ग्रहण स्नान गर्नका लागि झ्याली पेटियो। कहाँ जानलाई भन्दाखेरिमा हरे भारत वर्ष पुण्य भूमि कुरूक्षेत्र धाम, भारत वर्ष पुण्य भूमि कुरूक्षेत्र धाम, आत्मशान्ति गर्नु पर्यो लौन नौ।

आत्म शांति को लागि कुरुक्षेत्र को पवित्र पावन जल को स्नान को निमित्त निस्किएका छन् महाराज परीक्षित गोकुल त्यही मथुरा त्यही द्वारावती धाम पंजाब महाराष्ट्र मुंबई हस्तिनापुर दिल्ली सारा संपूर्ण ठाव कुरुक्षेत्र में आज स्नान कर भगवान कृष्ण पनि त्यही सवारी भएको थियो। कृष्ण भगवान धेरै समय पछि गोपालहरूसँग भेट माता पिताजीसँगको प्रभुको भेटघाट धेरै पछि भेटघाट भएपछि सारे प्रगाढ माया मोह रह्यो। भगवान आज्ञा गर्नुहुन्छ लौ मेरो महाराज मेरो बुबा मुमा तपाईहरूसँग बसेको खेलेको खाएको हिँडेको डुलेको यो अविस्मरणीय क्षणलाई मैले बिर्सेको छैन मेरो भगवान। आज हजुरका प्रतिमा मेरो श्रद्धा सद्भाव भयो लो आज मैले दर्शन भेट पाएँ भनेर माता पिताजीलाई परमात्माले दर्शन भेट दिनुभयो। मेरो राजन माछाले चन्द्रमालाई चिन्न नसके झैं छाउन्जेल चिन्न सक्ने पुरै थिएन अब टाढा भयो अब बिर्सिएर गयो तर आज प्रभुसँगको भेटघाट हुनको धन्य नारायण कृष्ण मुरारी हामी माथि क्षमा राख्नु सुन्दर मुहारको दर्शनै नपाइकन मर्छौं कि भन्ने डर लागेको। आज कृष्णसँग बडो गम्भीर रूपमा मैले दर्शन भेट पाएँ माता पिता बहुत प्रसन्न हुनुभयो। अहिले परमात्माको सवारी भयो अत्यन्त रमाइलो साथसँग नाचे गाए कीर्तन गरे भजन गरे र गोपाल गोपिनीसँगको भेट अब तपाई त शहरवासी हुनुभयो मेरो भगवान देख्न भेट्न बहुत गाह्रो मेरो परमात्मा कृष्ण अहिले दर्शन पायौं हाम्रो इच्छा सिद्धि भयो भनेर विन्ती गर्नुभयो। अनि सम्पूर्ण गोपिनीको पासमा भगवान कृष्णले रासमण्डपमा बसेर अत्यन्त प्यारसँग जब गाना और कीर्तन मनन भजन इत्यादि सारा भयो र गोपिनीको र कृष्णको अन्तिम चरणको कुरुक्षेत्रको गाना हरे कल कल यमुनाको पानी कल कल।

0: सुखदेव देवताओं भयो। आने भगवान परमात्मा श्री हरि जगत का नारायण अहिले कुरुक्षेत्र को प्रांगण में सारा गोपाल गोपिनी संग को भेटघाट माता पिताजी दर्शन भेट अनि त्यसको बाद भगवान कृष्ण परमात्मा अहिले सवारी प्रशस्त राजाहरूसँग को भेट दर्शन का लागि माता पिताले कृष्ण भगवान को दर्शन पाएकोमा अपार हर्ष विभोर अनि नन्द यशोदालाई उत्तम गति को प्रधान र भगवान कृष्ण अहिले राजा महाराजाहरूसँग कुराकानीमा व्यस्त भइबस्छन् छ। त्यही बेलामा रानीहरू चाहिँ द्रौपदी रानी र कृष्ण भगवान का 16108 रानीहरूको वैवाहिक सम्बन्धित बारेमा चर्चा परिचर्चा हुन लाग्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत पुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको अहिले 10 स्कन्दमा अब तिम्रो विवाह कसरी भएको भनेर रानी द्रौपदीलाई सोद्धा तपाईँको विवाह कसरी यो कुरा आज्ञा होस् भनेर सोधे। रुक्मिणी रानी भन्नुहुन्छ मलाई दिएको चाहिँ शिशुपाललाई तर मैले मन नपराएको र अनि त्यसपछिबाट मैले चाहेको व्यक्तिलाई तुरन्त ल्याइदिनका निमित्त आग्रह गर्दा भगवान प्रभु परमात्मा परमेश्वर जगतका मालिकले मलाई जब ब्राह्मणका हातबाट आएको चिठीले बुझेर मलाई लगिभोग्छु उनी प्रभुको जब 10 छोरा एउटी छोरी पाइदिएको छु सधैँ प्रभु मेरै पासमा विराजमान हुनुहुन्छ। जेठी रानीले बताउनु भयो माइली जामवती भन्नुहुन्छ मलाई पनि भालुको जब छोरी हुँ हुन त श्रीमन्तक मणिका अभियोगमा मेरो पतिदेव कृष्णले मलाई लैजानु भयो 10 छोरा र एउटा छोरी पाएको 10 छोराका साथमा म सधैँ बस्न पाएको मेरो प्रभु सधैँ मैसँग उतै बन्द बस्त अनि त्यहाँदेखि सत्यभामा पनि त्यही बताउनुहुन्छ 16108 साराले आफ्नो परिचय दिनुभयो तिम्रो विवाह कसरी भयो द्रौपदी भन्दा मलाई पनि भगवान परमात्मा परमेश्वर लक्ष्य वेदन अर्जुनले गरेर लिएर गएको बाटोमा पुगिसकेपछि मेरो महाराज मैले एउटा कुरा पाएँ भनेर आमाले भन्दा आमालाई अर्जुनले भन्दाखेरिमा तिमीले पाएको पाँचै भाइले बाँडेर लिनु भन्ने कुराको निर्णय गर्नुभयो अनि पाँच भाइले के बाँडेर लिने त भन्दा हुन्छ भनेर लिए एउटा गाईले 5 साँडे लिएर आएकी थिइन्। त्यही बेलामा मैले यसो सोचे कस्तो गाई रहेछन् बेसियाको राजा एउटी गाई 5 साँडे के लिएर आएको भन्दाखेरिमा तेरो पनि एकै ठाउँमा 5 साँडे थुप्रिएको मैले देख्न पाम भन्ने गाईको श्राप पर्यो र मैले 5 पति पाएको शिवजीले वरदान मागेको शिवजीले 5 पति पाउनु पर्ने वरदान दिनुभएको मलाई बडो दुःख छ मेरो महारानी 5 पति मेरा छन् छन त तिनलाई एक महिना एउटा पालो एक महिना पछाडि एउटाको पालो सकियो अब बाहिर जुत्ता हुँदाखेरिमा अर्काले पालो उछिन्न नमिल्ने तर एक फेर जुत्ता कुकुरले बोकेर गइदिएर कुन उपद्रव पार्यो जात्रा भएन त्यो त बरिया जुदेन र त्यसै कारणले लो मेरो महाराज यस्तो पर्यो र पाँचै भाइ पतिको एकवटा छोरा पाएको 5 पतिबाट पाञ्चाल भन्ने पुत्र पाएको रानीले बताउनु भयो र त्यसै बेलामा कृष्ण भगवान प्रभुका सारा रानीको र जब तिनको संवाद भइसकेपछि यति रमाइलो युक्त कुरुक्षेत्रको सूर्य ग्रहणमा सबले विन्ती गरे भगवान कृष्णलाई वृद्ध अवस्था भए पनि प्रभु नाची बग्छ्यो नाचन कृष्ण ढल्केर गोपीको मनैमा नाचन कृष्ण ढल्केर

0: महाराज परीक्षितलाई यसरी बडा रमाइलोसँग नाचगान कीर्तन मनन भजन सारा सम्पूर्ण भयो र कृष्ण भगवान अहिले सम्पूर्ण कार्य सुसम्पन्न गरिबक्सी बडा आनन्दको पक्षबाट अहिले प्रभुको सवारी भएको छ। लौ त महाराज परीक्षित, अब तपाईँ के सुन्न चाहिबक्सुहुन्छ भनिकन महाराज परीक्षितलाई सुखदेव स्वामीले जब कुरूक्षेत्रको सूर्य ग्रहण सम्पन्न गरिबक्स्यो, माता पिता विदाई हुनुभयो अनि भगवानको सम्मान गारदले प्रभुको प्रार्थना पनि गर्यो। लौ त राजन परीक्षित, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धा। लौ त मेरो ईश्वर, यदि म माथि हजुरको दयाभाव हुन्छ भनेदेखि अब वसुदेवले नारद ऋषिसँग मेरो छोरा मैले चिन्न सकिन भन्दा, हेर्नुहोस् महाराज शास्त्रमा के बताएको छ भनेदेखि, यस्यात्म बुद्धि कुण पेत्र धातुके सोधी कलत्रा दिशी भौम युद्धि ए तीर्थ बुद्धि सलिले नगरसित जनेशु बिकेशु सेवको खरा। जसले अज्ञानमय कोषमा परेर काम गर्यो भने नरक समानको पशु हुन्छ, गदा समानको भनेको छ। त्यस कारणले तपाईँ ज्ञानवान बन्नुहोस्। तपाईँको छोरा कृष्ण भनेको स्वयं नारायण वासुदेव हो महाराज, न पत्याएदेखि मरेका गुरूबाबुका छोरा गुरू दक्षिणामा ल्याएर तिर्नु भएको छ। त्यस्तो बहादुरको तपाईँ छोरा माने पिताजी हुनुहुन्छ, अनि तपाईँ के चिन्ता मान्नुहुन्छ भनेर आज्ञा गरेपछि, अहो मेरो छोरा त बडा ठूलो पुरूषार्थ रहेछन् भनेर छोराका सम्मानका निमित्त बडा प्रेमपूर्वक राजा जब वसुदेव र उहाँकी महारानी देवकी कृष्णसँग आफ्ना मरेका छवटा छोरा कंसले मारेका पुत्र ल्याइदिन आग्रह गर्दै हुनुहुन्छ भन्ने समानको कथा यसबाट
1: श्रीमान भारतमा प्राणको।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5212148 र 520702।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-5222-360।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारु र कसोहरु भएको छ मेरा दिनेशै बाइजना भया
8: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
8: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
0: खुसीको खबर
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
11: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
11: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु,
12: धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
13: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
12: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
13: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
12: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
13: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
12: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
14: खुसीको खबर,
15: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
14: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
15: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
14: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
15: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
14: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
15: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
14: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
15: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
14: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
15: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
16: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
15: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
13: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
15: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
13: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
17: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
18: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
19: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिन भित्र

0: www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
1: कार्यक्रम तथा क्रियाकलापहरू, कृषि प्रविधि प्रबन्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम, बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्याउ उत्पादन प्रदर्शन कार्यक्रम, गोब्रेस सीताके, बेलचन्दा, क्यामोमाइल, रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर एक गाँडा पानी र तेल पानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
0: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्ट्रबेरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
1: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ती मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
0: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्याउ उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा सञ्चालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलोअप कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
1: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यावसायिक केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल, किवी, एवोकाडो, अलुवा बेद, ड्रागन फ्रूट प्रबन्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
0: कृषि पूर्वाधार विकास कार्यक्रम, प्राङ्गाडी घाट बजार निर्माण भेरी गंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरी गंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, माघमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तर उन्नति तथा सुधार कार्यक्रम।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू